0: उपलब्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जू रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोडी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
12: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
14: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
12: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
14: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
12: पाठेघरमा मासु पलाउने,
14: निसन्तान महिलाको चेक जाँच,
12: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095121871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
15: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
2: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान, सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 98578443123।
17: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
0: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू:
15: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा

0: 561694 सम्पर्क मोबाइल नम्बरहरू 98578301145 98438301353 र 98649141944
1: होइन भाइला
2: लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराहे ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887741
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
6: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694 विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 0825908029 सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578353825
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 0825908029 सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578353825
10: होइन ए दाई कता हो हतार हतार गर्दै
11: महोत्सव जान थालेको नि

0: यस्तो टन्टलापुर घाममा पनि के को महोत्सव हो फेरि?
1: दाङमा मह महोत्सव हुँदैछ नि।
0: ए, नाच्ने गाउने महोत्सव त थाहा थियो, फेरि यो मह महोत्सव कस्तो महोत्सव हो?
1: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङमा पहिलो पटक 3 दिने मह महोत्सव हुँदैछ।
0: ए, अरू के हुन्छ नि त्यहाँ?
1: दाङमा विभिन्न स्रोतबाट उत्पादित मह सुफत मूल्यमा खरिद गर्नुका साथै मौरी पालन कसरी गर्ने, महको सेवन कसरी गर्ने, यसका फाइदा के छन्, मौरी जन्य सामग्रीको प्रदर्शनी र खरिद गर्ने व्यवस्था पनि छ। सबै कुराको जानकारी दिनुका साथै यो गर्मीमा निशुल्क रूपमा मह र पानी खान पाइन्छ नि।
0: नेपाल मौरी पालक महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ दाङको आर्थिक सहयोगमा यही जेठ 13, 14 र 15 गते दाङको घोराई स्थित कर्मचारी मिलन केन्द्रमा 3 दिने मह महोत्सव हुँदैछ।
1: 3 दिने मह महोत्सवमा सहभागी बन्

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल जेठ 16 गते शनिबार, सन 2026 मे 30 तारीक, अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत, तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड।
3: कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित पाल पोषण भत्ता दोब्बर।
4: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
3: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने, अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने, इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
4: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई, राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: काया कैरनमा अब खबरको सिलसिला। आजका सबैजसो पत्रिकाहरूले बजेट मध्यम वर्गलाई रिजाउने खालको आएको र कार्यान्वयन अस्पष्ट रहेको खबर छापेका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छुट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। अर्थमन्त्री सुडिम वाग्लीले हिजो संघीय संसदमा बजेट प्रस्तुत गर्दै मध्यम वर्गलाई रिजाउन व्यक्तिगत आयकर छुटको सीमा दोब्बर बढ़ाएर 10 लाख रूपियाँ पुर्याउनु भएको छ भने आयकरको अधिकतम सीमा 39%बाट 10% बिन्दुले घटाएर 29% मात्र कायम गरिदिनु भएको छ। यसको अर्थ 10 लाख रूपियाँसम्म आमदानी गर्नेले 1% सामाजिक सुरक्षा कर मात्र तिरिपुग्नेछ भने धेरै कमाउनेले अब 29% भन्दा बढ़ी कर तिर्नु पर्दैन। यसअघि यस्तो सीमा अविवाहितलाई 5 लाख र विवाहितलाई 6 लाख रूपियाँ थियो, अहिले विवाहित र अविवाहित भनेर छुट्याइएको छैन। अर्कोतर्फ सरकारी कर्मचारीको तलब 21% बढ़ेर यसको लाभ पनि मध्यम वर्गलाई नै हुनेछ। यी दुवै व्यवस्थाले घर भाडादेखि बजारमा विभिन्न सामग्रीको मूल्य वृद्धि हुनेछ। यसको बढी मार न्यून आय भएका नागरिकलाई पर्नेछ। आयकरको अधिकतम दर घटाएर कर नलाग्ने सीमा 5 लाखबाट बढाएर 10 लाख रुपियाँ पुर्याउँदा मध्यम वर्गलाई राहत पुग्ने कर विज्ञ रूपक खड्काको भनाइरहेको छ। बजेटको असर निम्न वर्गका नागरिकलाई पर्ने पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको तर्क छ। किसान मजदूर वर्गको सुरक्षाको लागि कार्यक्रम आउनु पर्थ्यो। बजेट सुन्दा कर्णप्रिय भए पनि यसले निम्न वर्गलाई सम्बोधन गरेको पाइएन। उहाँले भन्नुभएको छ, हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा निर्भर छ, त्यसैले कृषिलाई व्यवसाय गर्ने विस्तृत कार्यक्रम आउनु पर्थ्यो। सरकारमा रहेका व्यक्ति मन्त्रीहरू मध्यम वर्ग भएकाले पनि बजेट त्यही वर्गमा केन्द्रित रहेको हुन सक्ने उहाँको भनाइ छ। विशेष गरी आधारभूत वर्गलाई राज्यले हेर्नुपर्छ। तीव्र आर्थिक वृद्धिसँग सम्बन्धित कार्यक्रममा आधारभूत वर्गलाई जोड्न सक्नुपर्थ्यो, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले भने करको बोझ घटाउन आयकर छूटको सीमा दोब्बर गर्नु परेको बताउनु भएको छ। बजेटमा निम्न वर्गलाई लक्षित गरेर केही सीमित कार्यक्रमहरू भने समेटेका छन्। देशभरिका दलित बाल बालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याइएको छ। बाल पोषण भत्तामा वृद्धि गरी निम्न वर्गलाई समेट्न खोजिएको देखिन्छ। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिइएको छ। निजी क्षेत्र लक्षित कार्यक्रमहरू भने पर्याप्त छन्। शेयर कारोबारमा सूचीकृत कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ। यसैगरी पूँजीगत लाभकर अन्तिम टुङ्गो भनिए पनि राजस्व कार्यालयहरूले कर उठाउनको लागि दबाव दिँदै आएका थिए। सरकारले पूँजीगत लाभकर अन्तिम हुने नहुने अन्यल हटाएसँगै पूँजीगत लाभकरको सीमा भने बढ़ाएको छ। दर बढ़े पनि पूँजी लाभकर नै अन्तिम हुने व्यवस्थाले मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइने सरकारले जनाएको छ। सरकारले डिजिटल भुक्तानी मार्फत खरिद गर्दा उपभोक्ताले तत्काल 10% ब्याज छूट पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तु भन्दा कम्तीमा 1 तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको छ। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरिएको छ। यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन्।
4: तलब वृद्धि गरेर सरकारले सुशासन र सेवा प्रवाह सुधारमा जोड़ दिएको छ। कर्मचारीको तलबमा झण्डै 21% वृद्धि भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्केलमा 10% वृद्धि गरेको हो। कार्य सम्पादनको आधारमा नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ता पनि व्यवस्था गरिएको छ। यसबाट अहिले खाइपाई आएको पारिश्रमिकमा झण्डै 21% वृद्धि हुने अर्थमन्त्री डाक्टर सोनी वाग्लेले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेडसहित कर्मचारीको पारिश्रमिक झण्डै 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आउँदो साउन 1 गतेदेखि लागू हुनेछ। कर्मचारीको तलब पछिल्लो 4 वर्षदेखि बढ़ेको थिएन। 2079 बजेटबाट कर्मचारीको तलब 15% बढ़ाइएको थियो। सबै तहका कर्मचारीले पाउँदै आएको मासिक 5,000 रूपियाँ महँगी भत्तालाई सरकारले यथावत नै राखेको छ। अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हारारी हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हारारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 रूपियाँ हाराहारी हुनेछ।
3: बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन भएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा भएको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको हो। यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउने यस्ता सेवा निर्यातबाट आर्जित आयमा 50% कर छुट दिने व्यवस्था भएको छ। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा 100% छुट हुने व्यवस्था बजेटले गरेको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाइएको छ। नाफा नकमाउने गरी स्थापना भएका पूर्ण स्वामित्वमा विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था बजेटले गरेको हो। महानगरपालिका र उपमहानगरपालिका बाहेक क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरू 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था बजेटले गरेको छ। बजेटले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा कहाँ न्यूनतम दरमा समता शुल्क लगाइएको छ। विद्युतीय गाडीमा भन्सार महसुल मूल्यका आधारमा लगाउने व्यवस्था बजेटले गरेको छ। यसअघि पिकावर क्षमताका आधारमा लाग्दै आएको थियो। यस्ता गाडीको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागिनेछ। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन तथा मेचुरेशन कामलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। चुरोट र मदिरामा 10% अन्तशुल्क बढ़ाइएको छ। यस्तै डिजिटल भुक्तानी मार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर भ्याटमा 10% छूट दिइएको छ। सरकारले निर्धारण गरेको नयाँ दर संरचना अनुसार 20 लाख रूपियाँसम्म भन्सार मूल्य भएका विद्युतीय गाड़ीमा 2.5% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यस्तै 30 लाखदेखि 40 लाख रूपियाँसम्मका विद्युतीय गाड़ीमा 17.5%, 40 लाखदेखि 50 लाख रूपियाँसम्मका गाड़ीमा 72.5% तथा 50 लाख रूपियाँ भन्दा माथिका विद्युतीय गाड़ीमा 112.5% कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले वृद्ध भत्ता यथावत राखेको छ भने दलित बाल पोषण भत्ता दोब्बर बनाएको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनैतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 वटा अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि आईटी र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। पूर्व अर्थमन्त्री महेश आचार्य नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखिएको बताउनुहुन्छ। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्छ उहाँले भन्नुभएको छ। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौं भनेर प्रतिक्रिया दिनुभएको छ। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो। करका दर घटाउन खोजेको जस्तो देखिन्छ उहाँले भन्नुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको प्रतिक्रिया दिनुभएको छ। बजेट वितरणमुखी देखिन्छ र स्रोत ऋण भनिएको छ। बजेटको आकार पनि वास्तविकतामा आधारित छैन उहाँले भन्नुभएको छ।
3: बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन्। उनीहरूले विगतदेखि राख्दै आएको पूँजी बजारको पूँजीगत लाभ गर्ने, अन्तिम कर मान्ने व्यवस्था सरकारले बजेट मार्फत गर्ने घोषणा गरेसँगै उत्साहित भएका हुन्। काया कैरनमा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने सरकारको निर्णयमा नागरिकको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम, कर्मचारीको तलब बढ़ाएर सुशासन र सेवा प्रवाहमा जोड, कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर, बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षको तुलनामा आउँदो वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढ़ाएको छ। पालिकामा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती भएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्ड मा टेकेर गर्ने सिफारिशको आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आएको छ। आउँदो वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। यो रकम चालू आर्थिक वर्षको भन्दा केही बढ़ी हो। प्रदेश र पालिका तहको अधिकार कार्यान्वयनको विषयमा बजेट उत्साहजनक नभएको संघीय मामिलाका जानकार खिमलाल देवकोटाले बताउनुभयो। संघीय सरकारलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको प्रसंग जोड्दै देवकोटाले बजेट भने सबै काम संघीय सरकारले नै गर्ने ढाँचाको देखिएको टिप्पणी गर्नुभएको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 83-84 को बजेट आएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको संयुक्त सदनमा हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्धन गर्ने नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निकोल गर्न सकिने उद्यमीहरूले बताएका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत कच्चा पदार्थमा लाग्ने भन्सार महसूल घटाउने र अन्तशुल्क हटाउने सम्मको नीति लिएको छ। सँगै सरकारले लगानी प्रवर्धन गर्न कम्पनी खारेजी, विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्तिदेखि विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउने सम्मको नीति अपनाएको छ। सरकारले एआई कारखाना र एआई कम्प्यूट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट खरिद गर्ने घोषणा गरेको छ। संचारदेखि राजस्व प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मको विविध क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताको विषयमा विज्ञ एवं सरोकारवालाले प्रश्न उठाएका छन्। एआई केन्द्रित बजेटका कार्यक्रम नौला र सकारात्मक अवधारणा भए पनि स्पष्ट कार्यविधि र विद्युतको निरन्तर आपूर्ति जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा लिएको खबर कान्तिपुरले छापेको छ।
2: सरकारले निजी अस्पतालहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेपछि नागरिकमा चिन्ता बढ़ेको छ। सरकारी अस्पतालको तुलनामा बढ़ी व्यवस्थित, सहज र छिटो सेवा पाइने भएकाले पछिल्लो समय केही निजी अस्पतालहरूमा बीमा गराएका बिरामीको भीड़ बढ़ेको थियो। तर स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि लागू हुने गरी सबै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ। निजी अस्पतालहरूमा बीमा सेवा स्थगित गर्ने सरकारको यो निर्णय कतिको व्यावहारिक छ भनेर साथी महेश गेवालीले काठमाडौँको एक निजी अस्पताल परिसरमा भेटिएका नागरिकलाई सोध्नु भएको छ।
4: म राजकुमार ढुङ्गाना हजुर अहिले यहाँ हस्पिटल आएको स्थायी उखल ढुङ्गा हो अहिले हामी यहाँ गौरीघाट बस्छौँ कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा सरकारले गरेका निर्णयहरूबाट थाहा हुन्छ यो स्वास्थ्य बिमाले नागरिकका अब नागरिकको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धीको हक नागरिकलाई छ संविधानले प्रदत्त गरेको हक अधिकारलाई वञ्चित गरेर सरकार कतातिर हिँड्न खोज्नु भएको त्यसैले एउटा सरकारले दिने अर्को सरकारले खोज्ने यो राम्रो हो त्यो होइन त्यसकारण सरकार भनेको आम नागरिकलाई हेरेर गर्ने हो नि त नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ त्यसैले सरकारले यसलाई गम्भीर ढंगले हेर्नुपर्छ संशोधन गर्नुपर्छ यो निर्णयलाई तत्काल ब्याक गरेर यही सुझाव दिन चाहन्छु
5: सरस्वती घिमिरे म गौरीघाट उमाको नाम बस्छु सर्वसाधारण सबैले स्वास्थ्य सुविधाहरू पाइरहेको थिए सेवा सुविधा सहज रूपमा पाइरहेको थिए त्यो रोक्नु भने त गलत हो नि त पैसा हुनेलाई त मतलबै भएन अब देशदेखि विदेश जहाँ पनि घर उपचार गराउँछन् नि सरकारीमा भन्दा निजीमा अलिकति भिड कम हुन्थ्यो टाइममा पैसा निकासा नदिएर त हो नि त्यो बन्द गर्न लागेको त सहज रूपमा पैसा निकासा गरेर निजी हस्पिटललाई पनि सजिलो बनाइदिनु पर्यो
2: शिव ढुङ्गाना पोखल ढुङ्गा जिल्ला चिखडी गाउँपालिका 3 यसरी स्वास्थ्य बिमा कार्यक्रम जुन थियो त्यसले चाहिँ दूरदराजका गरिब निमुखा विपन्न नागरिकहरूको लागि धेरै राम्रो काम गरेको थियो राहत थियो यसरी तुरन्तै एउटा पहकाउ जस्तो ढंगले बन्द गरिनु चाहिँ आम नागरिकको लागि त्यति राम्रो विषय होइन यसले चाहिँ आम नागरिकलाई राम्रो गरेन यो चाहिँ तत्काल सरकारले सच्याउनुपर्छ भन्ने
6: कविता खुला स्थानमा बस्छु बिमा त गर्यौं तर साधारण कुनै रुखाखोकी यस्तो ज्वरोहरूको रोगको लागि चाहिँ ठिकै छ दीर्घकालीन औषधिहरू खाने जुन जटिल समस्याहरू छ नि हाम्रो त्यसको लागि चाहिँ त्यति प्रभावकारी देखिएन बन्द गर्ने त ठिक होइन यसलाई चाहिँ झन् अझै प्रभावकारी बनाएर अझै जनमासलाई अझै धेरै सुविधा दिनुपर्ने हो त्यो कुरा चाहिँ जहाँबाट परिचालित हो उहाँले चाहिँ एउटा अनुगमन निरीक्षण गरेर यसलाई प्रभावकारी बनाउन चाहिँ पर्यो
7: कुमार तपलिया बसाई मूल पाँचौर निर्णय त अब स्वास्थ्य बिमा जनताले पाउने अधिकार हो गर्नुपर्ने हो राज्यले होइन यही भन्ने कुरो त अब यो गलत हो भन्ने कुरो मात्रै निम्न स्तरको जनताहरूलाई त केही राहत बिल्दा थियो नि त त्यो भएन भन्ने कुरो हो त्यो हुन पर्यो भन्ने कुरो हो
8: विष्णु उप्रेती भुम्लो गाउँपालिका मेरो दलालघाट घर नयाँ सरकारले स्वास्थ्य शिक्षा सबै दिने भनेर निर्णय गरिरहेको छ अब न अस्पतालले नमानेको न बिमाको रकम नपुगेको के कारणले गर्दाखेरि यसबाट नै हामीलाई जटिल अवस्था होला जस्तो थियो बिमाको अब एक वर्षसम्म एक लाखसम्मको बिमा भनेर हामीलाई दिइरहेको थियो अहिले हामीलाई नै समस्या छ अब पहिला पनि हामीले पालिकाले पनि त धुलखेल भनेर दिएको थियो त्यो धुलखेलले लिँदैन नलिसकेपछि त्यो रकमहरू त्यसै नै सिद्धियो हामीलाई भक्तपुर आइज भन्छ कता आइज भन्छ एकदम अन्यल भयो यो बिमाले गर्दाखेरि धेरै समस्या छ
9: काभ्रे हो कात्ति देउराली गाउँपालिका चन्द्रप्रसाद चौलागाई बालुखानी कपाल साह्रै गरिबले त अब स्वास्थ्य बिमा पाउनै पर्ने हो होइन हेर विचार गरेर गरिब आज गरिब उसी मर्न त भएन नि स्वास्थ्य बिमा त चाहियो त मार्नु पार्नु भएन
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
11: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
12: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
11: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
12: ए हो र त्यसो भए म अहिले नै गइहाले
11: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
13: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
14: सम्पर्क मोबाइल नम्बर 9822964264
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
16: खुसीको खबर खुसीको खबर खुसीको खबर
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
14: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 085-91-101, 591-102, 591-103, 591-104 र 591-105।
2: युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। बर्खा सकिएपछि मुस्ताङका खेत फेरि बिउजिन्छन्। खेतीबालीमा रौसिएका किसान बिहानै हलो, कोदालो र डोको बोकेर खेततिर लाग्छन्। यो बेला किसान कतै माटो पल्टाइरहेका हुन्छन्, कतै बिउ छरिरहेका। त्यसको प्रतिफल कार्तिक मंगिरतिर देखिन थाल्छ। त्यसबेला आलु विस्तारै जमीनमाथि निस्किएर फैलिन थाल्छ। जाडो बढ़दै जाँदा खेतमा आलुका हरिया बोट हुर्किन्छन्। फूलफुलेपछि किसानको आँखामा आशाका किरण छाउँछन्। उनीहरूलाई थाहा हुन्छ माटोभित्र भविष्य पलाइरहेको छ। आलु खन्ने समयमा परिवार, छिमेकी र साथीहरू सबैसँगै खेतमा जम्मा हुन्छन्। हिमाली क्षेत्रमा आलु फलाउन मौसमसँग लड्नुपर्छ, पानी जोगाउनुपर्छ, कहिलेकाहीँ कठिन हिमपातसँग पनि सम्झौता गर्नुपर्छ। त्यही आलु ट्रक चढ़ेर पोखरा, काठमाडौँ र देशका अन्य बजारसम्म पुग्छ। तर यो यात्रामा चुनौती पनि कम छैनन्। सड़क अवरोध, मौसम परिवर्तन, मलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ। तैपनि मुस्ताङका खेत खाली हुँदैनन्, किनकि मुस्ताङीलाई थाहा छ माटो छोडे हिमाली जमीन पनि रित्तिन्छ। त्यसैले हरेक वर्ष फेरि आलु रोपिन्छ, फेरि सपना उम्रिन्छ र फैलिन्छ। मुस्ताङको आलु केवल खाद्य बाली होइन, यो हिमालीको धैर्य हो, किसानको संघर्ष हो। मुस्ताङी आलुको शहर यात्रा शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न, इन्धन तथा अरू सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले युद्ध विरामका लागि अमेरिकी अत्यधिक माग के हो भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानका उच्च कूटनीतिज्ञ अरागाचीले आफ्नो ओमानी समकक्षीलाई मध्यपूर्व युद्धका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्यधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकट नजिक भएको दावी गर्नुभएको थियो। यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ।
3: अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि लगातार इरानले दोस्रो पटक जितेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हिजो भएको खेलमा काजाकिस्तानलाई 3-1 सेटमा हराउँदै इरानले उपाधि जित्यो। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। विजेता इरानले स्वर्ण र उपविजेता काजाकिस्तानले रजत पदक जितेको छ। त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स पुगेको छ। हिजो बेलुका न्यू चण्डीगढ़मा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। गुजरातका कप्तान शुभमन गिलले 104 रन बनाए। साई सुदर्शनले 58 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रन बनाए पनि टोली पराजित भयो। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीसँग खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पर्साको ठोरीमा गैराती ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा 169 मिलिमिटरसम्म पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती मधेश प्रदेश सहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी पर्ने महाशाखाले जनाएको छ। तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन्।
3: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारेको छ। त्यसै गरी बजेटको प्राथमिकतामा यूको कालो सूचीबाट नेपाललाई हटाउने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
2: र सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग पनि कर उठाउने भएको छ। काया कैरनमा अब पालो उखानको
3: ऋण काटेर घिउ खाने
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड़।
2: कर नीतिमा व्यापक फेरबदल। व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ। वृद्ध भत्ता यथावत। दलित बाल पोषण भत्ता दोब्बर।
3: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका। निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
2: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने। इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
3: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजेट र बजेट भाषणको बेला प्रधानमन्त्री बालेन्द्र शाह पूरै समय संसदमा बसेको विषयसँग यो कार्टुन सम्बन्धित छ। बजेट पछि सोधिएको प्रतिक्रियामा एकजनाले भन्दैछन्, बजेट न कुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिग होला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
18: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल। जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
21: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
25: नेपाली जुत्ता घर
26: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
25: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
26: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
25: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
26: सम्पर्क मोबाइल नम्बर 98-577-71-546। सूचना
0: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBMS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
26: डाक्टरद्वारा दिइने सेवाहरू
0: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
26: हर्निया हाइड्रोसिल पेट दुखाई एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
0: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
26: युरिक एसिड हार जोड्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
0: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
26: स्थान शंकर मेडिकल हल घोराही गौतम नगर टोल निमाहल रोड घोराही दाङ।
0: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
26: सम्पर्क फोन नम्बर 082-562-0023,
0: मोबाइल नम्बर 98478-18617
26: र 98478-35645।
1: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डांगी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रो एपबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले ल्यायो 21.24 अर्बको बजेट। प्रदेशलाई 61.50 अर्ब र स्थानीयलाई 90.20 अर्ब विनियोजन।
0: विश्व शान्तिका लागि घोराहीमा दिव्य सम्मेलन, आध्यात्मिक जागरणमा जोड़।
1: र तुलसीपुर उपमहानगरपालिकाद्वारा वडा स्तरमै पुगेर किसानको माटो परीक्षण।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाउँ फोन नम्बर टिप्नुस् 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले हिजो सरकारले ल्याएको बजेटको प्रसंगलाई प्रमुखताका साथ छापेका छन् युगबोध दैनिकबाट खबर लिएका छौं
2: सरकारले आर्थिक वर्ष 2083-84 लागि अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ निर्वाचनपछि बनेको सरकारले ल्याएको पहिलो बजेट 21,24,34 करोड़ बराबरको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो कुल विनियोजन मध्ये चालुतर्फ 12,77,58 करोड़ अर्थात कुल विनियोजनको 59.8% पूँजीगततर्फ 4,31,10 करोड़ अर्थात 20.3% वित्तीय व्यवस्थातर्फ 4,22,64 करोड़ अर्थात 19.9% विनियोजन गरिएको छ यो खर्च अनुमान चालू आर्थिक वर्ष 2082-83 को संशोधित अनुमानको तुलनामा 25.2% बढ़ी हो आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट 34,531 करोड़ र वैदेशिक अनुदान बाट 61,74 करोड़ बेहोरिने अनुमान गरिएको छ सरकारले 6,57,29 करोड़को घाटा बजेट प्रस्तुत गरेको छ घाटा मध्येको 2,47,28 करोड़ वैदेशिक ऋण र आन्तरिक ऋणबाट 4,10 अर्ब परिपूर्ति गर्ने सरकारले जनाएको छ सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 2083-84 प्रदेश सरकारहरूका लागि 61,50 करोड़ र स्थानीय तहका लागि 90,20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने भएको छ युगबोध राष्ट्रियमा यो खबर छापिएको छ
1: यसै विषयमा कुराकानी गर्नका लागि बजेटका सन्दर्भमा निजी क्षेत्र केही उत्साहित देखिन्छन् कसैले मिश्रित प्रतिक्रिया दिएका छन् अहिलेको यो बजेटलाई निजी क्षेत्रले चाहिँ उद्योग व्यवसायहरूले कसरी लिएका छन् यसै बारेमा कुराकानी गर्नका लागि दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ नरेश सर खबर पत्रिकामा यहाँलाई स्वागत छ
3: धन्यवाद
1: हिजो साँझ पनि यहाँको फेसबुक स्टाटसमा अलिकति थोरै प्रतिक्रिया त देखेका थियौं समग्रमा भन्दाखेरि निजी क्षेत्रले यो हिजो प्रस्तुत गरेको बजेटलाई चाहिँ कसरी लिएको छ उत्साहित हुने खालको छ कि छैन
3: यो खास गरी पहिलेको भन्दा अलिक फरक चाहिँ बजेट आएको छ यसको करको दायराहरू केही घटाएकोले व्यवसायीहरू लाई केही राहत हुन्छ कि भन्ने चाहिँ हामीले लागेको
1: हजुर अब यसमा व्यवसायलाई कर घटाइदिँदाखेरि अलिकति खुसी हुने त भइहाल्यो तर निजी क्षेत्रलाई उत्साहित गर्ने खालका अन्य कुराहरू 10 लाखसम्मको आयकर हटाउने कुराहरू पनि छ यी कुराहरूमा चाहिँ र अन्य समग्रमा उद्योगिक व्यवसायहरूलाई उत्साहित गर्ने खालका कार्यक्रमहरू सरकारले यो बजेटमा सम्बोधन गर्न सक्यो कि सकेन जस्तो लाग्छ के लाग्छ
3: अब यो विस्तृत रूपमा चाहिँ अध्ययन गर्न बाँकी नै छ तर पहिले भन्दा अलिकति उत्साहित बनाएको चाहिँ मलाई मैले फिल गरेको छु मैले महसुस गरेको छु जसरी चाहिँ नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा अर्थमन्त्रीज्यूले भने जस्तै निजी क्षेत्र एउटा चाहिँ सरकारको साझेदारी अङ्ग हो भने जस्तै अहिलेको बजेटलाई पनि निजी क्षेत्रलाई सम्बोधन गर्नुभएको छ निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदार मान्ने भनेर भन्नुभएको छ त्यो अनुसार निजी क्षेत्रलाई चाहिँ साथसाथै लगेर र लगानी गर्ने वातावरण चाहिँ मिलाएको चाहिँ मैले चाहिँ महसुस गरेछु जस्तै गरी अहिले एउटा विद्युत व्यापारमा पनि गर्न सक्ने लगानी गर्न सक्ने र व्यापार पनि गर्न सक्ने भन्ने एउटा बुझा आएको छ र त्यसै गरी उद्योगहरूमा पनि धेरै कच्चा पदार्थहरूमा करका छुटका कुराहरू पनि आएका छन् र आयात घटाएर उत्पादन पनि बढाउने भन्ने र रोजगार सिर्जना गर्ने चाहिँ यसले खास गरी महत्वपूर्ण चाहिँ बजेटमा चाहिँ महत्वपूर्ण कुराहरू आएका छन्
1: अब यति हुँदा हुँदै सरकारले चाहिँ तपाईलाई चाहिँ यो क्षेत्र चाहिँ निजी क्षेत्रलाई उत्साहित गर्ने खालको यो क्षेत्र चाहिँ अझै छुट्यो यो क्षेत्रमा पनि सरकारले लगानी गर्नुपर्थ्यो अहिले पब्लिक पार्टनरशिपको चाहिँ जुन अवधारणा आइरहेछ पीपीपी मोडेलमा यहाँले पनि भन्नुभयो विद्युत क्षेत्रमा पनि निजी क्षेत्रले लगानी गर्न सक्ने विद्युत उत्पादनको क्षेत्रमा भनेर यो कुराहरूलाई चाहिँ समेट्न सकेको भए अझै राम्रो हुन्थ्यो भन्ने केही छ
3: अच्छा अब निजी क्षेत्र पक्कै पनि अब सायद अब अर्थमन्त्रीले भने जस्तो र यो बजेटमा आएको जस्तो निजी क्षेत्रलाई अब यो कार्यान्वयन नीति त आउँछन् तर कार्यान्वयन हुन चाहिँ नभएकै कारणले चाहिँ अहिले यो व्यवसाय उत्साहित नभएको तर यो जुन बजेटमा आएको जस्तो निजी क्षेत्रलाई पिपी मोडलमा लगेर के अरे निजी क्षेत्रलाई पिपी मोडलमा लगेर चाहिँ लगानी गर्ने वातावरण भयो भने र यो कार्यान्वयन भयो भने पक्कै पनि निजी क्षेत्रहरू उत्साहित हुनेछन्
1: हस् महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ उद्योगिक क्षेत्रलाई उत्साहित गर्ने खालको बजेट आएको भनेर मिश्रित प्रतिक्रिया आएको छ पूर्व अर्थमन्त्री विष्णु पौडेलले बाह्य ऋण र अनुदान ल्याउन सजिलो छैन यस्तो बेला विचार गरेर बजेट बनाउनु पर्थ्यो भनेर प्रतिक्रिया दिनुभएको छ त्यसै गरेर महेश आचार्य पूर्व अर्थमन्त्री हुनुहुन्छ उहाँले पनि सरकारी र निजी क्षेत्र दुवैलाई लामो समयदेखि कानूनी सुधारका विषयमा चाहिँ बजेटले समेट्ने प्रयास गरे जस्तो देख्छु भनेर प्रतिक्रिया दिनुभएको छ यही बजेटकै सन्दर्भमा रहेर कुराकानी गर्नका लागि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ विनिल सर यहाँलाई खबर पत्रिकामा स्वागत छ अहिले सरकारले हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई चाहिँ कतिको उत्साहित बनाएको छ निजी क्षेत्रलाई उत्साहित बनाउने खालको बजेट आयो कि आएन यहाँहरूको आँखाबाट चाहिँ कस्तो मूल्याङ्कन गर्नुभएको छ
4: विशेष गरी हिजो मात्र नेपाल सरकारबाट बजेट अगाडि बढेको छ बजेटलाई हामीले अहिले अहिले भन्नुपर्दा नेपालमा एउटा राजनीतिक परिवर्तन भइसकेपछि निजी क्षेत्रको कन्फिडेन्स यो जुन लगानीमा कन्फिडेन्स छ त्यो चाहिँ एकदम न्यून भएको अवस्था थियो मलाई लाग्छ कहीँ न कहीँ यो बजेटले चाहिँ निजी क्षेत्रमा आशा चाहिँ पलाएको छ निजी क्षेत्रका धेरै मागहरू थिए जस्तै अब अहिले एउटा मेसेज पनि हो निजी क्षेत्रका लागि चाहिँ अहिलेको सरकार निजी क्षेत्रप्रति पोजिटिभ छ र प्रतिबद्धता छ यहाँ भन्ने कुरा देखाएको छ विशेष गरी हामी आयकरकै कुरा गऱ्यौँ भनेपछि अहिले आयकरको सीमालाई चाहिँ एउटा भनौँ एक किसिमले भर्टिकल्ली अगाडि बढाएको छ 10 लाखसम्मको सीमामा व्यक्तिगत आयमा करछुटको प्रावधान गरेको छ त्यसै गरेर त्यो जुन निजी क्षेत्रले वर्षौंदेखि माग्दै आएको यो ट्याक्स रेटमा चाहिँ अहिले 10% म्याक्सिमम ट्याक्स रेटमा चाहिँ 39% चाहिँ 29% झारेछ जुन 40 लाखदेखि माथि आय भएको सम्बन्धमा चाहिँ यसलाई 29% झारेछ यो पनि एकदमै राम्रो निजी क्षेत्रले मागिरहेकै माग थियो त्यसै गरेर हामीले निजी क्षेत्रलाई विशेष गरी एफएनसिसिआईले सुनमा लाग्दै आएको यो हिरा र हिरामा र सुनमा लाग्दै आएको जुन विलासिता कर छ त्यस विषयमा हाम्रो फरक राय थियो यो चाहिँ हट्नुपर्छ भन्ने थियो जसले गर्दा नेपालको सुन चाँदी र हिराको सुन र हिराको व्यापार घट्दो क्रममा थियो र यसलाई उद्योगका रूपमा लैजानुपर्छ भन्ने कुरा थियो त्यसलाई चाहिँ कहीँ न कहीँ सम्बोधन गरेको छ र दोस्रो कुरा विविध कारणले गर्दा व्यवसाय गर्दा मूल्य वृद्धि कर र आयकरहरू तिर्न नसकेका व्यवसायीहरूलाई ब्याज र जरिवानामा छुट आएको छ यसले गर्दा दर्ता खारेजी प्रक्रिया स्वैच्छिक रूपले दर्ता खारेजी गर्न नसकेका जुन एक किसिमले भन्नुहोस् न अब व्यवसाय अगाडि बढाउन नसक्ने व्यवसायीहरूलाई यसले सहज पारे जस्तो देखिन्छ
1: पुनः व्यवसाय सुरु गर्छु भन्नेहरूका लागि चाहिँ यो राम्रो भयो
4: होइन यो जुन केही व्यवसायीहरू हुनुहुन्थ्यो जसले चाहिँ व्यवसाय बन्द गरिसक्नु भएको थियो र उहाँहरूले विविध कारणले व्यवसाय सञ्चालन गर्न सक्नु भएको थिएन र उहाँहरूको चाहिँ हामीले यो आयकर र मूल्य वृद्धि करमा चाहिँ छुट हुनुपर्छ, जरिवाना र अन्य शुल्क चाहिँ छुट हुनुपर्छ भनेर निजी क्षेत्रले मागेको थियो, जसमा चाहिँ नेपालका जिल्ला नगरका साथीहरूले, जिल्ला नगरका निजी क्षेत्रका अगुवाहरूले यस विषयमा माग उठाउनु भएको छ, यसमा पनि सम्बोधन भएको छ। र अर्को यो ट्याक्स अडिटको कुरा, नेपालमा जहिले पनि निजी क्षेत्रले उठाइरहेको ट्याक्स अडिटमा चाहिँ छुट्टै ट्याक्स अडिटको फ्रेम चाहिँ 3 वर्षमा सीमित गर्नुपर्छ भनेर भनेको थियो, यसलाई चाहिँ 3 वर्षमै सीमित भएको छ। यो हिसाबले चाहिँ निजी क्षेत्रका धेरै मागहरू सम्बोधन भएको छन् भन्ने छ। अनि अर्को सबभन्दा हामी निजी क्षेत्रहरू कन्फिडेन्स लुज गरेको क्षेत्र चाहिँ निजी क्षेत्रले लगानी गरेको शिक्षा र स्वास्थ्यमा थियो, र बजेटमै भनिया छ निजी क्षेत्रका शिक्षा तथा स्वास्थ्यका इन्स्टिट्युटहरूमा चाहिँ समानता कर लागू गरेर लागू गर्ने भनेर भनेको छ। अब लागू सरकारले समानता कर लागू गर्यो भने चाहिँ यसले चाहिँ के हो त भनेपछि इन्डाइरेक्ट मेसेज दिन खोजेको हो कि निजी क्षेत्रको लगानीमा भएका जति पनि शिक्षा तथा स्वास्थ्यका इन्स्टिट्युटहरू छन् तपाईँको लगानी सुरक्षित छ भनेर भने हो। सबभन्दा एकदम कन्फिडेन्सको लेभल लो भएको चाहिँ निजी क्षेत्रको शिक्षा तथा स्वास्थ्यमा थियो, यो पनि सम्बोधन भएको छ। धेरै कुरा डिजिटल इकोनोमीको कुरा आएको छ, इन्फर्मेसन टेक्नोलोजीको कुरा आएको छ, एआईको कुरा आएको छ। यो हिसाबले चाहिँ समग्र रूपले हेर्दा बजेट चाहिँ निजी क्षेत्रको लागि पोजिटिभ छ। र अर्को कुरा चाहिँ झन्डै 200 भन्दा बढी वस्तुहरूमा, जसलाई हामी कच्चा पदार्थ मान्ने गर्छौँ, त्यस्ता कच्चा पदार्थ मान्ने वस्तुहरूमा चाहिँ अन्तशुल्क हटाइयो भनेर बजेटमा सम्बोधन भएको छ। झन्डै 243 वटा वस्तु भनेर भनेको छ। अब त्यो चाहिँ हेर्न बाँकी छ कुन कुन वस्तुहरूमा कच्चा पदार्थ घटे, यसले चाहिँ औद्योगिक जुन अवस्था छ त्यसलाई चाहिँ सहजीकरण गर्छ जस्तो लाग्छ।
5: यहाँले भन्दै गर्दाखेरि अहिले निजी क्षेत्रलाई उत्साहित गर्ने खालको बजेट छ, हुन त अहिलेको परिस्थिति फरक पनि छ, अर्थमन्त्री त्यत्तिकै जानकार पनि हुनुहुन्छ भनेर भनिएको छ, नीति एकदमै राम्रो आउने, बजेट एकदमै राम्रो आउने, तर त्यसको कार्यान्वयनको पाटो चाहिँ अलिकति गाह्रो देखिने, अहिलेकै कुरा गर्दाखेरि पनि घाटा बजेट आयो भनेर केही चाहिँ प्रतिक्रियाहरू पनि आएका छन्, स्रोत सुनिश्चितता नभएरै चाहिँ यी कुराहरू ल्याइयो भनेर भनेका छन्। अब यसको कार्यान्वयनको पाटो यहाँले जति भन्नुभयो निजी क्षेत्रलाई उत्साहित गर्ने कुराहरू चाहिँ भएको छ, त्यो यो कार्यान्वयनको पाटो चाहिँ कस्तो देख्नुहुन्छ, के छ निजी क्षेत्रका हिसाबले?
4: यो चाहिँ विशेष गरी अब डेफिसिट बजेटलाई हामीले ठूलो रूपमा लिँदैनौँ निजी क्षेत्रले, किनकि रेभेन्यूको सोर्स चाहिँ फिसियल इयर, त्यही फिसियल इयरमा पनि इम्प्रुभ गर्न सकिन्छ। मेनली चाहिँ इम्प्लिमेन्टेसनकै पाटो हो। अब सबभन्दा इम्प्लिमेन्टेसनको पाटो हेर्नै पर्ने, जस्तै एउटा के अरे बजेटमा एउटा बुझा आएको छ, डिजिटल भुक्तानीबाट खरिद गर्दा 10% भ्याट रिफन्ड भनेर भनेको छ। यो मलाई लाग्छ 2 वर्ष अगाडि पनि यही किसिमको बजेटमा सम्बोधन भएको थियो उपभोक्ताहरूको लागि, तर त्यो चाहिँ यो फिनटेक अथवा इन्फर्मेसन टेक्नोलोजी आइटीहरू हामीले त्यो सरकारले त्यसको भनौँ न त्यो हिसाबको सफ्टवेयर डेभलप गर्न नसकेर अहिलेसम्म इम्प्लिमेन्टेसन भएको छैन। अब यस्ता चिजहरूले नै दर्शाउँछ कि अब भनौँ न यो अफिसियल इयरमा जस्तै जुन बेसिकल्ली डिजिटल इकोनोमीका कुराहरू भएको छन्, P2P ल्यान्डिङका कुराहरू भएको छन्, यस्ता चिजहरू पहिला पनि आएका हुन्, तर अब हामी भनौँ न एक किसिमले हामी आशा गरौँ यो सरकारले चाहिँ अब इम्प्लिमेन्टेसनको पाटोमा अरू चिजहरू इन्फ्रास्ट्रक्चरको पाटोमा सजिलै हुन्छ इम्प्लिमेन्टेसन गर्ने नेपालमा, तर विशेष गरी डिजिटल इकोनोमीको कुरा जुन आएको छ, भनौँ न P2P लेन्डिङको कुरा आएको छ, अनि त्यसपछि त्यसै गरी भ्याट रिफन्डको कुराहरू आएको छ, अनि भनौँ न साना व्यवसायीहरूलाई इन्टिग्रेटेड सफ्टवेयर बिलिङ सफ्टवेयरको कुराहरू आएको छ, यो चाहिँ हेर्न चाहिँ बाँकी छ।
5: यसको कार्यान्वयनको पाटो चाहिँ राम्रो देखियो भने समग्रमा बजेट स्थानीय तहलाई उत्साहित गर्ने खालकै छ
4: एकदम, कि मेनली चाहिँ डिजिटल इकोनोमी नै हो अहिलेको चुनौती। डिजिटल इकोनोमीलाई कसरी कोप गर्छ सरकारले, त्यसलाई इम्प्लिमेन्टेसनमा कसरी लैजान्छ र कति छिटो लैजान्छ, त्यसले नै अगाडि मार्ग निर्देशन गर्छ जस्तो लाग्छ।
5: हस्, महत्वपूर्ण सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बेनेल केसी, हिजो आएको बजेटका सन्दर्भमा चाहिँ कुराकानी गर्दै।
2: घोरहीमा संचालित प्रथम महामहोत्सव सम्पन्न भएको छ। नेपाल मौरी पालन महासंघ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङको आर्थिक सहयोगमा भएको तीन दिने महामहोत्सव शुक्रबार सकिएको हो। नेपाल मौरी पालन महासंघ दाङका अध्यक्ष दिनेश ओलीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरूलाल चौधरीले किसानको क्षमता अभिवृद्धिसँगै मौरीको घार वृद्धिका सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख कोमल शाही, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल मौरी पालन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्मा, अम्बिकेश्वरी मौरी पालन सहकारी संस्थाका अध्यक्ष मिनराज घिमिरे, मौरी जोन समितिका संयोजक उपेन्द्र केसी लगायतले मन्तव्य व्यक्त गर्दै जिल्लामा पहिलो पटक आयोजना गरिएको महामहोत्सवले किसानलाई हौसला प्रदान गरेको बताउनुभयो। महको प्रचार प्रसारसँगै किसानको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिन आवश्यक रहेको जोड दिनुभएको छ। यो खबर आजको गोरक्ष राष्ट्रिय दैनिकमा छापिएको छ।
5: खबरको सिलसिला जारी नै छ, अहिलेका लागि छोटो विश्राम।
6: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
7: डाक्टर विमला तिवारीद्वारा दिइने सेवाहरू:
8: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
7: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर बोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
16: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
17: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
18: दशकौंदेखि स्वास्थ्य

0: डिजिटल एक्सरे सेवा का साथ ही ऑपरेशन संबंधी सेवा तथा सलाह को लागि सम्झनु।
1: नोट, यस शिव मेडिकल मा अब महिलाहरुको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
2: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082560509 र मोबाइल 98453065।
3: अब बाँकी प्रसंगहरू। तुलसीपुर 8 मनकामना टोलका ढोलीरा चापा गाईले मौसम अनुसारको बाली तथा विभिन्न तरकारी खेती गर्दै आउनु भएको छ। विगतमा उत्पादन अपेक्षा अनुसार हुँदै आए पनि 5-7 वर्ष यता बाली ओइलाउने समस्याका कारण उत्पादनमा ह्रास हुने गरेको छ। वर्षेनी उत्पादन घट्दै गइरहेको भएपछि के समस्या यस्तो भएको भन्ने जानकारी नभएका कारण उहाँले शुक्रबार वडा कार्यालयमा सञ्चालन गरिएको माटो स्वास्थ्य सुधार अन्तर्गतको माटो शिविरमा आफ्नो जमिनको माटो जाँच गराउनुभयो। आफूले 4 ठाउँको जग्गाको माटो करिब जाँच गराएका उहाँले 2 ठाउँको माटोमा समस्या देखियो, त्यसका लागि प्राविधिक टोलीले सुझाव समेत दिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो 2 ठाउँको जमिनमा समस्या देखिएकाले कृषि चुनको मात्रा बढ़ाउनु भन्नु भएको छ। तुलसीपुर 8 कै अम्बिकेश्वरी टोलका सर्वजी चौधरी मकै खेती गर्दै आएको बारीमा मकै राम्रो उत्पादन हुन छाडेपछि गत वर्षदेखि फर्सीको मुन्टा उत्पादन गर्दै आउनु भएको छ। फर्सीको मुन्टाको उत्पादन राम्रो भइरहे पनि घर आँगनमै शिविर आएको समयमा आफ्नो जमिनको माटोको स्वास्थ्य बारे जानकारी लिन उहाँ पुग्नुभयो। त्यस्तो समस्या त भएको महसुस गरेको छैन, तर समस्या भइसकेपछि जाँच गराउनु भन्दा समस्या आउनु नदिनु नै बुद्धिमानी हुन्छ। त्यसमाथि घर नजिकै शिविर आएका बेला जाँच गराउँदा समयको पनि बचत हुने र सरकारले निशुल्क जाँचको व्यवस्था मिलाएको हुँदा आर्थिक खर्च पनि भएन। उहाँले भन्नुभयो वडामै पुगेर किसानको माटो जाँच्दै तुलसीपुर उपमहानगरपालिका आजको युगबोध दैनिकमा एकराज भण्डारीले यो खबर लेख्नु भएको छ।
4: खेलाड़ीलाई सशक्तिकरणसँगै लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। दाङ जिल्ला हकी फुटबल संघको आयोजनामा शुक्रबार घोराईमा खेलाड़ी सशक्तिकरण र लागू औषध दुर्व्यसन विरूद्ध सचेतनामूलक कार्यक्रम गरिएको हो। खेलाड़ीलाई अनुशासित, आत्मविश्वास तथा स्वास्थ्य जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै लागू औषध दुर्व्यसनी विरूद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको छ। दाङ जिल्ला हकी फुटबल संघका अध्यक्ष विशाल थापाको अध्यक्ष क्षेत्रमा भएको कार्यक्रममा बोल्ने वक्ताले सभ्य र अनुशासित नागरिक बनाउन बाल बालिकालाई सानादेखि असल कुराको ज्ञान दिनुपर्नेमा जोड़ दिएका थिए।
3: ब्रह्म कुमारी ऐश्वर्य विश्वविद्यालय घोराहीमा नवनिर्मित भवन उद्घाटन गरिएको छ। घोराही मधुबन आध्यात्मिक जागरण केन्द्र परिसरमा निर्मित शिवशक्ति भवनको शुक्रबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले उद्घाटन गर्नुभएको थियो। ब्रह्मकुमारी ऐश्वर्य विश्वविद्यालय नेपालकी केन्द्रीय अध्यक्ष राजयोगिनी ब्रह्मकुमारी परनिताको अध्यक्षतामा भएको समारोहको प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर हुनुहुन्थ्यो। उद्घाटन समारोहमा सरकारी कार्यालयका प्रमुख, जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रहरी प्रशासन लगायतको सहभागिता रहेको थियो। उद्घाटन समारोहमा बोल्ने सबैजसो वक्ताहरूले केन्द्रलाई ध्यान केन्द्र र पुनर्जागरण केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। मानिसमा मानवताको भावना ह्रास भइरहेको चर्चा गर्दै अनुशासित, सुसंस्कृत, सभ्य समाजको निर्माण आध्यात्मवादमा लागेका संस्थाहरूको भूमिका महत्वपूर्ण हुने वक्ताहरूको भनाई थियो। आजको युगबोध दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापे।

0: का संपादकीय लेख विचार टिप्पणी तर्फ आज शनिवार पत्रिकाहरूले शनिवार सौगात भनेर विभिन्न शीर्षकमा छापेका छन्। चार धाम पर्यटन र सुगौली सन्धिले गुमेको भूमि केवी मसालको पर्यटन संस्मरणको कुराहरू छापिएको छ। त्यसै गरेर कला र साहित्य क्षेत्रमा सिद्धान्त र व्यवहार फरक भयो नारायण योगीसँगको अन्तर्वार्तालाई पनि आजको युगबोध दैनिकले छापेको छ भने बिल गेट्स संसार बदल्ने सोच तुफान बाबु श्रेष्ठको चेतनाको यात्रा यो छापिएको छ। त्यसै गरेर देशको सुन्दरता झल्किने जीवन सूत्रका गीत गोविन्द खड्काको यो पुस्तक समीक्षा पनि आजको युगबोध दैनिकले छापेको छ।
1: यसै गरी गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरीय बालुवाको संसार र मरूभूमिको सौन्दर्य शीर्षकमा भूपेन्द्र घिमिरेको निबन्ध छापेको छ भने दोहोरो चरित्र नै विष हो विषयमा गुरूप्रसाद शर्मा रेग्मीको विचार छापेको छ अनि विपुल पोखरेलको संकल्प समाज लोकतन्त्र र उत्तरदायित्व ऐना वीरेन्द्र पराजुलीको विचार छापिएको छ। गजलकी संवेदनशील स्वरयात्री बबिना भट्टराई शीर्षकमा आदिम केसीको विचार छापिएको छ।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा कौडिन्य गोत्रीय आचार्य वंशावली एक दृष्टि पद्मप्रसाद शर्माको यो पुस्तक समीक्षा पनि छापिएको छ। रितिदै गएको देश सुशान्त बरालको यो कविता छापिएको छ भने फरक जनराका तीन सिनेमाले थाले हल यात्रा आजको गणतन्त्रबाटमा छापिएको छ भने 300 सैयाको सुविधा तथा भविष्यमा मेडिकल शिक्षा समेत सञ्चालन गर्ने लक्ष्य छ। संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत संघको यो अन्तर्वार्ता पनि आजको गणतन्त्र दैनिकले छापेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङित र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
4: त बैठकमा हिजो बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले चालुतर्फ 12,70,58,00,00,000 पुँजीगत तर्फ 4,31,10,00,00,000 र वित्तीय व्यवस्थातर्फ 4,22,64,00,00,000 रूपियाँ विनियोजन गरिएको बताउनुभयो।
5: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2,124,34,00,00,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 1,270,58,00,00,000 अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431,10,00,00,000 अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422,64,00,00,000 अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1,405,31,00,00,000 र वैदेशिक अनुदानबाट रु 61,74,00,00,000 बेहोर्दा रु 657,29,00,00,000 न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247,28,00,00,000 परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410,00,00,000 आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
4: सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित रहने विश्वास लिएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएर वृहत आर्थिक सुधारको निर्णायक मोडमा मुलुक उभिएको बताउनुभयो। उहाँले समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको र सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसांख्यिक ठूलो पूँजीका रूपमा रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
5: मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ।
4: अर्थमन्त्री डाक्टर वाग्लेले व्यक्तिगत आयकरको सीमा 10,00,000 पुर्याइएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको, विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको, 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताउनुभयो।
5: भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु।
4: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउने, संघीय मन्त्रालय 22 18 कायम भइसकेको अवस्थामा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन गर्न कुशल र जवाबदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उहाँले बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँसम्म हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण तथा दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने उहाँले बताउनुभयो।
5: कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ।
4: अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने, गोरखकाली रबर उद्योग लगायतका 7 उद्योगमा सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने, नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र आर्थिक रूपान्तरणको जग निर्माण गर्ने बताउनुभयो।
5: सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौ। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
4: पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहन गरिने उहाँले बताउनुभयो। नव उद्यम, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको बलियो आधार बनाउने घोषणा पनि अर्थमन्त्री वाग्लेले गर्नुभयो।
5: नवउद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ नवउद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु
4: यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बजेट मार्फत घोषणा गरेको छ देशैभरिका दलित बाल बालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1000 रूपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्टरमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ सरकारले आगामी वर्षदेखि शहरी सड़कको नियमित मरमत गरेर खाल्डामुक्त बनाउने व्यवस्था गर्ने जड़ीबुटी तथा गैरकाष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ बजेटबारे प्रतिक्रिया दिनुहुँदै एमाले नेता एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरिएका नयाँ प्रबन्ध तथा यसको विकास र आर्थिक वृद्धिले सबैलाई लाभ पुग्ने स्थिति हुन्छ या हुँदैन भन्ने विषय हेर्न बाँकी रहेको बताउनु भएको छ डाक्टर खतिवडाले कर छूट दिएका विषयले अथवा सामाजिक सुरक्षामा गरिएका नयाँ प्रबन्धले तल्लो तहका मानिसलाई कति राहत दिन्छ भन्ने हेर्नुपर्ने बताउनुभयो यसै गरी पूर्व अर्थमन्त्री तथा नेकपा पूर्व अर्थमन्त्री जनार्दन शर्माले मध्यम वर्गको विकास गर्ने लक्ष्य र त्यसपछि रोजगारी वृद्धि गर्ने उद्देश्यमा बजेट केन्द्रित भएको बताउनुभयो उहाँले बजेट कार्यान्वयन एवं सदुपयोग भएमा आर्थिक विकास सुशासनका क्षेत्रमा सकारात्मक परिणाम देखिने आशा व्यक्त गर्नुभएको छ नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको टिप्पणी गर्नुभएको छ उहाँले बजेट वितरणमुखी भएकाले अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने कुरामा यसको सार्थकता निर्भर रहेको बताउनुभयो नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले बजेटमा लेखिएका भाषा शब्दहरू मीठा रहेको तर साधन स्रोतको सुनिश्चितता हुनुपर्ने बताउनुभयो उहाँले कार्यान्वयनको सुनिश्चितता सबैभन्दा ठूलो कुरा रहेको बताउनुभयो समग्रमा हेर्दा बजेट केही गर्ने उत्साहका साथ आएको उहाँको प्रतिक्रिया छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत र कार्यान्वयनको पाटो सबैभन्दा महत्वपूर्ण हुने टिप्पणी गर्नुभयो राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनैतिक निष्ठा मूल्य मान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ 19 गणतन्त्र दिवस 2083 अवसरमा हिजो सैनिक मञ्च टुडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल सरकार नेतृत्व सृजनशील विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो राष्ट्रपति पौडेलले प्राप्त राजनैतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो
6: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ हामीले राजनीति पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति हाम्रो शासकीय शैली राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक निष्पक्ष र प्रतिस्पर्धात्मक न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्छ।
4: गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामचन्द्र प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागिएको 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभएको छ, महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताउनुभयो। उहाँले बसोबास असुरक्षित हुँदा, बाल बालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा, प्रभावित परिवारमा तनाव, चिन्ता र निरुत्साह जस्ता मानसिक समस्या बढ़दै गएको पनि बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानले कहिल्यै परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, होर्मुज जलमार्गमा निर्वाध यातायात खुला गरिनुपर्ने तथा समुद्री मार्गमा राखेका बारूदी सुरुङ हटाइनुपर्ने शर्त अघि सार्नु भएको छ। यसअघि बिहिबार अमेरिका र इरानबीच 60 दिनका लागि युद्धविराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता शुरू गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका थिए। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको स्पष्ट पारेको छ। इरानको सरकारी समाचार संस्था फार्सले ट्रम्पका पछिल्ला अभिव्यक्तिलाई भ्रामक रहेको उल्लेख गरेको छ।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड, रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रूपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनी बग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61 अर्ब 50 करोड़ र स्थानीय तहमा 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहमा 4 अर्ब 60 करोड़ र 8 अर्ब 93 करोड़सम्म पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ। साथै प्रदेश र स्थानीय तहमा 3 अर्ब 80 करोड़ र 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड़ र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ। सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ। लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्ने राजस्व मन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो। बजेटले मोतीपुर मयूरघाट जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले पाँच ख्याल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छूट दिने व्यवस्था मिलाएको छ। सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यम स्टार्टअपका लागि अनुदान सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जल विद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावि पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै गोरखाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ।
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
10: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
11: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
2: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825567775।
11: सम्पर्क नम्बर 98478263।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
16: आया, आया, मम्मी मम्मी दाँत दुख्यो।
17: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
18: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
19: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
19: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
20: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
21: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
22: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 0825902022।
17: रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
23: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
24: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
23: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
25: शुद्ध महका लागि कहाँ जाने त?
26: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
25: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
27: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सर्राचो। सम्पर्क व्यक्ति राम हरि शर्मा।
0: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
27: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: खुशीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुने,
14: सक्कुजे लौ खबर सुने,
7: 300 सयकी संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
14: आप बेराम पर्ल से दुरा तरक लाग डांग से बाहर जाई नि पर्ना
7: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
14: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असिन मेरके बा
7: ओपीडी सेवा, भर्ना सेवा,
14: सक्कु मेरिक अपरेशन सेवा,
7: आईसीयू सेवा, रेडियोलोजी सेवा,
14: अस्ता के रात दिन 24 घंटा इमरजेंसी ल्याब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
7: संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
14: 082-591-101,
7: 591-102,
14: 082-591-103,
7: 591-104 ओ 591-105।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
29: हाम्रा सेवाहरू:
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
29: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
29: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
29: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
29: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
29: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
29: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
29: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराही, दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
2: सीता के भो तिमलाई गुम्सेर बसेछौ
8: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार, रेडियो कार्यक्रम लागू उष शिक्षामा म कार्यक्रम प्रस्तुता बसन्त पुन उपस्थित भएको छु। लागू उष दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घुराई दाङबाट उत्पादित लागू उष शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घुराई र रेडियो हायो एफएम 103.5 MHz लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioemp.org लगअन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हायो एफएम लमै, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकै पटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थबारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हायो एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधान उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौ। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयवस्तुको रूपमा लिएका छौ लागू औषध नियन्त्रणबारे चासो भन्ने सामग्री, जसलाई तयार पार्नुभएको छ मधुसूदन भट्टराईले र यसलाई प्रकाशनमा ल्याएको छ सुरक्षित जीवन पत्रिकामा र यसलाई यो पत्रिकालाई प्रकाशन गरेको छ नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँले। लागू औषध नियन्त्रणबारे चासो, पछिल्लो समय विश्वभर अपत्यारिलो तरिकाले दिन दोगुना रात चौगुना लागू औषधका प्रयोगकर्ता बढ़िरहेका छन्। लागू औषधको लतमा पर्ने अधिकांश 15 वर्षदेखि 30 वर्ष उमेर समूहका युवाहरू पाइन्छन्। त्योभन्दा माथिल्लो उमेर समूहकाले लागू औषध प्रयोग नै नगर्ने भन्ने होइन, तुलनात्मक रूपमा कम छन्। किशोर किशोरीहरू मुख्य गरी नैराश्यता, पारिवारिक बेमेल, व्यवस्था र साथीभाइको लय तथा सहज रूपमा मनज्ञ आमदानी गर्ने आशामा लागू पदार्थको अवैध उत्पादन, ओसार पसार, बिक्री, वितरणमा संलग्न भएका देखिन्छन्। यो समस्या विकसित, विकासोन्मुख र अविकसित सबै मुलुकहरूमा भए पनि तुलनात्मक रूपमा विकासोन्मुख र अविकसित मुलुकहरूले ठूलो चुनौती खेप्नु परिरहेको छ। दुर्व्यसनले एकातिर राज्यका उत्पादनशील अमूल्य मानव संसाधनको व्यक्तिगत जीवनलाई नै नर्क बनाइरहेको छ भने अर्कोतिर छोटो समयमा लागू औषधको अवैध व्यापारबाट मनज्ञ कमाउने आशा पालेर काम शुरू गर्ने, गर्दै जाँदा त्यस्तो हुन नसकेपछि सामाजिक अपराधमा संलग्न हुने घटना दिन प्रतिदिन बढ़िरहेका छन्। यसलाई रोक्न शरीरको स्नायु प्रणालीमा असर गरेर चेतनामा परिवर्तन ल्याउन सक्ने लागू औषधको खेती, उत्पादन, ओसार पसार, बेचबिखन तथा सेवन कार्यलाई राज्यले गम्भीर रूपमा लिई निरुत्साहन नियन्त्रण गर्न सके मात्रै हामीले सभ्य, स्वस्थ, सुरक्षित समाज निर्माण गर्ने बाटोमा अगाडि बढ़न सकिन्छ। राज्यले लागू औषधको अवैधानिक प्रयोग रोक्ने र सभ्य, स्वस्थ, सुरक्षित समाज निर्माण कार्यलाई अगाडि बढ़ाउने भन्दै 2033 सालमा लागू औषध नियन्त्रण ऐन 2033 ल्याएको थियो। त्यसको 30 वर्षपछि मात्र लागू औषध नियन्त्रण राष्ट्रिय नीति 2063 ल्याइयो। ती नीति तथा कानूनहरूलाई थप प्रभावकारी रूपमा कार्यान्वयनको लागि 2066 सालमा लागू औषध नियन्त्रण रणनीति 2066 समेत ल्याइएको छ। सरकारले जानी जानी वा नजानेर प्रयोगको लतमा फँसिसकेकालाई उपचार तथा पुनस्थापना केन्द्र संचालन गर्न 2075 सालमा निर्देशिका ल्याएको छ भने नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम संचालन गर्न स्थानीय तहहरूका लागि मापदण्ड समेत निर्धारण गरिसकेको छ। यसले न्यूनीकरण गर्दै निराकरणसम्म गर्नका लागि कानून प्रशस्त मात्रामा रहेका देखाउँछ, तर नीति र रणनीति लगायतका कानून प्रभावकारी कार्यान्वयन नभएको अहिलेको अवस्थाले देखाउँछ। अब बनेका कानून कार्यान्वयनका लागि तदारूकता देखाउन आवश्यक छ, तर त्यसो हुन नसक्दा दिन प्रतिदिन प्रयोगकर्ता बढ़िरहेका छन्। प्रहरी अधिकारीहरूका अनुसार दिनमा मुलुकभर घट्ने 100 घटनामा कम्तीमा 10 घटना लागू औषध प्रयोगका कारण भएका हुन्छन्। बढ़ीमा त 100मा 40 जति घटना लागू औषध प्रयोगकर्ताका कारणले हुने गरेका अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्। नेपालमा 2076 सालमा गरिएको लागू औषध प्रयोगकर्ता सर्वेक्षणका आधारमा प्रयोगकर्ताहरूको संख्या 130,424 रहेको छ। सर्वेक्षणले प्रयोग गर्न 15 वर्षको उमेरबाट शुरू गर्ने गरेको देखाएको छ। यो भनेको शारीरिक, मानसिक र बौद्धिक वृद्धि विकास हुने गरेको उमेर हो। यस्तो बेलामा ठूलो संख्यामा कुलतमा फसेपछि दक्ष जनशक्ति उत्पादन हुन सक्दैन। राज्यले कानून बनाएर मात्रै पुग्दैन, कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, दुर्व्यसन विरूद्ध जनचेतना जगाउने उपयुक्त उपाय के हो र त्यो उपायका प्राथमिकीकरणका आधारमा विकल्प के हुन्छन्, त्यसबारे पनि रणनीति निर्धारण गर्न अगाडि बढ़न आवश्यक हुन्छ। सरकारले लागू औषध प्रयोग न्यूनीकरण गर्न सबैभन्दा बढ़ी रोजगारीको अवसरमा वृद्धि गर्नु उपयुक्त हुन्छ। रोजगारी भएको व्यक्तिलाई समय कटेको पत्तै हुन्न, किनकि ऊ दिनभर काममै व्यस्त हुन्छ। राति दिनभर कामको थकानले आराम गर्नतर्फ लाग्छ। बेरोजगारीले समय कटाउन अनेकौं प्रयोग गर्दा दुर्व्यसनमा पर्नेहरूको संख्या बढ़दै गएको हो। दोस्रो, लागू औषध केही मात्रामा नेपालमा उत्पादन भएपछि धेरै विदेशबाट नेपाल भित्रिन्छ। नेपालमा भित्रिन नदिन सीमा नाकामा कड़ाई गर्ने हो भने गैर कानूनी तरिकाबाट भित्रिने र युवाहरूले प्रयोग गर्ने सम्भावना कम भएर जान्छ। नाकाबाट कसै गरी भित्रिएको रहेछ भने पनि थोक विक्रेताको भण्डारमा अनुगमन गर्ने कार्यलाई बढ़ावा दिनुपर्छ। गैर कानूनी तरिकाबाट ल्याइएको र अवैधानिक रहेछ भने यस सम्बन्धी कानूनको कड़ा कार्यान्वयन गर्न सक्यो भने विस्तारै कम हुँदै जान्छ। प्रयोगले मानिसलाई सकारात्मक भन्दा नकारात्मक प्रभाव धेरै पार्छ। परिवार समाजबाट टाढा बनाउँछ, परिवारमा मनमुटाव ल्याउँछ, एकल काटे बनाउँछ, आपराधिक मानसिकता बढ़ाउँछ। तसर्थ कसैको लहलहमा लागेर जुनसुकै लागू औषध प्रयोग गर्न हुन्छ भन्ने खालका प्रभावकारी सचेतनामूलक कार्यक्रम बस्ती बस्तीमा गाउँ गाउँमा सञ्चालन गर्न सकिन्छ। सचेतनामूलक कार्यक्रम सञ्चालन फरक फरक माध्यम प्रयोग गरेर सञ्चालन गर्दा फरक फरक व्यक्तिले फरक फरक तरिकाले बुझ्न सक्छन्। प्रयोगको बानी परेर कुलतमा फसिसकेकालाई फेरि पुरानो जीवनमा फर्काउन सरकारले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिदिनुपर्छ। निको भएपछि मात्रै ऊ समाजसँग घुलमिल हुन अप्ठ्यारो हुने भएकाले समाजमा पुनस्थापनाका लागि विभिन्न कार्यक्रम पनि सरकारले ल्याउनुपर्छ। सरकारी निकायले आफ्ना संयन्त्रलाई क्रियाशील बनाउँदै मुख्य गरी लागू औषधको कारोबार हुने औषधि पसल र रंग रोगन पसलमा अनुगमन कार्यलाई बढ़ोत्तरी गर्नुपर्छ। लागू औषध प्रयोगकर्ता औषधोपचारपछि निको भए भने उनीहरूको जीवनमा सुधार ल्याउन सबैभन्दा ठूलो र अचूक उपाय विभिन्न रोजगारमूलक कार्यक्रम ल्याएर रोजगारीमा वृद्धि गर्नु नै हो। रोजगारीका लागि पहिला सिप विकास तालिमको व्यवस्था गरेर सिप सिकेपछि रोजगारी दिने व्यवस्था सरकारले गरेमा मात्रै पनि धेरै युवा कुलतमा फस्नबाट जोगिन्छन्। युवा अवस्था भनेको केही सिकौं केही गरौं भन्ने कुतकुती लाग्ने अवस्था भएकाले अवसर पाएमा सिप सिक्नतर्फ लाग्छन्। त्यतातर्फ लागे भने कुलतमा फस्ने उनीहरूसँग समय नै हुँदैन। अन्य देशबाट हुने आपूर्तिलाई नियन्त्रण गर्ने र लागू औषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै केही नयाँ जुन कार्यले यसको उसको जीवनयापनलाई सहज होस्, नयाँ कार्य गर्न हौसला प्रदान गर्न सकियो भने प्रयोगप्रति उसको नकारात्मकता बढ़दै जान सक्छ। हाम्रै गाउँघरमा पाइने लागू औषधको प्रयोगलाई पनि कसरी न्यून गर्दै नियन्त्रण गर्ने भन्नेमा पनि हामीले ध्यान दिन आवश्यक हुन्छ। गाँजा, भांग, धतुरो विभिन्न अन्नबाट निर्माण गरिने लोकल रक्सी जाँडको प्रयोगलाई न्यूनीकरण गर्न पनि ध्यान दिनु आवश्यक छ। त्यसको सबैभन्दा ठूलो उपाय जनचेतना नै हो। यी वस्तुको प्रयोगले हुने नकारात्मक असरबारे हामीले सबैलाई प्रस्ट्याउन सक्यो भने मात्रै पनि आधा जति प्रयोगकर्ता घट्न सक्छन्। प्रयोगकर्ता घट्नु भनेको सामाजिक अपराधका घटनामा कमी आउनु हो। गृह मन्त्रालयले गाँजाको औषधिजन्य वस्तुमा उपयोग गर्न गाँजा तथा गाँजाजन्य पदार्थ नियमनको अवधारणा पत्र तयार पारेर मन्त्री स्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयको सहमति पश्चात सैद्धान्तिक सहमतिका लागि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाएको छ। सहमति पश्चात तर्जुमा हुने विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री, वितरण र निकासी बारे उल्लेख छ। विधेयक कानून भएर आएपछि लागू औषध नियन्त्रण ऐन 2033 गाँजाको प्रयोगमा पूर्ण रूपमा लगाएको बन्देज खुल्नेछ। गाँजा सेवन अर्थात मनोरञ्जन प्रयोगका लागि नभएर औषधिजन्य प्रयोगका लागि खुल्ला गर्न थालिएकोले कानून बनेपछि प्रयोगकर्ता र आम नागरिकको सोचाई परिवर्तन गर्न पर्याप्त मात्रामा प्रचार प्रसार हुनु आवश्यक छ। मन्त्रालयले जारी गरेको गृह प्रशासन सुधार कार्ययोजनामा गाँजाको औषधिजन्य उपयोग प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख भए बमोजिम यो क्रियाकलाप थालनी गरिएको हो। काठमाडौँ विश्वविद्यालय र थुप्रै संघ संस्था तथा फर्महरूले गाँजाको औषधिजन्य प्रयोगका लागि खेती गर्न र अनुसन्धान गर्न अनुमति दिन सरकारसँग माग गरिरहेका छन्। कानून नै निर्माण गरेर औषधिजन्य प्रयोगका लागि मात्रै भनेर उत्पादन बिक्री वितरणको व्यवस्था मिलाउन सकियो भने यसको प्रयोग औषधिमा मात्रै हुने रहेछ भन्ने आम नागरिकमा सूचना संचार हुन सक्छ। अन्त्यमा मुलुकमा सर्वाङ्गीण विकास, समृद्धि, शान्ति, सुरक्षा र सुशासन कायम गर्न लागू औषध विरूद्ध राष्ट्रिय एकीकृतता आवश्यक छ। यसको कारोबार र दुर्व्यसनले देशको आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको र पुर्याउन सक्ने क्षतिलाई समयमै आकलन गरी यस विरूद्ध प्रवर्तनात्मक र उपचारात्मक क्रियाकलापलाई थप प्रभावकारी बनाउन लाग्नु सबैको दायित्व हो भने त्यसतर्फ सबैलाई प्रेरित गर्नु राज्यको कर्तव्य। आदरणीय श्रोताहरू, आज हामीले प्रस्तुत गरेको सामग्री हामीले लिएका थियौं सुरक्षित जीवनबाट र यसलाई प्रकाशनमा ल्याएको छ नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँले। र यसको आजको विषयको शीर्षक थियो लागू औषध नियन्त्रणबारे चासो, जसलाई तयार पार्नु भएको थियो मधुसूदन भट्टराईले। यसमा चाहिँ लागू औषधको अवस्थाको बारेमा यो आजको सामग्रीमा हामीले प्रस्तुत गर्यौं। त्यसै गरी लागू औषध सम्बन्धी विभिन्न जानकारी दिने उद्देश्यले यो कार्यक्रम तयार गरिएको छ। यसमा केही सामग्रीहरू हामीले विभिन्न पत्र पत्रिकाहरूबाट, विभिन्न सामग्रीहरूबाट हामीले लिने गरेका छौं। आजको सामग्री पनि हामीले यो लागू औषधको नियन्त्रण सम्बन्धी लागू औषध नियन्त्रण शाखा जुन गृह मन्त्रालय अन्तर्गत रहेको छ यसबाट हामीले लिएको सामग्री आज हामीले प्रस्तुत गर्यौं। त्यसै गरी लागू औषध नियन्त्रण सम्बन्धी भएका विभिन्न कार्यक्रमहरू अन्तर्गत लागू औषध रोकथाम तथा राष्ट्रिय गृह योजना 2079-84 पञ्चवर्षीय योजना रहेको छ। यसमा पनि आजको कार्यक्रममा हामीले प्रस्तुत गर्न गइरहेका छौं, जसमा यसलाई यो योजनालाई स्वीकृत 2078 चैत 22 गते यसलाई स्वीकृत गरिएको छ र यो कार्यक्रम लागू हुनुमा यसको पृष्ठभूमिमा रहेको छ। लागू औषध विश्वमै गम्भीर समस्याको रूपमा देखा पर्दै गएको छ। लागू औषध सेवनका कारण एकातिर व्यक्तिमा गम्भीर स्वास्थ्य समस्याहरू गहिरिँदै गएका छन् भने अर्कोतिर परिवार, समाज र राष्ट्रमै त्यसका नकारात्मक असरहरू देखिन थालेका छन्। लागू औषधको अवैध कारोबारले अपराधको दर बढ़नुका साथै अन्ततगत राष्ट्रिय सुरक्षामै ठूलो चुनौती सिर्जना गर्न सक्छ। लागू औषधको उत्पादन, ओसार पसार, बिक्री वितरण तथा दुरूपयोगले विश्वव्यापी सामाजिक विकास र स्थिरतामा नकारात्मक प्रभाव पार्दछ। लागू औषधको उचित रोकथाम तथा नियन्त्रण गर्न नसक्दा नेपालमा समेत यसको बहुआयामिक असर देखिन थालेको छ। विश्वव्यापी रूपमै बढ़िरहेको यो समस्या नेपालमा पनि फैलिँदै गएको नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 तथा नेपाल प्रहरीको नियमित प्रतिवेदनले समेत पुष्टि गर्दै गएको छ भनेर यसमा उल्लेख गरिएको छ। यो कार्यक्रम लागू हुँदै गर्दाखेरि यो 2079-84 पञ्चवर्षीय योजना रहेको छ यो कार्यक्रमको र यसमा विभिन्न निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने र यो गुरु योजनालाई कार्यान्वयनमा ल्याउने रणनीति रहेको छ र यसलाई गुरु योजना कार्यान्वयनको संयन्त्रको बारेमा यहाँ उल्लेख गर्दा गृह मन्त्रालयमा सचिवको अध्यक्षतामा रहेको कार्य समितिको प्रत्यक्ष निर्देशन लगायत प्रचलित कानून नियमावली निर्देशिका आदिका आधारमा गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल सरकार प्रदेश र स्थानीय तह निजी क्षेत्र गैर सरकारी संस्था नागरिक समाज संचार जगत समेतको सहभागिता र अगुवाईमा यस गुरु योजना कार्यान्वयन गरिनेछ भनेर उल्लेख गरिएको छ। यसमा विभागीय संरचना तयार भएकोमा जस्तो जिम्मेवार निकाय अपेक्षित जिम्मेवारी र भूमिका रहेको छ जसमा नेपाल सरकारको भूमिका प्रदेश सरकारको भूमिका स्थानीय तह निजी क्षेत्र नागरिक समाज त्यसै गरी गैर सरकारी क्षेत्र रहेको छ र यसमा सूचना व्यवस्थापनको सन्दर्भमा गुरु योजनाको बारेमा सम्बन्ध सरकारवाला तथा सर्वसाधारण नागरिकलाई सुसूचित गर्न गुरु योजना कार्यान्वयनमा संलग्न सबै पक्षलाई जिम्मेवार र जवाबदेही बनाउन तथा लागू औषध रोकथाम र नियन्त्रणका कार्यक्रमहरूलाई सबैको जानकारीमा पुर्याउन सूचना सम्प्रेषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। यस अन्तर्गत सूचना सम्प्रेषण ज्ञान व्यवस्थापन आधारभूत तथ्याङ्क व्यवस्थापन लगायतका कार्यक्रम तर्जुना गरी सञ्चालन गरिनेछ भनेर उल्लेख गरिएको छ। त्यसै गरी लागू औषध नियन्त्रणका लागि अन्य राष्ट्रहरूसँग आवश्यक समन्वय र सूचनाको आदान प्रदान गरिनेछ। प्रभावकारी सूचना व्यवस्थापनका लागि संचार रणनीति तर्जुमा गरिनेछ। त्यसै गरी स्रोत व्यवस्थापनमा यस गुरु योजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था राष्ट्रिय स्तरमा नेपाल सरकारले गर्नेछ। आवश्यकता अनुसार विकास साझेदारहरूको सहयोग समेत परिचालन गरिनेछ। गुरु योजनामा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहहरूले आफ्नो जिम्मेवारी अनुसार वार्षिक बजेटमा आवश्यक व्यवस्था गर्ने छन् भन्ने उल्लेख छ। त्यसै गरी गुरु योजनाको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले वित्तीय स्रोत व्यवस्था हुनेछ भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोताहरू, आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं लागू औषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरु योजना 2079-84 जो यो के हो, यसमा के छ र यसको स्रोत साधन प्रचार प्रसारको अवस्था के छ भन्ने बारेमा हामीले प्रस्तुत गर्यौं आजको कार्यक्रममा। त्यसै गरी लागू औषध नियन्त्रणको लागि भएका विभिन्न कार्यक्रमहरूको बारेमा आज हामीले लागू औषध नियन्त्रण बारे चासो भन्ने सामग्री प्रस्तुत गर्यौं। यो दुईवटा सामग्री आजको कार्यक्रममा हामीले मुख्य विषयवस्तुको रूपमा लिएका थियौं र यसलाई यो सामग्री हामीले लिएका छौं सुरक्षित जीवन नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँबाट हामीले यो सामग्री प्रस्तुत गरेका थियौं। श्रोताहरू, आजको कार्यक्रममा अब हामीले लागू औषध सम्बन्धी जो नियन्त्रण यसलाई कसरी नियमन गर्न सकिन्छ होला, यसलाई लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्कार, म निर्मला गौतम, मावि रचनाको शिक्षक। आज भोलि एकदमै दुर्व्यसनमा फँसेका बाल बालिकाहरूको लागि केही कुराहरू गर्न चाहन्छु। छ क्लासदेखि बाह्र क्लाससम्म पढ्ने विद्यार्थीहरू, विद्यालयमा पढ्ने विद्यार्थीहरू, ती विद्यार्थीहरू साह्रै नै लागू पदार्थको पीडामा भोगिरहेका छन् र हामीले यो कसरी समाधान गर्ने भन्ने उपाय खोज्नमा अभिभावक, शिक्षक र समाजका व्यक्तिहरू सबैजना लाग्नुपर्छ जस्तो लाग्छ। ती बालबालिकाहरूलाई फसाउने मान्छेहरू आफ्नै नजिकका हुन सक्छन् र संघ संस्थाहरू जुन लागू पदार्थको बारेमा केही गरौं भन्ने हैसियतले अगाडि बढ्नु भएको छ, उहाँहरूले पनि त्यस्ता विभिन्न कार्यक्रमहरू राखेर ती बालबालिकाहरूलाई यो कुलतबाट बस्नका लागि केही उपायहरू सिकाउन सक्नुहुन्छ र एउटा घर परिवारले मेरो बच्चा कहाँ गएछ, के गर्छ, के खान्छ र कुन बाटो हिँडिरहेको छ भन्ने कुराहरू पनि आमा बुवा दाई भाइ इष्टमित्रहरूले पनि थाहा पाउन सक्ने कुरा भएको हुँदा उहाँहरूले पनि चासो राख्नुपर्छ र विद्यालयमा विद्यालयमा सबैभन्दा बढी समयहरू हामी विद्यालयमा बच्चाहरूले बिताउने गरेका हुन्छन्। क्लासमा बच्चा आउँछ कि आउँदैन, के गरिरहेको छ, कसरी बसिरहेको छ, उसको उठ्ने बस्ने बोलीचाली शिष्टतादेखि पनि हामी यो कतै लागू पदार्थमा फँसेको छ कि भन्ने कुराहरू थाहा पाउन सक्छौँ। भने त्यो कसरी त्यसलाई ती उपायहरूलाई हामीले अगाडि बढाएर त्यो दुर्व्यसनबाट मुक्त पार्न सक्छौँ भन्ने कुराहरूमा एउटा विद्यालयमा पठन पाठनमा त्यो शिक्षा पनि लागू भइदिए अझ राम्रो हुन्थ्यो। किनभने विज्ञान म्याथहरू जस्ता विषयहरू ट्युसन पढाइन्छ, क्लास लिइन्छ, स्कुल जान्छ भने त्यो लागू पदार्थ जुन उसको शारीरिक मानसिक सबै बर्बाद पारेको छ त्यसको लागि केही पनि माथिबाट एउटा शिक्षामा आएर एउटा किताबमा आउने प्रयास गरेको छ तर सबै कुराहरू राखेको छैन। यसमा हामीले विषयगत नभए पनि हप्तामा 15 दिनमा एउटा क्लासहरू दिइरहँदाखेरि उनीहरूलाई पनि त्यो अझ ती कुरामा जागरूक हुन सक्छन् जस्तो लाग्छ। र सबैभन्दा बढी हामीले तिनीहरूलाई खुलतबाट बचाउनका लागि आमा बुवा अभिभावक र स्कुल नै रहन्छ जस्तो लाग्छ। यस्ता कार्यक्रमहरू धेरै आउन्, धेरै प्रयास, धेरै विद्यार्थीहरूलाई इन्भल्भ गराइयोस् र ती बच्चाहरूले कतिसम्म त्यो कामबाट वञ्चित भए त भन्ने कुराहरू पनि हामीले थाहा पाउन सकौँ र ती बच्चाहरूलाई हामीले ती बच्चाहरूको पनि उनीहरूको लाइफलाई पनि बचाउने कोसिस गरौँ भन्न चाहन्छु।
2: नमस्ते, म प्रदीप नेपाने महेन्द्र बमुख क्याम्पस दाङमा वनस्पति विज्ञान पढाइरहेको छु। लागू पदार्थ दुर्व्यसनले एउटा चाहिँ समाजमा ठुलो नराम्रो जरा गाडिराखेको छ। यसमा यसले गर्दाखेरि कलिला बाल बालिका तथा युवाहरू चाहिँ नराम्रो कुलतमा फँसेर समाज र राष्ट्रका लागि नराम्रो असर पारिरहेको छ। सबभन्दा अब यसबाट बस्नको लागि त आफू नै चेतनशील बन्नुपर्ने हुन्छ। सर्वप्रथम हामी चाहिँ यस्तो कुलतमा फस्नु हुँदैन, जसले गर्दा यो चाहिँ एउटा पारिवारिक सामाजिक असर यसले चाहिँ

0: तथ्यहरूलाई पनि तिनले बिचौलियाहरूलाई पनि पक्राउ गरेर तिनलाई अथवा कारवाहीको दायरामा ल्याएर पनि अलिकति कन्ट्रोल गर्न सकिन्छ होला भन्ने मलाई लाग्छ।
1: धन्यवाद। तपाईहरूका पनि लागु अवस्था सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9847831849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौ। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू उसे शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि हार्दिक अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9008960077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 0825608054 सम्पर्क राख्नुहोला। पत्रचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराईदाङ तथा तपाईहरूले सुन्दै गर्नुभएको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागु औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गर्दा गाँजा, हेरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागु औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन विभिन्न रेडियोको प्रविधिमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता वसन्त पुन एक साताको लागि बिदा हुन्छु। रेडियो कार्यक्रम सुन्दै गर्नुहोला। शुभ साता। नमस्कार।
2: यो दाँत दुखेर मर्नु भयो।
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
2: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
3: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-027
8: 98-41-68-47-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
13: नेपाली जुत्ता घर।

0: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
0: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
0: सम्पर्क मोबाइल नम्बर 98577-71546।
2: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजे मध्य पश्चिम खबरबाट देवा भुसालको नमस्कार। सरकारले आर्थिक विधेयक 2083 मार्फत आयकर ऐनको व्यवस्था अनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ। यसअघि आयकरका दरहरू निर्धारण गर्दा प्राकृतिक व्यक्तिको हकमा भनिएकोमा अहिले त्यसलाई संशोधन गरी प्राकृतिक व्यक्ति वा दम्पतिको भन्ने शब्दमा राखिएको छ। नयाँ व्यवस्था अनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पतिको 10 लाखसम्म करयोग्य आय भएमा 1% कर लाग्नेछ। यसअघि व्यक्तिको वार्षिक 5 लाखसम्मको रोजगारीको करयोग्य आयमा 1% कर प्रतिकर आयकर लाग्ने गरेको थियो, तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा निवृत्ति भरण बापतको आय निवृत्ति भरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस बमोजिम कर लाग्ने छैन। त्यस्तै कुनै व्यक्ति वा दम्पतिको वार्षिक आय 10 लाख भन्दा बढी तर 15 लाखसम्म करयोग्य आय भएमा 10 लाखसम्म 10 हजार र 10 लाख भन्दा बढी करयोग्य आयमा 10% कर आयकर लाग्ने व्यवस्था गरिएको छ। यसअघि 5 लाखदेखि रु 7 लाखसम्मको आयमा 10% कर लाग्ने व्यवस्था रहेको थियो। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले निजामती कर्मचारीहरूको तलब 21% बढ़ाएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलब 21% बढ़ाएको घोषणा गर्नुभएको हो। यो सँगै अब निजामती कर्मचारीहरूको न्यूनतम तलब 40 हजारदेखि 1 लाख रूपियाँ भन्दा माथि पुगेको छ। बढ़ेको कर्मचारीको तलब साउन 1 गतेदेखि नै लागू हुने र आगामी भदौदेखि मात्र बढ़ेको तलब पाउने पनि अर्थमन्त्री वाग्लेले बताउनु भएको छ। सरकारले डिजिटल भुक्तानी गर्दा 10% भ्याट छूट दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083 र 84 बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूँजीगत लाभ करलाई नै अन्तिम करको रूपमा रहने र त्यसबाहेक सरकारले 360 वस्तुमा लाग्दै आएको अन्त शुल्क खारेज गरिएको बताउँदै खरिद गर्दा डिजिटल भुक्तानी गरे तत्कालै 10% भ्याट छूट दिने व्यवस्था गर्ने घोषणा गरेको हो। हाल उपभोक्ताले भ्याट बाबत 13% कर तिर्दै आएका थिए। मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङको गढुवा गाउँपालिका 6 गढुवामा लीलाराम कुमारले माटाका भाँडा बनाउनु थालेको 16 वर्ष भयो। शुरूआती दिनमा अन्य भाँडा बनाउँदै आउनुभएका लीलारामले अहिले माटोको पानी छान्ने फिल्टर बनाएर राम्रो आमदानी गर्दै आउनुभएको छ। परम्परागत सिपलाई आधुनिक रूप दिएर लीलाराम र उहाँको परिवारले वार्षिक 1000 भन्दा धेरै माटाका फिल्टर बनाउँदै आएको छ भने वार्षिक 6 लाख भन्दा बढ़ी कमाउँदै पनि आउनुभएको यसै सन्दर्भमा तयार पारिएको यो एक रिपोर्ट।
1: फिल्टर भन्ने बित्तिकै सबैका दिमागमा आउँछ तामाको, स्टीलको वा अन्य बिजुलीबाट चल्ने आधुनिक फिल्टर। सबैका घरमा प्राय जसो आज भोलि यस्तै फिल्टरहरू भेटिन्छन्। बिजुलीबाट चल्ने आधुनिक फिल्टर प्राय घर घरमा प्रवेश गरिसकेका बेला दाङको देउखरीका युवाहरू भने परम्परागत सिपलाई आधुनिक रूप दिँदै माटोको पानी छान्ने फिल्टर बनाएर आमदानी गरिरहेका छन्। कुमाल समुदायका युवाहरूले आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै त्यसलाई उद्यममा रूपान्तरण गर्न सफल भएका छन्। गढवा गाउँपालिका वडा नम्बर 6 गढवाका लीलाराम कुमार र उहाँको परिवार विगत 16 वर्षदेखि माटोका विभिन्न भाँडा बनाउँदै आएका छन्। शुरूआती दिनमा घैटा भुर्की जस्ता परम्परागत भाँडा बनाउने यो परिवारले अहिले बजारको माग अनुसार माटोको फिल्टर उत्पादन गर्न थालेको लीलाराम कुमारको भनाइ छ।
2: मेरो पुर्ख्यौली पेसा हो, यो 15-16 वर्षदेखि माटोको भाँडा बनाउन सिकेँ मैले। त्यसपछि यो कुनै विभिन्न संघ संस्थाहरू आएर यो फिल्टर बनाउने तालिमहरू दिनुभयो अनि त्यसपछि यसको माग पनि बढ्दै गयो अनि माग अनुसार यही फिल्टरको काम गरिरहेछु।
1: माटोको फिल्टर मूल्यका हिसाबले सस्तो र स्वास्थ्यका हिसाबले राम्रो पनि हुने भएका कारण लीलाराम कुमार र उहाँको परिवारले परम्परागत सिपलाई निरन्तरता दिँदै अहिले यसैबाट राम्रो आमदानी गरिरहेको छ। लीलाराम कुमारसँग अहिले पहिले जस्तो खुट्टाले माटो तयार गर्नुपर्ने र परम्परागत हिसाबले माटो पोल्ने नभएर आधुनिक भट्टी छ।
2: मेरो आधुनिक भट्टी हो, यसमा यो 10 घण्टा पोल्नलाई टाइम लाग्छ अनि यसमा 36 फिट ठूलो फिल्टर छ अनि त्यो सानो टिनो पालाहरू अनि खुजुकेहरू छ अनि त्यसपछि यो चार दिनपछि पोलिसकेपछि चार दिनपछि निकाल्न मिल्छ अनि यसमा त्यो पुरानो भट्ठी भन्दा यो कम खर्चमा तयार हुन्छ।
1: लीलारामको परिवारले वार्षिक करिब 1000 वटा फिल्टर उत्पादन गर्छ। हरेक फिल्टर 1000 रुपियाँमा बिक्री हुन्छ। गर्मी याममा यसको माग निकै बढ्ने हुँदा दाङका बजारसँगै बुटवल, नारायणगढ, कोहलपुर र सुर्खेतसम्म बिक्री हुने गरेको छ। हाल लीलारामले 2 जना कामदार राख्नु भएको छ। कामदारलाई महिनामा 45,000 रुपियाँ तलब दिइन्छ भने परिवारको मासिक 50,000 रुपियाँ भन्दा बढी बचत हुने गरेको छ। यसैबाट अहिले आफूले राम्रै आमदानी गरेको लीलारामले बताउनुहुन्छ।
2: यो फिल्टरको 1000 रुपियाँ पर्छ अनि यो उपभोक्ताले यो राम्रो मानेछन् अनि मैले यो महिनामा 100-150 वटा उत्पादन गर्छु अनि हजुर स्वास्थ्यको लागि राम्रो छ भनौँ। यो एक्लै नभ्याएर मैले 2 जनालाई रोजगारी पनि दिएको छु।
1: लीलारामको यो उद्यममा समस्या भने कम छैनन्। भाँडा बनाउन आवश्यक पर्ने माटो र पकाउनका लागि दाउरा काठ पाउन मुस्किल छ। सामुदायिक वनहरूले माटो संकलन र दाउरा प्रयोगमा अवरोध पुर्याउने गरेको उहाँको गुनासो छ। गढवा गाउँपालिकाले परम्परागत माटो उद्योगलाई संरक्षण र विस्तार गर्न सेरामिक्स हब स्थापना गर्ने तयारी गरेको छ। गाउँपालिकाले गढवाको पहिचान नै माटोका भाँडा भएका कारण आफूहरूले यही परम्परागत सिपलाई प्रविधिसँग जोडेर दिगो उद्यम रूपान्तरण गर्न योजना अघि बढाएको जनाएको छ। गाउँपालिकाले नयाँ पुस्तामा यो सिप हस्तान्तरण गर्न अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गरेको छ। देउखरीका कुमाल युवाहरूले यसरी परम्परागत सिपलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर उद्यमको उदाहरण पेश गरेका छन्। उनीहरूको माटोको फिल्टर अहिले ग्रामीण क्षेत्रमा मात्रै नभएर सहर बजारका घर घरमा पुग्दैछ र परम्परागत प्रविधि र स्थानीय उद्यमशील ताको सुन्दर संगम बनेको छ।
0: र कर्णाली कि छोरी सम्मेलन आजदेखि शुरू हुँदैछ। ज्योति फाउन्डेशनले विगत 1 वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो 2 संस्करण हो। फाउन्डेशनका अध्यक्ष ज्योति कटवालका अनुसार सम्मेलन शनिबार र आइतबार गरी 2 दिन वीरेन्द्रनगरमा चल्नेछ। कार्यक्रम बारे आज पत्रकार सम्मेलन गरी जानकारी गरिएको छ। बालिका किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपडी, कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने सम्मेलन रहेको अध्यक्ष कटवालको भनाइ रहेको छ। उहाँले सम्मेलनमा कर्णालीका 79 वटै स्थानीय तहबाट साथै लोपुनुम तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार हरेक स्थानीय तहबाट 2-2 जना छोरीहरू सहभागी हुनेछन्। साथै राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित करिब 250 भन्दा बढ़ीको सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट आएका निष्कर्षलाई 3 तहमा सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ। सम्मेलन अवधिभर कर्णालीका 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षको कथा प्रस्तुत गर्ने गर्दछन्। बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-5634-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: डाक्टर आउने बारे सूचना।
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
4: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
6: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
7: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-89-028।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: हामी जन्म जात्ने सिकारियों सिकारी
2: पूरे दैलेख मलाई चाहियो
3: VFX सिनेमाज कुराही दस नारायणपुर सौरी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
8: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र वितरण लिन आउनेछु
7: लाली बजार र मिज्यू
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है मम
10: के टेन्सन लिएर
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
7: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
13: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
13: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
13: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

हाल्नु, लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082-5625-7707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
9: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
8: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
9: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
8: पाठे घरमा मासु पलाउने,
9: निसन्तान महिलाको चेक जाँच,
8: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच निमिति 8 जेष्ठ 29 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: 0800-008-8804 www.pasupatieyecare.com।
1: सीता के भो तिमलाई गुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
5: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनी
6: सक्कुजे लौ खबर सुनी
5: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा मा
6: आप बेराम पर्ल से दुर्वा करक लाग डांग से बाहर जाई नी पर्ना
5: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
6: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
5: ओपीडी सेवा भर्ना सेवा
6: सक्कु मेरिक ऑपरेशन सेवा
5: आईसीयू सेवा रेडियोलॉजी सेवा
6: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
5: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बर्गदुआ दाङ संपर्क फोन नंबर 97090-65225
6: 082-591-101
5: 591-102
6: 082-591-103
5: 591-104 ओ 591-105
7: हेलो
8: हेलो
7: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
8: हुन्छ हुन्छ पाउँछ है ए नानी छोरी
9: हजुर
8: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
9: ल दिन त हेलो भन्नुस् त
7: हेलो हजुर
9: हजुर
7: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
9: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
8: ए नानी के भनेर छ के भयो
9: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
8: ल ल ल किन दिन्थे
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
11: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
12: सूचना
4: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ
12: डाक्टरद्वारा दिइने सेवाहरू
4: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था
12: हर्निया हाइड्रोसिल पेट दुखाई एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था
4: पुरूषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार
12: युरिक एसिड हात जोड्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ
4: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ
12: स्थान शंकर मेडिकल हल घोराही गौतम नगर टोल निमाहल रोड घोराही

0: दाङ
1: बिरामी जाचुने मिति यही जेठ 16 गते शनिबार।
0: सम्पर्क फोन नम्बर 082-562-0023,
1: मोबाइल नम्बर 98478-18617
0: र 98478-35645।
2: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। ज्योति फाउण्डेशनद्वारा विगत एक वर्षदेखि सञ्चालन हुँदै आएको कर्णाली छोरी सम्मेलन आजदेखि शुरू हुँदैछ। छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटवालका अनुसार सम्मेलन शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा चल्नेछ। कार्यक्रमबारे आज पत्रकार सम्मेलन गरी जानकारी गरिएको छ। बालिका किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छपडी, कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने सम्मेलन रहेको अध्यक्ष कटवालको भनाइ रहेको छ। उहाँका अनुसार हरेक स्थानीय तहबाट दुई दुई जना छोरीहरू सहभागी हुनेछन्। साथै राउटे, राजी, कुसुण्डा, वादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित करिब 250 भन्दा बढ़ीको सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट आएका निष्कर्षलाई तीन तहमा सरकार समक्ष सुझावको रूपमा प्रस्तुत गरिनेछ। सम्मेलन अवधिभर कर्णालीका 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन्। सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका साथै लोपुनुप तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने अध्यक्ष कटवालले जानकारी दिनुभएको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत आफ्नो विभिन्न करका दरहरूमा हेरफेर गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत विभिन्न 360 वस्तुमा लाग्दै आएको अन्तत शुल्क खारेज गरिएको अर्थमन्त्री डाक्टर स्वर्णिम अघिले बताउनु भएको छ। मदिरा, सुर्तीजन्य वस्तु, जंक फूड, रंगरोबन गरिएको जुस लगायतका शुल्क दरहरू बढ़ेका छन्। गुड़, सखर, भेली, उखुको खुदो, चीनीले छोपेको या नछोपेको तथा मिठो लेप लगाइएको या नलगाइएको चुइगम, चीनी वा गुलियो पदार्थ, नहालेको चकलेट र अरू को मिसिएका वस्तुहरूको अन्तत शुल्क पनि बढ़ाइएको छ। स्पागेटी, म्याक्रोनी, पास्ता, कुरकुरे, कुरमुरे, लेज, चिजबल, आलु चिप्स जस्ता विभिन्न खालका फलफूलहरूको जुस, जस्तै सुन्तलाको जुस, भोगटेको जुस, भुइँकटरको जुस, अंगुरको जुस, च्याउको जुस, गोलभेडाको जुस, आँपको जुस तथा सुर्ती रहित पान मसला, अल्कोहल रहित बियर, इनर्जी ड्रिंक, त्यस्तै 17% भन्दा बढ़ी अल्कोहल भएको वाइनमा, यस्तै रंगले पेन्ट रंगरोबनका लागि चाहिने इनामेल, सड़कमा चिन्ह लगाउने थर्मोप्लास्टिक पेन्ट, टायलको रूपमा वा रोलमा रहेको भुइँ ढाक्ने वस्तुका लागि प्रयोग हुने वस्तुहरूको पनि शुल्क बढ़ाइएको, वृद्धि गरिएको जानकारी दिएको छ। असममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र 01027 6227 नम्बरको जीप शुक्रबार मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका 4 भएको दुर्घटना भएको प्रहरीले जनाएको छ। र हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्व सम्मान नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर लगायत साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम लगायत देशको हिमाली र पहाड़ी भूभागमा
साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीविका रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
10: प्रोपराइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-478-27-976
11: र 98-578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
11: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
18: बीमा गराउन जाँदैछु।
11: बीमा किन गर्नु पर्यो सर? बीमा
18: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
11: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
18: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
11: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
19: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने। सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
11: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
11: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
20: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
21: होइन माइला, लखर लखर कहाँ हिनेस?
22: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498-87741।
25: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
26: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
25: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
26: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
25: तालिममा दिइने विषयहरू:
26: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
25: स्पेशल सेफ तालिम,
26: जापानिज सुशी तालिम,
25: वेटर र वेट्रेस,
26: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू
26: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
0: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
26: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
26: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
0: सम्पर्क मोबाइल 9841170 9841170
26: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
2: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियार दाङ

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हीरा काटने हीरै मा राखे।
2: नमस्ते म रामकृष्ण रकाल, तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857318040 र 9848204040।
4: शत प्रतिशत शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
0: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
7: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
7: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
6: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
7: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494967487।

0: को 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
2: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
0: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
0: वेटर र वेट्रेस,
2: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 98410170 99410170।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: really hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो.
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू.
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ. आउनुहोस्
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा.
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार.
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343. परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली.
4: मध्य पश्चिम ट्राङ च्याक. यति बेला बिहानको 10 बजेको छ.

0: बिहान 10 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। विज्ञान तथा नव प्रवर्धन मन्त्रालय अन्तर्गत प्लानेटोरियम वैद्यशाला र विज्ञान संग्रहालयको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको समन्वयमा 3 दिने विज्ञान लेखन कार्यशाला आजदेखि दाङमा शुरू भएको छ। विज्ञानका विषय वस्तुलाई पत्रकारितामा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा कार्यशालामा व्यापक छलफल गरिने भएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले अध्यक्षता एवं प्रेस स्वतन्त्रताका सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यशाला उद्घाटन समारोहमा प्रशिक्षण डाक्टर कुन्दन अर्यालले अहिलेको पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको बताउनु भएको छ। कार्यशालामा दाङ जिल्लाका 80 पत्रकारहरूको सहभागिता रहेको छ भने कार्यशालाको विज्ञका रूपमा डाक्टर कुन्दन अर्याल, डाक्टर सनत कुमार शर्मा, ऋषिकेश दाहाल र डाक्टर टंक प्रसाद उप्रेदी रहनु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले निजामती कर्मचारीहरूको तलब 21% बढ़ाएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलब 21% बढ़ाएको घोषणा गर्नुभएको छ। यो सँगै अब निजामती कर्मचारीहरूको न्यूनतम तलब 40,000 देखि 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। बढ़ेको कर्मचारीहरूको तलब साउन 1 गतेदेखि नै लागू हुने र आगामी भदौदेखि मात्र बढ़ेको तलब पाउने पनि अर्थमन्त्री वाग्लेले बताउनु भएको छ। अछाममा 2 जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र 01-027-2277 नम्बरको जीप शुक्रबार मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पन्थदेवल विनायक नगरपालिका 4 मा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ। र आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको छ। वर्षाको ठोरीमा गए राति ठूलो पानी परेको छ। ठोरीमा पछिल्लो 12 घण्टामा 169 मिलिमिटरसम्मको वर्षा मापन भएको महाशाखाले जनाएको छ। गए राति मध्य प्रदेश सहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भयो। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम मध्य प्रदेश, कोशी बागमती र गण्डकी प्रदेशको तराई भागमा धेरै ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भागमा केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। गए राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागमा थोरै ठाउँ तथा कोशी बागमती र लुम्बिनी प्रदेशका हिमाली भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
10: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुने,
11: सक्कुजे लौ खबर सुने,
10: 300 सय कि सञ्जीवनी टिचिङ अस्पताल, आप अप्नु कनक सेवा म,
11: आप बेराम पर्नु से दुरा तरक लाग, डाङ से बाहर जाइ नि पर्ना,
10: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवाग बिरुवा करक लाग, यी सञ्जीवनी टिचिङ अस्पताल हन सक्कु जन सम्झी,
11: हमार सञ्जीवनी टिचिङ अस्पताल के सेवा गर्न असिन मेरके बा,
10: ओपीडी सेवा, भर्ना सेवा,
11: सक्कु मेरिक अपरेशन सेवा,
10: आईसीयू सेवा, रेडियोलोजी सेवा,
11: अस्ता के रात दिन 24 घण्टा इमर्जेन्सी ल्याब हो फार्मेसी सेवा, सम्पर्क गर्न अस्पताल के ठेगाना
10: सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
11: 082-591-101,
10: 591-102,
11: 082-591-103,
10: 591-104 ओ 591-105।
12: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
13: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
12: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
13: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
12: तालिममा दिइने विषयहरू
13: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
12: स्पेशल सेफ तालिम,
13: जापानिज सुशी तालिम,
12: वेट्रेस,
13: टुरिस्ट गाइड।
12: हाम्रा विशेषताहरू,
13: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
12: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
13: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
12: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
13: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
12: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
13: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
14: सूचना सूचना सूचना,
8: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल MBBMS जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू,
8: मृगौला पित्त थैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
9: हर्निया, हाइड्रोसिल, पेट दुखाई, एपेन्डिसाइटिस, अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
8: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
9: युरिक एसिड, हार जोड्नीको दुखाई, गाना गोला, दम खोकी, यौन रोग, मेरुदण्डको नसा दबेको, बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
8: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
9: स्थान: शंकर मेडिकल हल, घोराही, गौतम नगर टोल, निमाहाल रोड, घोराही, दाङ।
8: बिरामी जाँच्ने मिति यही जेठ 16 गते शनिबार।
9: सम्पर्क फोन नम्बर 082-562-0023,
8: मोबाइल नम्बर 98478-18617
9: र 98478-35645।

0: विष्णु खत्री र देवी खर्ती मगरको सुमधुर स्वरलाई प्रस्तुत गरेसँगै यो कार्यक्रमको आरम्भ गरेका छौं। 4591300 4591400 को लाइन खुल्ला छ। म आभास गर्न सक्छु गाउँ बस्तीमा बसेर रेडियो ठूलो बनाएर आफ्नो काम कारवाही गर्दै भित्तामा घन्किएको रेडियो त्यो सँगसँगै तपाईँ आफ्नो आनन्दको महसुस गरिरहनु भएको छ। म सम्झिन्छु धेरै विद्यार्थी साथीहरू आफ्नो स्कूल कलेज छोडेर घरमा आज विदाको दिन घरमा होमवर्क गर्दै बस्नु भएको छ। म सम्झिन्छु खेती किसानी दाजुभाइ दिदीबहिनीहरू हातमा रेडियो बोकेर या मोबाइलमा आफ्नो कामतिर बेसी झर्दै हुनुहुन्छ। म सम्झिन्छु जहाँ जहाँ भए पनि हामीलाई साथ दिइरहनु भएको छ। पहिलो मित्र लाइनमा हुनुहुन्छ, स्वागत गरौं। नमस्कार, हेलो, कोही मित्र लाइनमा हुनुहुन्छ, त्यो पनि पहिलो मित्र, नमस्ते। सम्पर्कमा कोही हुनुहुन्थ्यो तर लाइनको गडबडी हुन सक्छ, माफ गर्नुहोला। हामीलाई धेरै सामाजिक सञ्जाल मार्फत साथ दिने देश विदेशमा धेरै मित्रहरू हुनुहुन्छ। लक्ष्मण ठकुरीले नमस्कार, परिवर्तन सम्भव छ, सुन्दैछु सुन्दर सुदूरपश्चिम डडेलधुरा जिल्लाको अजय मरू गाउँपालिकाबाट। अहिले म भारतको महाराष्ट्रमा छु, कार्यक्रम मजाले सुनिरहेको छु, सबैजनालाई मिठो सम्झना र माया भन्नुभएको छ। हेलो, नमस्ते, नमस्कार। निशा ठोकरले हामीलाई साथ दिनुभएको छ, कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। बान्ताबा जेनुले नमस्कार, कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुभएको छ। रेणुका खतिवडाले गुड मर्निङ नमस्ते, सबैमा मिठो सम्झना भन्नुभएको छ। मिलन सिजाली मगरले नमस्ते, आरामै छु र आरामताको आराम चाहन्छु अनि कार्यक्रम हेर्दै र सुन्दैछु भन्नुभएको छ। रानी राजकलाले नमस्ते, कार्यक्रम मार्फत सबैलाई सम्झना, शंखुवा सभा हाल सुलुखुम्बुबाट सबैलाई सम्झिरहेको छु भन्नुभएको छ। अनिता गदाल बराइलीले नमस्कार, कार्यक्रम सुन्दैछु हजुर लगायत सबैलाई, म शंखुवा सभाबाट सुन्दैछु, कार्यक्रम धेरै राम्रो लाग्छ, मिठो सम्झना र मिठो मायाको साथमा अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। त्यसै गरेर अर्को छ मीना श्रेष्ठको, जय इन्द्रणी नमस्कार, कार्यक्रम मार्फत सबैले सम्झना भन्नुभएको छ। त्यसै गरी बैहङ लिम्बुले लेख्नुभएको छ, नमस्कार सेवारो, म पनि सुन्दैछु कार्यक्रम पाँचथरबाट, सबैमा मिठो सम्झना र मिठो माया भन्नुभएको छ। धेरै धेरै धन्यवाद कार्यक्रमलाई साथ दिनुभएकोमा। भूमिका राईले गुड मर्निङ नमस्कार, सबैलाई सम्झना, सुन्दैछु शंखुवा, सुन्दैछु ललितपुरबाट, सबैलाई सम्झना मिठो माया, अब बज्ने भाका आकाश राई लगायत धेरै साथीहरूलाई सम्झना चाहन्छु भन्दै लेख्नुभएको छ। विनोद ठकुरीले लेख्नुभएको छ, नमस्ते गुड मर्निङ सबैलाई सम्झना मिठो मायाको साथमा, अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ। लाइनमा पर्खिने मित्रलाई स्वागत गरौं, नमस्ते।
1: हेलो सरोज दाजु नमस्कार, नमस्कार, गुड मर्निङ, शुभ बिहानी हजुर।
0: गुड मर्निङ, शुभ बिहानी, अनि शुभ नाम के होला?
1: डोटीको सायल गाउँपालिकाबाट पदम बहादुर खाती बोलिरहेको है दाजु, सुदूरपश्चिम 7 नम्बर प्रदेश।
0: पदम बहादुर खाती,
1: एकदमै रेडियो काठमाडौँ 92.1 MHz माया गर्ने एकदम प्रिय श्रोता भन्नुपर्छ है,
0: एकदम थाहा पाइहाल्यो, टाढाबाट सम्झिनु भएको छ। अहिले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ कार्यक्रमलाई?
1: रेडियो आफ्नो एफएम 104.8 MHz बाजु,
0: जसले डोटीमा हामीलाई आफ्नो एफएम मार्फत यो कार्यक्रम सुनिरहनु भएको छ,
1: डडेलधुराको आफ्नो एफएम 104.8 MHz
0: हजुर, डडेलधुराबाट सबैलाई सम्झना, सबैलाई सम्झना मिठो माया कार्यक्रम इन्द्रेणीको तर्फबाट। पदमजी, हाम्रो आवाज तपाईँ थोरै ढिलो सुन्नुहुन्छ किनभने तपाईँ आफ्नो
1: हजुर यतातिर पानी परेको अवस्था दाजु भन्नुपर्छ है, खानापिना भोगी भएन हजुर, त्यहाँतिरको मौसम के कस्तो छ नि?
0: हाम्रो मौसम हल्का पानी परेको छ, बिहान पनि पानी परेको थियो, राति पनि परेको थियो, समग्रमा सबै राम्रो छ। मनपर्ने गीत
1: हजुर यता पनि पानी हजुर यतातिर सिमसिम पानी आइरहेको छ भन्नुपर्छ अहिले, त्यसैले
0: ल मनपर्ने भाका रोज्नुहोस् त।
1: आज मनपर्ने भाका भन्नु पर्दाखेरि नभन टाढा जाऊ सानो भन्ने छ नि,
0: सम्झिनु साथीहरूलाई
1: स्पष्ट हजुरलाई सम्झिन चाहे, अनि प्रविधिमा हाम्रो दिदी हुनुहुन्छ टेक्निसियन मित्र, उहाँलाई पनि मेरो दिदी उहाँलाई सम्झ ईशा दिदीलाई सम्झिन चाहे, अनि मेरो मनको मान्छेलाई अनि मेरा सम्पूर्ण साथीलाई अनि रेडियो काठमाडौँ 92.1 MHz परिवारलाई पनि सम्झिन चाहे, अनि मेरा सम्पूर्ण साथीलाई सम्झिँदै ओजिल्ने चाहे दाजु नमस्कार है त, अनि मेरो घर परिवारको लागि
0: नमस्ते। नमस्कार, हामीलाई डोटीबाट पदमबहादुर खातीले सम्झिनु भएको थियो, डडेलधुराको आफ्नो एफएम मार्फत यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। अर्को लाइनमा जाउँ, नमस्ते। नमस्कार, आज के भएको छ? सायद दुईवटै लाइन खुल्ला छ, कुनै लाइनमा प्रब्लम हुन सक्छ। 4591300 4591400 दुईटा लाइन खुल्ला छ। नमस्ते,
2: गुड मर्निङ, नमस्ते।
0: नमस्कार, शुभ नाम के होला?
2: मल्लालीपुरबाट भूमिका राई।
0: भूमिका जी, मैले तपाईको कमेन्ट भर्खरै पढ्दै थिएँ।
2: हजुर हजुर, मैले मजाले सुनिरहेको थिएँ, भन्नुपर्छ है त।
0: सन्चै हुनुहुन्छ?
2: एकदम सन्चै छु हजुर, कस्तो छ?
0: हामीलाई पनि ठिक छ। ललितपुरको मौसम कस्तो छ? पानी परिरहेछ कि रोकियो?
2: पानी चाहिँ परेको छैन, जेस पर्ला जस्तो चाहिँ छ।
0: ए ल, पानी पर्ला पर्ला जस्तो छ, लाउरे विदेशबाट आयो माया गर्ला गर्ला जस्तो छ।
2: हजुर हजुर, तर आफ्नो त लाउरे विदेशबाट आउने मान्छे छैन नि त, त्यही भएर अब।
0: ल ठिक छ, अब भूमिकाजी, धेरै भूमिका नबाधिकन तपाईँको हालखबर ठिक छ होइन?
2: हजुर।
0: तपाईँलाई ठिक छ होइन?
2: मलाई एकदम ठिक छ भनौँ न, हजुरलाई पक्कै पनि सन्चै आरामै हुनुहुन्छ भनेर देखिरहेको छु, सुनिरहेको छु, हेरिरहेको छु होइन?
0: एकदम समग्रमा सबै ठिक छ। अब साथीहरूलाई सम्झिनुहोस्।
2: हसुन त, फर्स्ट अफ अल त तपाईँलाई नै धेरै समयपछि कुरा आउँदैछ, हजुरको लागि नै बाँकी जिनिसबाट होस् भन्न चाहे। अनि साथीहरू सुन्दै हुनुहुन्छ होला, भाइ पूर्वेली आकाश राई, बोबी सिरिस मगर, आशिष नाइन बस्ने, दिदी अल्का बान्तवा, जनक रजाली मगर, कमला मुखिया, मुना मुखिया, सृजन मुखिया, तारा भुजेल, मेनका श्रेष्ठ, यशवन गिराज, प्रवीण मगर, ढकाल धर्मराज, राज गले मगर, राजविराई काइला, सुरत राई तुम्सा, अनि मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु। बाई बाई।
0: हस् धन्यवाद, नमस्कार। भूमिका राई ललितपुरबाट हुनुहुन्थ्यो हामीलाई साथ दिँदै। यस्तै छ मौसम, खण्डवृष्टि हुन्छ, कतै पानी पर्छ, कतै घाम लाग्छ, कतै हुरी बतास चल्छ, कतै मन्द घाम पानी आउँछ, यस्तै छ जिन्दगी पनि। सधैँ एकनास हुँदैन, कहिले उकाली चढ्नुपर्छ, कहिले ओह्राली झर्नुपर्छ, कहिले समथर हिँड्नुपर्छ। तर सत्य त यो हो कि हामी धेरै उकाली चढ्छौं, उकाली चढ्दा चढ्दै थाक्छौं, घाम पनि चर्किन्छ, तिर्खा पनि लाग्छ, भोक पनि लाग्छ, प्यास पनि लाग्छ। तर धेरै उकालोको यात्रा पछाडि फेरि समथर भूभाग पनि आउँछ भन्ने कुरा चाहिँ भुल्नु हुँदैन। त्यसैले दुःखमा पनि हात्तिनु भएन अनि सुखमा पनि मात्तिनु भएन। जहाँ भए पनि कार्यक्रम इन्द्रिणीको साथमा हुनुहुन्छ, फेरि लाइनमा आउने मित्रलाई स्वागत गरौं भन्दा पनि कमेन्टहरू पढौं थोरै। कमेन्टहरू धेरै प्राप्त छन्। लेख्नुभएको छ सुदीप प्रकाशले, नमस्ते, कार्यक्रम मार्फत सबैलाई सम्झना, साउदीबाट हो कार्यक्रम, घर मेरो दाङ तुल्सीपुर हो, मैले सबै साथीहरूलाई सम्झेको छु, मेरो घर परिवारलाई मिठो माया सम्झना भन्नुभएको छ। मनको साथी जीवन कार्कीले नमस्कार, पोखरेली नमस्कार है भन्नुभएको छ। म पोखराबाट मनको साथी, भोलि जेठ 17 गते मेरो प्यारो छोरा बसन्त कार्कीको जन्मदिन परेको छ। जन्मदिनको उपलक्ष्यमा रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्दै जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ। शुभकामना छुटाउनु भएछ। अनि तपाईँको छोरालाई हाम्रो तर्फबाट पनि शुभकामना। चितवनबाट नमस्कार, सबै मित्रहरूमा सुन्दैछु भनेर रामजी घिमिरेले हामीलाई साथ दिनुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। अब धेरै प्यार प्यार बोलिरहँदा पनि झर्को लाग्न सक्छ, बोर लाग्न सक्छ, पट्यार लाग्न सक्छ, तपाईँलाई गीत सुन्नुपर्नेछ। धेरै मित्रहरूको रोजाइ छ, मनपर्ने गीत बज्दै हुन्थ्यो भन्ने सोचाइ पनि होला, हामीलाई पनि लाग्छ राम्रो गीत बजोस्, मिठो बजोस् अनि तपाईँलाई आनन्द आओस्। यही गीत सुनाउँछौ जुन तपाईँको रोजाइमा छ।

0: बरु छाती चिरेर देखौला तिम्रो माया कति छ हेर्न आउसानु विष्णुमाझी र खुमन अधिकारीको सुमधुर स्वरलाई यो बसाईमा प्रस्तुत गर्यौं। आज सिद्धार्थ बैंकले प्रायोजन गरेको बसाई हो यो रमाइलो शनिबार। हामी मात्रै होइन तपाई पनि हुनुहुन्छ, तपाई मात्रै होइन हामी पनि छौं, त्यसैले सँगै यात्रा गरिरहेका छौं। चाहे सुख होस् चाहे दुःख होस्, आत्मीय साथीको रूपमा आफ्नो भावनाहरू सार्दै भावनाहरू व्यक्त गर्दै सुखमा दुःखमा तपाईसँग हातेमाला गरेर अघि बढ़न पाएका छौं। जबसम्म सास चलिरहन्छ, जबसम्म मुटु धड्किरहन्छ, जबसम्म शरीरमा थोरै थोरैसम्म तागत रहिरहन्छ, जबसम्म हामी दुई पाइला चाल्न सक्छौं तबसम्म सँगै रहन्छौं, तबसम्म सँगै यात्रा गर्छौं। यो हाम्रो सौभाग्य हो, यो हाम्रो अवसर हो, त्यसैले यसलाई हामी सदुपयोग गरिरहेका छौं। भोलि को कहाँ पुग्छ कसैलाई थाहा छैन। लाइनमा आउने मित्रलाई स्वागत गरौँ। को हुनुहुन्छ? नमस्ते।
1: नमस्ते दाई।
0: को बोल्दै हुनुहुन्छ?
1: म राजकलाई शङ्ख सभा सोलुखुम्बुबाट।
0: शङ्ख सभाको मित्र सोलुखुम्बुमा हुनुहुन्छ। सोलुखुम्बुको खबर यति बेलाको कस्तो छ?
1: सोलुखुम्बुतिर पानी परिरहेछ, घाम देख्न पाएको छैन दाई।
0: पानी परेछ, घाम देख्न पाएको छैन है?
1: हजुर।
0: आज मात्रै हो कि हिजो अस्तिदेखि नै हो?
1: तीन चार दिन हुँदैछ।
0: तीन चार दिन भयो, ठिक छ। अब पानी पर्ने बेला पनि छ, फेरि पानी रहेपछि फेरि घाम चर्किन्छ, बरु पानी नै ठिक थियो भन्ने दिन पनि आउँछ होइन?
1: हजुर दाई। अनि के छ, कस्तो छ मौसम त्यतातिर?
0: यतातिर त घाम पानी लागि नै रहन्छ। यति बेला चाहिँ पानी परेको थियो, सिमसिम थोरै परेको थियो, राति पनि पानी पर्यो। समग्रमा त्यस्तो आत्तिनुपर्ने केही छैन, समग्रमा सबै ठिक छ, शीतल छ।
1: हजुर दाई।
0: अहिले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: म फेसबुक लाइभबाट सुन्दैछु है।
0: लाइभबाट सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, सोलुखुम्बुमा हुनुहुन्छ, धेरै सम्झना माया टाढाबाट सम्झिनु भएको छ। अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: हुन्छ, मैले दिनलाई बनिसकेको छु।
0: सम्झिनुहोस् त साथीलाई।
1: हुन्छ, फर्स्टमा हजुरको लागि अब गीत सुनाउन चाहन्छु, अनि पार्वतीमा बस्ने मित्रको लागि पनि, अनि प्यारा दादा हुनुहुन्छ है चन्द्रमणि गौतम दादाको लागि पनि अब बस्ने गीत सुनाउन चाहन्छु, अनि साथीहरू हुनुहुन्छ है दोतीतिर मिलन मार्सक, जीवन थापा झलन, अनि राजेन्द्र बोहराको लागि पनि, सुजन थापा पूर्वेलाका आशिष नयन बस्नेको लागि पनि, अनि वरुण चञ्चले, साथीहरू धेरै हुनुहुन्छ है टिका राम चञ्चलेको लागि पनि, अनि धेरैजना साथीहरू हुनुहुन्छ मलाई राजकला भनेर तिनी सबैको लागि भन्दैछु, दिन्छु।
0: धन्यवाद राजकला राई। सङ्खुवा सभाको मित्र सोलुखुम्बुमा हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौं। अब फेरि लाइनमा आउने मित्रलाई स्वागत गर्छौं। 45

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दाङ फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498871
6: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइदैछ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित जनप्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारहरूको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन लागि हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। लैंगिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यो दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा

प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास रहेको छ। यस्तै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आमा वा बुबा मध्ये एकको नामबाट सन्तान लाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एक तिहाई महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानूनको खारेजी तथा महिलाहरूमाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धता जस्ता उपलब्धि दिवसका आधारमा स्तम्भ भएको उपराष्ट्रपति यादवले बताउनु भएको छ। विज्ञान तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गत प्लानेटोरियम, वैद्यशाला र विज्ञान संग्रहालयको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको समन्वयमा तीन दिने विज्ञान लेखन कार्यशाला आजदेखि दाङमा शुरू भएको छ। विज्ञानका विषयवस्तुलाई पत्रकारितामा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा कार्यशालामा व्यापक छलफल गरिने भएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं प्रेस स्वतन्त्र सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यशाला उद्घाटन समारोहमा प्रशिक्षण डाक्टर कुन्दन अर्यालले अहिलेको पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको बताउनुभयो। कार्यशालामा दाङ जिल्लाका 80 पत्रकारहरूको सहभागिता रहेको छ भने कार्यशालाको विज्ञका रूपमा डाक्टर कुन्दन अर्याल, डाक्टर सनत कुमार शर्मा, ऋषिकेश दाहाल र डाक्टर टंक प्रसाद उग्रेदी रहनु भएको छ। सरकारले राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकूल परिमार्जन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बदलिदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन र परिमार्जन गरिने बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट मार्फत मुलुकको सुरक्षा प्रणालीलाई आधुनिक, प्रविधि मैत्री र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। बढ्दो साइबर अपराध, सीमापार अपराध, संगठित अपराध, मानव बेचबिखन, लागू औषध कारोबार, डिजिटल सुरक्षा जस्ता नयाँ चुनौती बढ़दै गएको सन्दर्भमा सरकारले सुरक्षा नीतिमा व्यापक सुधार आवश्यक ठानेको औल्याएको हो। राष्ट्रिय सुरक्षालाई थप सुदृढ़ बनाउन अब साइबर सुरक्षा, सूचना सुरक्षा, जैविक जोखिम, विपद व्यवस्थापन तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र समन्वय तथा जिम्मेवारीबारे पनि विस्तृत अध्ययनसहितको पुनर्विचार हुन सक्ने अनुमान गरिएको छ। र सरकारले बजेट मार्फत निजी शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा 3% शिक्षा समता शुल्क बढ़ाउने शुल्क लगाउने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा कम दरमा समता शुल्क लगाउने भनिएको छ। शिक्षामा समता शुल्क लगाएकोमा निजी विद्यालय संचालक अभिभावकहरूले विरोध जनाएका छन्। निजी विद्यालय संचालक र अभिभावकहरूले शिक्षा समता शुल्क अन्यायपूर्ण र कार्यान्वयन गर्न नसकिने भन्दै सो व्यवस्था खारेज गर्न माग गरेका छन्। शिक्षा मन्त्रालयले समता शुल्कलाई सामाजिक उत्तरदायित्वका रूपमा बुझ्न आग्रह गर्दै यसको कार्यान्वयनका लागि आवश्यक विधि ल्याइने स्पष्ट पारेको छ। बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नुभयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
13: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराईदाङ
6: सम्पर्क फोन नम्बर 082-5-63-027
13: 98-41-68-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
14: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
18: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
19: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
20: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
19: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
20: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
19: तालिममा दिइने विषयहरू:
20: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
19: स्पेशल सेफ तालिम,
20: जापानिज सुशी तालिम,
19: वेट्रेस,
20: टुरिस्ट गाइड।
19: हाम्रा विशेषताहरू:
20: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
19: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
20: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
19: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
20: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
19: सम्पर्क मोबाइल 9841017090, 9841017090।
20: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

को बिखा जमिन्छ तराईमा मेरो खाना पाक्छ सुनेको कराईमा मेरो पाँच तारे होटल सहरैमा हेलिकप्टर लिन आउँछ घरैमा।

जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ कोट मेरो घरको कर्तामा पैसाको बोट रकेट चढेर हिँड्दिन्छु म त अन्तरिक्षै किन्दिन्छु रकेट चढेर हिँड्दिन्छु म त अन्तरिक्षै किन्दिन्छु।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट

0: dapat Gorkha Public Hospital Prali Gorai dan Dinami Bhaye Gorkha Hospital Dam Phone Number Tipnus 082-563-414
1: Nepalganj Medical College Nepalganj ma karyarat manasik nasa depression mirgi लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिटमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य 26

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी खाइ नाइस अड्गुरी
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराहीको आग्रह। महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, सबै प्रकारका भेदभाव अन्त्य गर्नुपर्नेमा जोड़। आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ मनाइँदै। इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन अझै केही समय लाग्ने। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा

0: कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी नै छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दावी रकम अड्काएको र प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारको लागि सुविधा थैलीको परिवर्तित दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि औषधिजन्य सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महिला अधिकार लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह छाउपड़ी दाइजो तथा तिलक लगायतका कुप्रथा तथा घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले आर्थिक सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिला विरूद्ध हुने सबै प्रकारको हिंसा शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियानको नाराका साथ मनाइँदैछ। आज अन्तर्राष्ट्रिय आलू दिवस। आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ विभिन्न देशमा कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफपीओको आह्वानमा सन् 2024 यो दिवस मनाउन थालिएको हो। यसपटक तेस्रो दिवस मनाइँदैछ। यो दिवसले आलू उत्पादन वितरण तथा उपभोगसँग जोड़िएका किसानदेखि मूल्य श्रृंखलासम्मको सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि खाद्य प्रणाली प्रवर्धन गर्ने उद्देश्य लिएको छ। आलू विश्वका अरबौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बाली मध्येको एक हो। एफपीओका अनुसार आलू विश्वका 159 देशमा खेती गरिन्छ। यसको झण्डै 5,000 प्रजाति विश्वभर पाइन्छन्। आलू बाली खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ। यो दिवसले सन् 2008 मनाइएको अन्तर्राष्ट्रिय आलू वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलू बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसंघले बढ़दो भोकमरी गरीबी र जलवायु परिवर्तन जस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलू जस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सशस्त्र प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासमा बाढ़ीमा फँसेका 20 जनाको उद्धार, इलामको माङसेबुङमा आज च्यामरूङ महोत्सव लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सशस्त्र प्रहरीबल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढ़ीमा फँसेका 20 जनाको उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीताबस्ती दोदा नदीमा 81 पानीको बहाव बढ़ेपछि नदी तरेर नजिकैको जंगलमा निगुरू टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरीबल नेपाल बीओपी बीचफाँटाको टोलीले उद्धार गरेको हो। त्यस्तै पुनर्वास नगरपालिका 9 हरियाली टोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढ़ेपछि दाउराघाँस गर्न गएका 15 जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीबल नम्बर 7 वैद्यनाथका बहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनुभयो। पानी पर्दा तराईका नदीमा 81 पानीको बहाव बढ़ेर बाढ़ी आउन सक्ने जोखिमतर्फ सतर्क रहन सशस्त्र प्रहरीबल वैद्यनाथ वाहिनी मुख्यालयले आह्वान समेत गरेको छ। इलामको माङसेबुङ गाउँपालिकामा आज च्याम्रुङ महोत्सव केलाङ प्रदर्शन हुँदैछ। लिम्बु समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याम्रुङ नाचको संरक्षण प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरान्त याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ एक गजुरमुखी धाममा एक दिने महोत्सव हुन लागेको हो। किरात याक्थुङ चुम्लुङ माङसेबुङ अध्यक्ष मनसर रिम्बुले महोत्सवमा 500 भन्दा धेरै च्याम्रुङ एकसाथ प्रदर्शन गरिने जानकारी दिनुभयो। महोत्सवमा इलामको 10 पालिका सहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ। स्थानीय जात जातिको कला संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा लिम्बु जातिको जनसंख्या 3,59,000 रहेकोमा इलाममा मात्रै 45,007 रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा संचालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग झण्डै 2 घण्टा लामो बैठक सम्पन्न भएको छ, तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढ़ाउने धारणा राख्दै आउनुभएको छ। यसबाट सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले यसअघि आफ्ना ओमानी समकक्षीलाई युद्धविरामका लागि अमेरिकी अत्यधिक माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्नेमा निर्भर रहने बताउनु भएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा अहिले नेपाल र घरेलु टोली मलेसिया खेलिरहेका छन्। क्वालालम्पुरमा खेल केही बेर अघि शुरू भएको हो। नेपालले टस जितेर पहिला ब्याटिङ गरेको छ र ताजा अवस्थामा नेपालले खराब शुरूआत गरेको छ। 6 ओभर 5 बलको खेल सकिँदाखेरि नेपालले 3 विकेट गुमाएर 29 रन जोडेको छ। यो खेलको विजेताले फाइनलमा थाइल्याण्डसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा चीनलाई हराउँदै थाइल्याण्ड फाइनलमा पुगिसकेको छ। नेपाल समूह चरणमा चीन र इण्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताका रूपमा सेमी फाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह। महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। सबै प्रकारको भेदभाव अन्त्य गर्नुपर्नेमा जोड़। आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्काउँछ नाराका साथ मनाइँदै इरानसँगको युद्धविराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन केही समय लाग्ने र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया बीचको खेल चल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
4: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
5: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
4: अन्य विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
4: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082-85-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-85-63-734 र 082-85-63-138।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्युरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
17: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
16: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
17: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
16: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
17: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
18: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-85-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98-453-0653।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
26: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
27: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
26: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
27: यातायातको सुविधा भएको,
26: स्वच्छ खाने पानीको व्यवस्था भएको
27: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
26: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

ब्लास्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-54 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो, तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलइडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: भर्ना खुल्यो।
7: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
6: हाम्रा विशेषताहरू:
7: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
6: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
7: शान्त तथा पारिवारिक वातावरण भएको,
6: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
7: तिहार सुसारको राम्रो व्यवस्था भएको,
6: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
7: घरको जस्तै माया पाउने,
8: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
9: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
8: सम्पर्क फोन नम्बर 082563387, सम्पर्क मोबाइल नम्बर 98669386303 र 98662523183।
10: मध्य पश्चिम जान चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। बाँकेको राप्ती सोनारी गाउँपालिका साथ फतेपुर स्थित खल्ला झगडियामा निर्माणाधीन स्थानीय तटबन्धको बाँकेका प्रमुख जिल्ला अधिकारी सहित उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेको छ। जनताको तटबन्ध आयोजना कार्यालय लमैका उच्च अधिकारी प्राविधिक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक अंगुर जीसी लगायतको टोलीले तटबन्ध निर्माण स्थलको निरीक्षण गरेको जनताको तटबन्ध आयोजना कार्यालय लमैका प्रमुख निश्चल छतकुलीले जानकारी दिनुभयो। उहाँका अनुसार वर्षायाम शुरू भई बाढ़ी आउने समय अघि नै स्थायी तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। निरीक्षणका क्रममा उच्च अधिकारीहरूले निर्माण कार्यको प्रगति समीक्षा गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

राप्ती नदीमा आएको बाढ़ीले तटबन्ध भत्काएपछि उक्त क्षेत्रमा कटान र डुबानको समस्या बढ़ेको थियो। त्यसपछि स्थानीयवासीले स्थायी तटबन्ध निर्माणको काम गर्दै आएका थिए। गत वर्ष कटान नियन्त्रणका लागि बाँस र बालुवाका बोराको सहायताले अस्थायी तटबन्ध निर्माण गरिएको थियो। निर्माण स्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी तामाङले वर्षा र बाढ़ीको जोखिम शुरू हुनु अघि नै तटबन्ध निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताउनुभयो। उहाँले निर्माण कम्पनी साईमा दुर्गा जेवीका प्रतिनिधि राजबहादुर साईले वर्षा अघि नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो। निरीक्षणका क्रममा जनताको तटबन्ध आयोजना कार्यालय लमैका प्रमुख छतकुली र निर्माण कम्पनीका प्रतिनिधि साईले निर्माण कार्यको प्रगतिबारे विस्तृत जानकारी गराउनु भएको थियो। आगामी असोजसम्म 500 मिटर लामो तटबन्ध निर्माण सम्पन्न गर्ने लक्ष्यसहित साईमा दुर्गा जेवीले करिब 5 करोड़ रूपियाँ लागतमा गत वर्ष ठेक्का सम्झौता गरेको थियो। सरकारले पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा ढकलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ। जेठ 1 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बकेवता तिर्न बाँकी छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दावी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि सुविधा थैलीको परिवर्तित दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थाले परिमार्जित नयाँ दर अनुसार औषधि औषधिजन्य सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महिला अधिकार लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह, छाउपडी, दाइजो तथा तिलक लगायतका कुप्रथा तथा लैंगिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड थियो। प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक तथा लैंगिक, शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिला विरूद्ध हुने सबै प्रकारको हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देश उल्लेख गर्नुभएको छ। यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ मनाइँदैछ। र विज्ञान तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत प्लाटेनोरियम वैद्यशाला र विज्ञान संग्रहालयको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको समन्वयमा 3 दिने विज्ञान लेखन कार्यशाला आजदेखि दाङमा शुरू भएको छ। विज्ञानका विषयवस्तुलाई पत्रकारितामा के कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा कार्यशाला व्यापक छलफल गरिनेछ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यशाला उद्घाटन समारोहमा प्रशिक्षण डाक्टर कुन्दन अर्यालले अहिलेको पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको बताउनुभयो। कार्यशालामा दाङ जिल्लाका 80 पत्रकारको सहभागिता रहेको छ भने कार्यशालाको विज्ञका रूपमा डाक्टर कुन्दन अर्याल, डाक्टर सनत कुमार शर्मा, ऋषिकेश दाहाल र डाक्टर टंकप्रसाद उप्रेती रहनु भएको छ।
हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
8: र 98578-30-689।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू,
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, राई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौं, स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस्
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498871
5: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज

साङ्गीतिक अभिवादन तपाई सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरूमा आवाजनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै दीर्घकालीन प्रस्तुति र साङ्गीतिक आवाजको संगालु रेडियो कार्यक्रम म्युजिक कलेक्सनको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रविधिक अधिकारीसँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सांगीतिक आवाजका गीत संगीतको सारथी म तपाईँकै कार्यक्रम प्रस्तुता म नारायण जीको तर्फबाट हजुर श्रोता आज होइन यो मौसम सँगसँगै आज के गरिराख्नु भएको छ त आज के कस्तो अवस्थामा हुनुहुन्छ आज अलि शीतलता छाएको छ आज अलिक गर्मी घाम चाहिँ अलिक कम भएको छ के कस्तो अवस्थामा हुनुहुन्छ कहाँ हुनुहुन्छ होइन आज तपाईँहरूसँग कुराकानी गर्छौ तपाईँहरूसँग रमाइलो कुराकानी गर्दै यहाँ रहन्छौ पक्कै पनि तपाईँहरू सन्चरी आरामै हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ पक्कै पनि हुनुहुन्छ होला आज चाहिँ शनिबार आइपुगेको छ हामी शनिबार बसाइमा छौँ हामी हरेक साता यो शनिबारको दिन दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकेपछि आउने गर्छौं र करिब करिब 2 बजेसम्म तपाईँहरूसँग रमाइलो बलाकुसारी गर्दै तपाईँहरूका रोजाइका विधाहरू प्रस्तुत गर्दै यहाँ रहने गर्छौं त्यही क्रममा आजको सुन्दर श्रृंखला रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबारी श्रृंखला शनिबारी बसाई लिएर उपस्थित भइसकेका छौं आज पनि यो श्रृंखला निकै भन्दा निकै निकै रमाइलो यात्रासँगै अगाडि बढ्नेछ भन्ने कुरा मलाई लागिराखेको छ आज पनि तपाईँकै सांगीतिक आवाजका गीत संगीतका विधाहरू रहेका छन् लोक पप आधुनिक फिल्मी गरी यिनै चारवटा विधाहरू मध्ये एउटा विधा रोज्नुपर्ने हुन्छ तपाईँले रोज्न पाउनुहुनेछ तपाईँहरू रोज्नको लागि भने आउनुपर्ने हुन्छ 082-5854 को बाटो भएर तपाईँहरूको लागि भने आज हामीले यो बाटो खुल्ला छोडेका छौं अनि त्यसपछि हामी तपाईँहरूमा यति बेला 91.4 मेगा हर्जबाट गुनगुनाउँदैछौ अनि तपाईँले पनि सुन्दै हुनुहुन्छ भने यदि इन्टरनेटको पहुँचमा हुने साथीले पनि हामीलाई विभिन्न माध्यमबाट सुन्न सक्नुहुनेछ मोबाइल एप्लिकेशन हाम्रो पात्र अनि www.radiomp.org लगइन गरेर पनि संसारभरकी साथ सुन्न सक्नुहुनेछ तपाईँहरूमा मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँबाट सजिलै सुन्न पाउनुहुनेछ सुनेर साथ दिनुहोला अनि हाम्रो साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुक तपाईँहरूले हामीलाई फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सजिलै सजिलै सुन्न पाउनुहुनेछ त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ तपाईँहरू कमेन्ट गर्नुहोला तपाईँहरूको कमेन्ट पनि मैले समयले साथ दिएसम्म एक पनि छुटाउने छैन यति धेरै कुराहरू जानकारी गराए यति बेला मलाई प्रविधि संयोजनबाट पनि हाम्रो ह्यान्डसम सर प्रविधि अधिकारीले साथ दिँदै हुनुहुन्छ यहाँको साथ मिल्दैछ अवश्य पनि रमाइलो हुनेछ तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिनुहोला यति बेला भने अब तपाईँहरूमाझ हामीले एउटा मिठो गीत राखिसकेका छौं तपाईँहरूमाझ एउटा मिठो गीत प्रस्तुत छौं अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न तपाईका रोजाइका विधाहरू प्रस्तुत गर्न यहाँ फेरि पनि उपस्थित हुनेछौ यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस् टेलिफोन पनि गर्दै गर्नुहोला तपाईँहरूको टेलिफोन लिन फेरि पनि यहाँ उपस्थित हुनेछौं

0: छ छुट्टी फ्रीमा छुट्टी फ्रीमा यस्तै यस्तै के भन्दै थियो होइन साह्रै साह्रै मिठा गीतहरू हामीले प्रस्तुत गर्छौ सुनाउँछौ जति पनि रेडियो प्रेमी श्रोतामन हुनुहुन्छ यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु के गरिराख्नु भएको छ के कस्तो अवस्थामा हुनुहुन्छ के कसरी मनोरञ्जन लगिराख्नु भएको छ कुराकानी गर्नेछौ अवश्य पनि आज चाहिँ अलि शीतलताको महसुस भइराखेको छ मौसमले शीतलताको महसुस गरिराखेको छ यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ नमस्ते हजुर
1: नमस्ते सर नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नु भयो शुभ नाम
1: मेरो नाम कृष्ण बहादुर भण्डारी सर
0: कृष्ण बहादुर भण्डारी कहाँबाट बोल्नुभयो
1: पहिले पनि आइराखेको थियो सर चिन्नुभयो नि हिजो होइन
0: पहिले पनि आइराख्नु भएको थियो अलिक कन्फ्युज भएको छु कहाँबाट बोल्नुभयो अरे सर
1: घोराईतिरबाट सर
0: घोराईतिरबाट कृष्ण बहादुर भण्डारी होइन
1: हजुर हजुर
0: कृष्णजी
1: हजुर सर भन्नुहोस्
0: सन्चै आरामै हुनुहुन्छ होला नि है एकदम ठिक छ भन्नुभएको छ के गरिराख्नु भएको छ त अनि आज
1: आज शनिबार बसाइ हो सर अब रमाइलो साथीभाइसँग भेटघाट गर्ने अरू के नै हुन्थ्यो र होइन
0: अहिले पनि साथीभाइसँगै हुनुहुन्छ है
1: साथीभाइसँग छु सर म
0: आज शनिबार मनाइराख्नु भएको छ पक्कै पनि अब खाजा त खाइसक्नु भयो होला क्या
1: खाना त खाइसक्यो
0: ल ठिकै छ कृष्णजी
1: हजुर सर
0: आज कार्यक्रममा आउनु भएको छ कुन विधाहरू हुनुहुन्छ पहिलो सहभागी पनि तपाईँ हुनुहुन्छ
1: हजुर पहिलो सहभागी हो सर आज पनि है
0: कुन विधाहरू हुनुहुन्छ
1: ल मलाई साथीभाइहरूले सबैलाई यहाँ मेरो अगाडि बसिरहनु भएको साथीहरू हुनुहुन्छ होइन गोर्खामन कामना भने सुनाइदिनुहोस् न एकचोटि
0: गोर्खामन कामना झ्यापै माया लैहाल भने ठिक छैन जमाना होइन
1: हजुर
0: ल ठिकै छ तपाईँको रोजाइको गीत हामी एकैछिनमा प्रस्तुत गर्नेछौँ अन्य साथीलाई पनि पालो दिनुपर्छ कृष्णजी
1: हजुर हजुर
0: हजुरको यो मिठो गीत सँगसँगै रोजाइको गीत सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् हामी अहिलेलाई छुट्टिनुपर्छ है
1: ल सम्झिन मिल्दैन सर हजुर सम्झिँदा मिल्दैन सबै साथीभाइहरू मेरो अगाडि बस्ने वयस्कको साथीहरू हुनुहुन्छ सबै सबैलाई होइन मैले सम्झेको छु सर ल यो गीत गाइदिनुहोस् है बुझाइदिनु
0: ल तपाईँको रोजाइको गीत हामी एकैछिनमा प्रस्तुत गर्नेछौँ कृष्णजी
1: हजुर
0: अहिलेलाई चाहिँ ओके बाबाई
1: ओके बाबाई
0: ल कृष्ण भण्डारी अब भने पालो तपाईँको रहेको छ आउन सक्नुहुनेछ 082-568-5854 आउनुसहित कुराकानी गरौँ रमाइलो कुराकानी अनि तपाईँका रोजाइका गीत सङ्गीतहरू हामी प्रस्तुत गर्छौँ सुनाउँछौँ सुन्छौँ भने आज होइन शीतलताको महसुस भइराखेको छ के कस्तो अवस्थामा हुनुहुन्छ आउनुहोस् कुराकानी गरौँ है त अनि त्यसपछि भने हामीलाई सामाजिक सञ्जाल फेसबुक माध्यमबाट पनि सुन्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम तपाईँहरू फेसबुक पेजमा गएर सुन्न सक्नुहुनेछ तपाईँ कमेन्ट गर्न सक्नुहुनेछ तपाईँका कमेन्ट पनि मैले वाचन गर्नेछु समयले साथ दिएसम्म एक पनि छुटाउने छैन तपाईँका कमेन्टहरू अवश्य पनि मैले वाचन गर्छु हाम्रो फेसबुक पेज तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्नेछु अन्तिम सुन्न होला तपाईँहरूलाई थप बसाइ जति पनि छ यो समयभित्र तपाईँहरूलाई मैले बारम्बार जानकारी गराउनेछु टेलिफोन नम्बर फेरि कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छु नमस्ते हजुर
2: नमस्ते दादा नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नु भयो शुभ नाम
2: घोराईतिर मौलाकोटबाट चन्द्र थापा मगर भन्नुपर्छ है
0: चन्द्र थापा मगर घोराईतिर मौलाकोट भन्नुभयो
2: हजुर
0: चन्द्रजी
2: हजुर
0: सन्जी आरामै हुनुहुन्छ
2: एकदम आराम भन्नुपर्छ है हजुरहरू आराम हुनुहुन्छ
0: एकदम ठिक छ तपाईँहरूको आशीर्वाद कृपाले हामी बाँचिराखेका छौँ के गर्दै हुनुहुन्छ आज चन्द्रजीले
2: के गर्ने दादा अब यस्तै कामको सिलसिलामा बिजी छु भन्नुपर्छ अनि शीतलता भइराखेको छ आज चाहिँ धेरै हिजो अस्ति चाहिँ धेरै गर्मीले सताएको थियो आज चाहिँ शीतल धेरै भइसक्यो
0: धेरै राहत भएको छैन आज यो बादलले गर्दा चाहिँ
2: हजुर एकदम
0: हाम्रो चन्द्रजीलाई कामकाज गर्न धेरै सहज भएको छ
2: एकदम एकदम धेरै सहज भएको छ
0: के काम गरिराख्नु भएको छ यति बेला
2: यो अहिले म घोराईतिरै कामको प्रोग्राम तिर भन्नु पर्छ है
0: दादा। ल ठीक छ चन्द्रजी।
2: हजुर,
0: आज कार्यक्रममा त आउनु भएको छ होइन, हाम्रो कृष्ण बहादुर भण्डारीले विदा रोजिसक्नु भएको छ। अब अहिले चाहिँ हजुरले रोज्न पाउनुहुन्न है, किनकि हामीले कृष्णजीको रोजाईको गीत हामीले प्रस्तुत गरिसकेका छैनौ। यो गीत हामीले प्रस्तुत गरिसक्यौँ भने मात्रै तपाईँले विदा रोज्न पाउनुहुनेछ। यति बेला अब भने साथीभाइ सम्झना गर्नुहोस्, हामी छुट्टीमा है त अन्य साथीलाई पनि पालो दिनुपर्छ, कुराकानी त अब अन्य बसाइहरूमा पनि गर्दै गरौँला
2: गर्दै गरौला। ठिकै छ, सर्वप्रथम हजुरलाई अनि प्यारो प्यारो प्रदीप दाईलाई त्यसपछि मध्यपश्चिम सुनिदिने नसुनिदिने सम्पूर्ण साथीलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते दादा।
0: ओके बाबाई। हाम्रो चन्द्रजी अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुनेछ, कुराकानी गरौँ है त। रमाइलो कुराकानी गर्नुपर्छ, बलाकुसारी गर्नुपर्छ, तपाईँ के कस्तो अवस्थामा हुनुहुन्छ। हाम्रो रेडियोको माध्यमबाट तपाईँले आफ्नो साथीभाइ सम्झना गर्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, कुराकानी गरौँला। तपाईँका कुराकानी अवश्य पनि हामीले लिन्छौँ। तपाईँको टेलिफोन होइन 082-588-854 हाम्रो फेसबुक पेज रेडियो मध्य पश्चिम एफएम। तपाईँहरूबाट पनि एउटा आशा राखेको छु मैले, हाम्रो पेजलाई शेयर गरेर धेरैमा धेरै पुर्याइदिनुहुनेछ भन्ने कुरा अवश्य पनि गर्नुहुनेछ, पुर्याउनुहुनेछ। यो काम होइन, आज तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित दाङराईमा रहेको रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जको प्रस्तुति रेडियो कार्यक्रम म्युजिक कलेक्सनको श्रृंखला यो शनिबार बसाईमा छौं आज होइन। आउन सक्नुहुनेछ, कुराकानी गरौं। यति बेला अब कोही साथी त हुनुहुन्न जस्तो लाग्छ मलाई। यति बेला अब हामीले कृष्ण बहादुर भण्डारीको रोजाईको गीत गोर्खा मन कामना होइन, ज्याप्पै माया लाइहाल्नु भने नि ठिक छैन जमाना, यस्तै केही हुन्छ क्या अरे यो गीत हामी प्रस्तुत गर्छौँ जस्तो लाग्छ। ठिकै छ, के छ प्रदीपजी, हामी कृष्णजीको रोजाईको विदा प्रस्तुत गर्छौँ यति बेला तपाईँहरूमा छ, अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँका रोजाईका गीत संगीतहरू प्रस्तुत गर्न यहाँ उपस्थित हुनेछौ। यति बेला यो गीत, यो मिठो प्रस्तुत गर्दै गर्न लागेको गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्।

0: यति बेला कृष्णजी होइन कृष्णजीको रोजाईको गीत हामी बिदा यति बेला प्रस्तुत गरिसक्यौं। अब पालो तपाईँको रहेको छ, तपाईँको टेलिफोन पनि हामी अवश्य पनि लिनेछौ। आउने पालो तपाईँको कुराकानी गरौँ है त। आज के गरिराख्नु भएको छ? पक्कै पनि त्यही त हो होइन, आज यो शनिबारको दिन घरमै हुनुहुन्छ होला, कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ होला कामकाजमा होइन। त्यही त हो, अब गोठालो जाने कामकाज गर्ने यस्तै गर्दा गर्दा गर्दा दिनहरू बित्छ हाम्रो तपाईँको। हामी यहाँबाट गुनगुनाउँछौ, तपाईँहरूले सुनेर साथ दिनुहुन्छ। के को माध्यमबाट सुन्दै हुनुहुन्छ त कुराकानी गरौंला होइन, रेडियोको माध्यमबाट सुन्दै हुनुहुन्छ अथवा हाम्रो वेबसाइट के को माध्यमबाट सुनिराख्नु भएको छ। अब आउने साथीसँग कुराकानी गर्नेछौ। 082-85-8-54 तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौ। फेरि कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: हजुर नमस्ते। हजुर नमस्ते।
0: नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो भन्दा भन्दै गेस गरौँ है त, गर्जस जी हुनुहुन्छ कि?
1: हजुर
0: गर्जस महल क्षेत्र होइन?
1: हजुर हजुर
0: गर्जस जी।
1: हजुर
0: के गरिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्चै आर्मै हुनुहुन्छ होला होइन?
1: एकछिन पानी आएर धेरै धेरै शीतलताको महसुस भएको छ।
0: पानी पनि आयो?
1: आज पानी आयो नि, चराचुरा आएन
0: खै? मैले त देखाएको छैन गर्जी बाहिर होइन, बादल गरेको मात्रै देखाएको छु।
1: अरे पानी परेको छैन भरेतिर आज?
0: मैले चाहिँ देखाएको छैन, कता कता पानी पर्यो भरे भन्नु सुने हाम होइन?
1: हजुर हजुर
0: मैले चाहिँ देखाएको छैन, म त यही भित्रको भित्र मात्रै बसिरहेको छु। गर्जस माहौल छेत्रीले खाजा खानु भएको छ कि छैन?
1: खाजा खाने बेला अझै भएको छैन,
0: अझै भएको छैन होइन?
1: अझै भएको छैन।
0: ल ठिकै छ, पक्कै पनि घरमै हुनुहुन्छ होला।
1: मिठो
0: बनाएर वरपर छिमेकीलाई मिठो बासना आउने पकाएर खानु होला है त।
1: हजुर हजुर
0: ल अनि हाम्रो गर्जस माहौल छेत्रीले आउनु भएको छ कार्यक्रममा, आज कुन विधा रोज्नुहुन्छ?
1: अनि लोक पप विधा।
0: लोक पप होइन?
1: हजुर
0: तपाईँको रोजाईको विधा पनि हामी एकैछिनमा प्रस्तुत छौँ गर्जस माहौलजी।
1: हजुर
0: अब अन्य साथीलाई पनि पालो दिनुपर्छ, पक्कै पनि रेडियोको माध्यमबाट सुन्नु भएको छ अथवा फेसबुक कुन कुन के को माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई?
1: आज मैले रेडियोकै माध्यमबाट सुनेको छु।
0: रेडियोको माध्यमबाटै सुन्नु भएको छ होइन?
1: हजुर
0: ल ठिकै छ गर्जसजी, अब तपाईँको रोजाईको विधा सँगसँगै साथीभाइ सम्झना गर्नुहोस् है त, हामी चाहिँ छुट्टिनुपर्छ अहिलेलाई।
1: सर्वप्रथम त मिठो भाइसको धनी हजुरलाई मिठो सम्झना, अनि प्राविधिकमा बस्नु भएको प्रदीप बाबुलाई पनि मिठै सम्झना, हाम्रो होल मध्य पश्चिमी युनिटलाई पनि मिठै सम्झना, र साथीहरूमा आरएल मगर, दलवीर घरदे मगर, रुद्रबहादुर पुन, राधा आचार्य लगायत, टोपेन्द्र नेपाली, रेशम गोदामी, अलि अगाडि आउनु भएको थियो दुईटा साथीहरू, त्यहाँहरूको नाम मैले बिर्सेँ, एउटा कृष्ण भण्डारी हो कि के भन्छन्, अर्को के हो, त्यहाँलाई पनि सम्झाएको छु होइन, त्यहाँहरूले नसम्झे पनि अरू पछि आउने सबै साथीहरूलाई मिठो माया र सम्झनासित सम्झिँदै छुट्टै। नमस्ते।
0: नमस्ते बाबा। हाम्रो गर्जस माहौल छेत्री, अब पालो तपाईँको हो, आउन सक्नुहुन्छ, कुराकानी गरौंला, भला कुसारी गर्दै अगाडि बढौंला है त। अब पालो तपाईँको रहेको छ, 082-85-8-54 टेलिफोन गर्ने, आफूलाई मनपर्ने विधा रोज्ने पालो तपाईँको। यति बेला आउनुभयो भने चाहिँ तपाईँले विधा रोज्न पाउनुहुन्न है त। हाम्रो गर्जस महल छेत्रीको रोजाईको विधा प्रस्तुत गरिसक्यो भने मात्रै तपाईँसँग हामी भला कुसारी गर्छौ, तपाईँका रोजाईका विधाहरू प्रस्तुत गर्छौ। यति बेला आउनुभयो भने मात्रै अब साथीभाइ सम्झना गर्दै कुराकानी गर्दै रमाइलो कुराकानी गर्दै हामी छुट्टिनु पर्ने हुन्छ, आउन सक्नुहुन्छ, पालो तपाईँको हो। अब यति बेला टेलिफोनमा आउने कुराकानी गर्ने पालो तपाईँको है त। तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्छु, हाम्रो टेलिफोन नम्बर हामीलाई सुन्न सक्ने माध्यमहरू लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 MHz को आकाशीय ध्वनि तरंगबाट सुन्न सक्नुहुन्छ, अनि त्यसपछि तपाईँहरू हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ, अनि त्यसपछि हाम्रो वेबसाइट रहेको छ www.radiomp.org। लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। तपाईँहरूले केगीको माध्यमबाट सुन्दै हुनुहुन्छ, अवश्य पनि सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने कुरा मलाई लागिरहेको छ। यदि टेलिफोन गर्न चाहनुहुन्छ भने मैले तपाईँहरूको लागि टेलिफोन नम्बर जानकारी गराइराखेको छु, अबको थप बसाईमा पनि जानकारी गराउनेछु। के छ प्रदीपजी, कोही साथी हुनुहुन्न होला यति बेला? होइन, अब हामी एकछिनमा हाम्रो गर्जस महल छेत्रीको रोजाईको विदा प्रस्तुत गर्नेछौ, अनि त्यसपछि तपाईँहरू कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, के कसरी सुन्दै हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनु भने सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरू, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुबाहरू, यहाँहरू सम्पूर्णलाई मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट। यति बेला अब हामी गर्जस महल छेत्रीको रोजाईको विदा प्रस्तुत गर्छौ, अनि त्यसपछि फेरि पनि तपाईँको टेलिफोन लिन यहाँ उपस्थित हुनेछौ। यति बेला यो विधामा पर्ने गीत हामीले प्रस्तुत गर्दैछौ, यो मिठो गीत तपाईँहरूको लागि सुन्दै जानुहोस्।

0: कार्यक्रममा यति बेला यो मिठो गीत सँगसँगै जहाँबाट जे जसरी सुन्दै हुनुहुन्छ यहाँहरू सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरूलाई पुनः स्वागत गर्न चाहे है त फेरि पनि के कस्तो अवस्थामा हुनुहुन्छ कहाँ हुनुहुन्छ भला कुसारी गरौँला आउनुहोला टेलिफोनमा जोडिनुहोस् 082-85-854 बाटो भएर तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउनु भयो भने कुराकानी गर्छौ कोही साथी हुनुहुन्छ जस्तो छ यति बेला फोन कलमा कुराकानी गर्छौ नमस्ते हजुर नमस्ते हजुर
1: म नवराज शाह बोल्दैछु हजुर
0: नवराज शाह नवराजी
1: हजुर हजुर
0: सन्जय आर्मी हुनुहुन्छ
1: ठिकै छ हजुर ठिकै छ
0: के गरिराख्नु भएको छ आज
1: आज त त्यही बसिरहेको छ कोठातिरै छु
0: कोठामै बस्नु भएको छैन
1: हजुर
0: बाहिर हिँडौँ त गर्मी गर्मी मात्रै छ क्या नि
1: गर्मी छ बाहिर त आज
0: गर्मीले साह्रै मार्ला जस्तो पो हुन्छ त होइन
1: हजुर हजुर
0: ल ठिकै छ नवराजी
1: हजुर
0: आज अब केही गर्मी भन्नु आज त अलि चिसो चिसो शीतलताको महसुस भएको छ आज खासै त्यति गर्मी त छैन होइन
1: कस्तो यो बेला अलिअलि पानी छिटो हालेर अलिअलि चिसो भए त्यही पनि अब गर्मी नै छ नि
0: ल ठिक छ नवराजी कार्यक्रममा आउनुभएको छ कुन विधा रोज्नुहुन्छ आज
1: भइसक्यो आधुनिक विधा
0: आधुनिक विधा रोज्नु भएको छ है ल तपाईँको रोजाइको विधा पनि हामी प्रस्तुत गरौँला एकैछिनमा अब हजुरको यो मिठो रोजाइको विधा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् हामी छुट्टिनुपर्छ अन्य साथीलाई पनि पालो दिनुपर्छ है त
1: अब हाम्रो एक्सपर्ट हजुरलाई अनि हाम्रो प्राविधिक प्रदीप अधिकारी सर भर्खर गीत रोजेर जानुहुने गीत रोजेर जानुहुने हाम्रा अनि नाम विषय ठ्याक्छु उहाँ साथी अनि चाहिँ मलाई नवराज साह भनेर चिन्नु नचिन्नु सम्पूर्ण भन्दै बिराउँछु
0: ओके बाबाई हाम्रो नवराज साउद अब पालो तपाईँको है त कुराकानी गरौँला आउनुहोला कुराकानीमा जोडिनु होला आज चाहिँ अलि शीतलताको महसुस भइराखेको छ तपाईँ कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ कामकाज गर्ने क्रममा हुनुहुन्छ खेतबारीमा कुटो कोदालो माटो ढुङ्गासँगै खेलिराख्नु भएको छ गाई भैँसीहरूसँग खेलिराख्नु भएको छ भने रेडियोको भोलम अलि ठूलो बनाउनु होला तपाईँहरूलाई सुन्न पनि सहज हुनेछ कार्यक्रममा सहभागिता जनाउनको लागि पनि मद्दत मिल्नेछ किनकि मैले तपाईँहरूलाई टेलिफोन नम्बर बारम्बार जानकारी गराइराख्ने गर्नेछु अनि तपाईँहरूले रेडियोको भोलम अलि ठूलो बनाउनु भयो भने तपाईँहरूको छिमेकीलाई पनि सुन्न सहज हुनेछ अनि भनौँ भने तपाईँहरूलाई कामकाजको गति बढाउनेछ कामकाज गर्ने क्रममा गर्दै गर्दा के कति काम गर्दै हुनुहुन्छ यो कामको गति बढाउनेछ कामकाजको सकिएको काम गरेको पनि आफूलाई पनि त थाहा हुँदैन तिनै पुराना पुराना गीत सङ्गीत सुन्दा होइन आज भोलि त हामीले साङ्गीतिक आवाजका यस्तै यस्तै नयाँ पुराना मिक्स गीतहरू हामीले सुनाउँछौ आजको यो बसाईमा रमाइलो यात्रा गर्दै अगाडि बढिरहन्छौ रमाइलो हुँदै अनि तपाईँहरू कतै यात्रा गर्ने क्रममा हुनुहुन्छ गाउँदेखि घरदेखि कतै जाने क्रममा हुनुहुन्छ जाँदै हुनुहुन्छ भने रेडियोको भोलम अलि ठूलो बनाउनु होला है त रेडियोको भोलम सुन्न सहज हुनेछ अनि तपाईँ यात्रा गर्ने क्रममा चाहिँ यो गाडीको अवस्था कस्तो छ के कस्तो छ अवस्था चढ्न सहज छ कि छैन बसेर जान सिटमा बसेर जाने सम्भव छ कि छैन के छ त अवस्था यिनी कुराहरू बुझेर मात्रै तपाईँहरू यात्रा गर्न सक्नुहुनेछ यात्रा गर्नुहोला किनकि आफैलाई नै समस्या हुन्छ क्यारे होइन भोलि समस्या आउँदा चाहिँ तपाईँ हामीलाई नै दुःख हुन्छ तपाईँलाई नै समस्या हुन्छ तपाईँलाई नै दुःख हुन्छ गाह्रो हुन्छ त्यो कुराले गर्दा अब तपाईँहरूले यिनी कुराहरू ध्यान दिनुपर्ने हुन्छ के को माध्यमबाट जाने कसरी जाने समस्या छ कि छैन गाडीको अवस्था के छ यिनी कुराहरू थाहा पाउनुपर्ने हुन्छ होइन यस्तै गर्दै यात्रा गर्नुहोला, अनि त्यसपछि तपाईँलाई यात्रा गर्न, यताउता हिँड्न, कामकाज गर्न पनि सहज हुनेछ। तपाईँको यात्रा पनि सफल आरामदायी हुनेछ, अवश्य पनि हुन्छ। ठिकै छ, अब समय चाहिँ बिस्तारै बिस्तारै सकिँदैछ, थोरै थोरै समय मात्रै बाँकी छ। तपाईँको लागि 082-5854 को बाटो खुल्ला छोडेका छौं। तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउन सक्नुहुनेछ, तपाईँ आउन सक्नुहुनेछ। यो नम्बरको सहारा लिएर आउनुभयो भने चाहिँ कुराकानी तपाईसँग गर्छौ, तपाईसँग कुराकानी गर्दै रमाइलो यात्रा गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। तपाईँहरू जति पनि रेडियो प्रेमी श्रोता हुनुहुन्छ, स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुबाहरू जहाँ जे जस्तो अवस्थामा भए पनि हामीलाई सुनेर साथ दिनुहुने जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई मिठो माया मिठो सम्झना छ। आज तपाईसँग कुराकानी गर्दै तपाईँका टेलिफोन पनि आइराखेका थिए, निकै निकै रमाइलो यात्रा भइराखेको थियो, रमाइलो यात्रा गर्दै थियौं। अब समय चाहिँ बिस्तारै सकिराखेको छ, अब हामीले केही समयमै यहाँबाट विदा माग्नुपर्ने अवस्था आउँछ, होइन? तपाईसँग हामीले अब भला खुसारी चाहिँ गर्न सक्ने अवस्था अलिक कम कम हुँदैछ, एकदम समय घटिराखेको छ। आज यस्तै यात्रा भइराखेको छ, निकै निकै रमाइलो यात्रा भइराखेको थियो क्यारे, होइन? आज अब हामी यति बेला हाम्रो नवराज साउदजीको गीत प्रस्तुत गर्छौं, अनि यो गीत प्रस्तुत गर्दै आजको यो विषयबाट भने सहित म कार्यक्रम प्रस्तुता नारायणजीसी पनि विदा हुनुपर्ने हुन्छ। के कस्तो अवस्थामा हुनुहुन्छ, खाजा खाँदै हुनुहुन्छ, के गरिराख्नु भएको छ? यदि तपाईँहरू खाजा खाने क्रममा हुनुहुन्छ, खानु भएको छैन भने मिठो मिठो बनाएर खानुहोला, होइन? आजको यो विषयबाट भने हाम्रो नवराज साउदजीको यो मिठो गीत, यो मिठो विधामा पर्ने एउटा मिठो गीत प्रस्तुत गर्दै आजको यो विषयबाट भने म कार्यक्रम प्रस्तुता नारायणजीसी पनि आउँदो विषयसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ यो समय शुभ बितोस्, शुभ रहोस्, नमस्कार।

0: तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487।
6: हामी जन्मजात नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
7: भिएफएक्स सिनेमास कुराही दस नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
8: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्ल्यू बस हेलो हेलो हेलो।
7: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
10: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र
9: लाली बजार र मिज्जु।
11: तपाईँहरूको जुन मिटेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। म
12: के टेन्सन लिएर
13: जाँगिनेको के रहेछ भागिएको।

0: 0044 98 43 0084 www.pashupatieyecare.com
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
3: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410170 98410170
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनु भएको छ। आज काठमाण्डुमा राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले हाल जारी रहेको संविधान संशोधनको बहसका क्रममा लैंगिक पक्षलाई थप सुदृढ़ बनाउन सुझाव प्राप्त भइरहेको उल्लेख गर्नुभएको छ। उहाँले संवैधानिक र कानूनी रूपमा प्राप्त अधिकारलाई लक्षित वर्गसम्म पुर्याउनु नै अहिलेको प्रमुख कार्यभार भएकोमा जोड़ दिनुभयो। वर्तमान सरकार महिला मैत्री र लैंगिक सवालमा सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले सरकारको हालसम्मको कार्य सम्पादन प्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिलाको उपस्थिति हुनु र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजन हुनुलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। अध्यक्ष पराजुलीले हाम्रो संविधान र कानूनको अधिकारको सुनिश्चितता गरेको र ती अधिकारको वास्तविक प्रयोग र पहुँचमा पुग्नु नै सबैभन्दा ठूलो चुनौती रहेको, अब राज्य सरकार र नागरिक समाज र विभिन्न संघ संस्थाहरू मिलेर अधिकारको पहुँच अभिवृद्धि गर्ने ठोस रणनीति बनाउन आवश्यक रहेको बताउनुभयो। अध्यक्ष पराजुलीले प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी रहेका विभेदहरू अन्त्य गर्न सबै पक्षको सामूहिक प्रतिबद्धता र सक्रियताको खाँचो रहेको समेत स्पष्ट पार्नुभयो। जुम्लाको हिमा गाउँपालिका वडा नम्बर 3 जोगेबाडा र नागमा गमगढ़ी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल शिलान्यास भएको छ। वर्षौंदेखिको पहल स्रोत सुनिश्चितता नहुँदा बन्न नसकेको पुल कर्णाली प्रदेश सरकारले स्रोत सुनिश्चितता गरेपछि पुल निर्माण हुने भएको हो। जुम्ला प्रदेशसभा खका सांसद टेकराज पछाईले पुलको शिलान्यास गर्नुभएको छ। सो क्षेत्रमा पुल निर्माण हुने भएपछि स्थानीय खुशी भएका छन्। पूर्वाधार विकास कार्यालय जुम्लाले उक्त पुलको स्रोत सुनिश्चितता भएपछि काम अगाडि बढ़ाइएको जनाएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूप बहादुर रावलका अनुसार 6,34,43,109.15 रूपियाँ लागतको उक्त पुल शिलान्यास भएको जानकारी दिनुभयो। उक्त पक्की पुल 40.84 मिटर लम्बाई र 6 मिटर चौडाई रहेको छ। कार्यालयका अनुसार मल्ल कन्स्ट्रक्सन प्रणाली दैलेखसँग 2083 वैशाख 11 गते

सम्झौता भएको छ। पुलको शिलान्यास गर्दै प्रदेशसभा सांसद टेकराज पछाईले स्थानीयको मागको आधारमा जोगीवाडा गाउँ जोड्ने पुलका लागि स्रोत सुनिश्चितता प्राथमिकताका साथ पहल गरेको र शिलान्यासपछि पुल निर्माण हुने आश गरेको बताउनुभयो। जोगीवाडा पुलका लागि विभिन्न समयमा माग गरिएको थियो भने विनियोजन हुने र हैरान हुँदै आएको थियो। यसपटक कर्णाली प्रदेश सरकारले स्रोत सुनिश्चितता गरेको आशा पलाएको बताउनुभयो। स्थानीय गोरेनाथ योगीले मोटरेबल पुल बन्ने आशले जोगेवाडा गाउँमा खुशी छाएको बताउनुभयो। नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। आइतबारसम्म सञ्चालन हुने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभा हलमा शुरू भएको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू नर्स र स्वास्थ्य कर्मीहरू सहभागी हुनुभएको छ। यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी छन्। साथै स्वास्थ्य कार्यालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू सहभागी छन्। संघका चितवन जिल्ला सचिव डाक्टर महेन्द्र अग्रहरिका अनुसार प्यानल छलफल शुरू भएको छ। तीनवटा सभाकक्षमा छुट्टा छुट्टै छलफल भएको उहाँले जानकारी दिनुभयो। यसै गरी कार्यपत्र प्रस्तुतिकरण र रोगका बारेमा अनुसन्धानात्मक कार्य प्रगति प्रस्तुतिकरण भइरहेका छन्। कार्यपत्र 40 र कार्य प्रगति 30 रहेका छन्। आज बिहानदेखि प्राविधिक सत्र शुरू भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम रहनेछ। कार्यक्रममा देशभरबाट 350 जना सहभागी छन्। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको उहाँको भनाइ छ। र सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख गरेको छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण, ओपीडी सेवा, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बकेउता तिर्न बाँकी छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दावी, रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीविका रोड खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: सूचना
7: लामो समयदेखि भैरवा भीम अस्पतालमा कार्य अनुभवी डाक्टर राजीव ढकाल एमबीबीएमएस जनरल फिजिक्सियन कन्सल्टेन्ट सर्जन घोराई स्थित शंकर मेडिकल हलमा आउनुहुने भएकाले आफ्नो रोगको चेक जाँच गराई मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: मृगौला पित्तथैलीको चेक जाँच तथा पत्थरीको अपरेशनको व्यवस्था,
6: हर्निया हाइड्रोसिल पेट दुखाई एपेन्डिसाइटिस अल्सरको चेक जाँच तथा अपरेशनको व्यवस्था,
7: पुरुषहरूको लिंग सम्बन्धी सबै समस्याहरूको उपचार,
6: युरिक एसिड हार जोड्नीको दुखाई गाना गोला दम खोकी यौन रोग मेरुदण्डको नसा दबेको बवासिर आदिको उपचार तथा अपरेशन गरिन्छ।
7: समयमै मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ।
6: स्थान शंकर मेडिकल हल घोराही गौतम नगर टोल निमाहल रोड घोराही दाङ।
7: बिरामी जाँच हुने मिति यही जेठ 16 गते शनिबार।
6: सम्पर्क फोन नम्बर 082-562-0023,
7: मोबाइल नम्बर 98-478-18-617
6: र 98-478-35-645।
8: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
8: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
8: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
6: छालामा दागहरू आउने कपाल झर्ने,
8: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
8: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
8: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
8: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
8: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
8: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
8: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
8: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
8: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ।
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
8: कम उमेरमा हृदय घात मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
8: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: फोन नम्बर 0825916770,
8: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता। सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकाले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक भएको बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै वहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। यसै गरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउँदै सरकारले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली

0: महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र नौ मध्ये छ सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो। आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने वहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ। निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। काठमाण्डमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 देखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला संचाल गठनको निर्णय गर्दै काठमाण्डु घोषणा पत्रको मस्यौदा तयार पारेको हो। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेको एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ। चरण भूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरण भूमि छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: जिल्ला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। खेतीको समयमा सप्तरी सहित मध्य प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा धेरैजसो किसानको ज्यान जाने गरेको छ। यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन्। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायस्थी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने उहाँको भनाइ छ। अब विदेशको खबर। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किएका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 सवारी गाड़ी ठोक्किँदा 19 बाल बालिका सहित 78 जनाको ज्यान गएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीको पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुने। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक। कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकोले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
6: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
7: मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 0825902022।
8: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
14: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
15: बाङ्गा टिङ्गा दाँत मिलाउने,
16: शल्यक्रिया गरेर दाँत निकाल्ने,
15: खाली ठाउँमा दाँत भर्ने,
16: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
15: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छु।
1: अम्मा अम्मा अम्मा अम्मा।

नेताको बिहे हो, नेताको बहिनीसँग बिहे हो, जैसा जेठानको नाता पढेर राजनीति छाता, जेठानलाई लट्ठै बनाइदियो, जनतालाई झैघटे खुवाइदियो, चुनाव खर्च छुटाइदियो, संसद दबाई चिताइदियो, यो यो यो हो नि तरिका, यो लिनेले दियो, दिनेले दियो, यो हो नि तरिका, यो लियो दियो।

वर्षौं काम अपुरो कस्तो जनताको पुरपुरो सरकार र नेताको सेटिङ तारे होटेलमा मिटिङ कुरामा चाहिँ राष्ट्रवाद भ्रष्टाचार जिन्दाबाद बाटो बन्दै भत्किन्छ मुद्दा हाल्दै किन्दिन्छ यो यो यो हो नि तरिका यो लिनेले लियो दिनेले दियो यो हो नि तरिका यो लियो दियो

सडकको पार भत्काउने, फुटपाथको ढुङ्गा उत्काउने, उपकाचन पुलिसको खबर, पुलिसले निहान्छ जम्पर, सडक रण भूमि, नेताजी हुस्किन जुन दुई चार सहित घोषणा पर्चौदेखि तरिका यो लिनेले दियो, दिनेले दियो, यो हो नि तरिका, यो लियो दियो।

0: नमस्ते दैव हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
7: सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, बिबिस रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
14: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू

0: सके पछि पछुताउला चाहिँ बाबु
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498871।
4: मध्य पश्चिम चाँड च्याट, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङमा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। बबई गाउँपालिका 7 बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा आज बिहान करिब 6 बजे माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका 4 हिरापुर निवासी 47 वर्षीय भोजराज केसीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार भोजराज केसी सहित 7 जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोश भएका थिए। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारकै क्रममा बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा 2 जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा 5 जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका 4 का रामप्रसाद पाण्डे, 53 वर्षीय खेमलाल रेउले, 41 वर्षीय गणेश अधिकारी, 27 वर्षीय युवराज भण्डारी, 34 वर्षीय संगम पाउ तथा शान्तिनगर गाउँपालिका 3 का गोविन्द सुवेदी रहेका छन्। मृतक केसीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतको उत्तर प्रदेश स्थित कोशी नगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कोशी नगर पुगेर उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकाहरूलाई भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरवा ल्याइएको प्रहरीले जनाएको छ। रूपन्देहीका प्रहरी प्रमुख एसपी जनक बहादुर साईका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ। 8 वटा भारतीय बसमा राखेर नेपाल ल्याइएका उनीहरूको विवरण संकलन तथा स्क्रीनिङ प्रक्रिया शुरू गरिएको प्रहरीले जनाएको छ। उद्धार गरेका मध्ये करिब आधा संख्या महिलाको रहेको एसपी शाहीले बताउनुभयो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू मध्ये धेरै अल्पत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभन पारेर नेपालबाट भारत पुर्याई बन्धक बनाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाएर घर पठाइने प्रहरीले जनाएको छ। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि 2 चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको छ। चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका 1 जलजलेमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको जनाएको छ। व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको छ। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेट

पेल्यूरिक सर्वे र जियो मेकानिकल स्याम्पलिङ सर्वे सम्पन्न भएको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। नमूना परीक्षणले पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको छ। परियोजना सफल भए आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ। र काठमाडौँमा सम्पन्न पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 गतेदेखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुझ्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्ने काठमाण्डु घोषणा पत्रको मस्यौदा तयार पारेको छ। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसी मोडोलको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 को महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेका एजेण्डालाई संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गर्ने इसी मोडले जनाएको छ। चरणभूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरणभूमि रहेको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175046

0: प्रडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ हैन अद्गुरी।

0: श्रावणी अरूलाई मात्रै झाँगटेले बच्याउँछ कि हामीले पनि अलिअलि बच्याउँछ
1: दुःख दिएको ज्यान जानलाई एक खोप दिन कहिले पैसा तिरेछौ।

0: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
1: क्षेत्रीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ
2: नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
0: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
0: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
0: वेट्रेस
2: टुरिस्ट गाइड
0: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
1: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बबई गाउँपालिका 7 बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा आज बिहान करिब 6 बजे माछा मार्ने क्रममा शान्ति नगर गाउँपालिका 4 हिरापुर निवासी 47 वर्षीय भोजराज केसीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार भोजराज केसी सहित 7 जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोश भएका थिए। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारकै क्रममा बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा 2 जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा 5 जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका 4 का रामप्रसाद पाण्डे, 53 वर्षीय खेमलाल रेउले, 41 वर्षीय गणेश अधिकारी, 27 वर्षीय युवराज भण्डारी, 34 वर्षीय संगम पाउ तथा शान्तिनगर गाउँपालिका 3 का गोविन्द सुवेदी रहेका छन्। मृतक केसीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विज्ञान तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गत प्लानेटोरियम वैद्यशाला र विज्ञान संग्रहालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ दाङको समन्वयमा 3 दिने विज्ञान लेखन कार्यशाला आजदेखि दाङमा शुरू भएको छ। विज्ञानका विषयवस्तुलाई पत्रकारितामा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे प्रयोगशालामा व्यापक छलफल गरिनेछ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यशाला उद्घाटन समारोहमा प्रशिक्षण डाक्टर मुकुन्द आर्यले अहिलेको पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको बताउनुभयो। कार्यशालामा दाङ जिल्लाका 80 पत्रकारहरूको सहभागिता रहेको छ भने कार्यशालाको विज्ञका रूपमा डाक्टर मुकुन्द अर्याल, डाक्टर सनत कुमार शर्मा, ऋषिकेश दाहाल र डाक्टर टंकप्रसाद उप्रेती रहनुभएको छ। दाङको घोराई स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज घोराईमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थामा आबद्ध नयाँ शेयर सदस्यहरूलाई सहकारीको सिद्धान्त, उद्देश्य तथा संस्थाको गतिविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारीमा बचतको महत्व, बचत तथा ऋण उपभोक्ता महत्व, बैंक र सहकारी बीचको भिन्नता, जोखिम न्यूनीकरणका उपाय लगायतका विषयमा जानकारी गराउनु भएको थियो। त्यसैगरी संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले संस्थाको स्थापना, उद्देश्य तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न बचत र ऋण कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो। सहकारी बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी पसलबाट सदस्यहरूले किनबेच गरेका सदस्यहरूलाई नै त्यसको फाइदा पुग्ने भएकाले सबैलाई सहकारी पसलबाट किनमेल गर्न आग्रह गर्नुभयो। उहाँले सहकारी पसलमा अन्यत्र भन्दा गुणस्तरीय सामान पाइने र सदस्य सबैको साझा पसल भएकाले त्यसलाई प्रभावकारी रूपमा चलाउने काम पनि सदस्यको नै भएको बताउनुभयो। कार्यक्रममा सहभागी नयाँ शेयर सदस्यहरूले सहकारीको अवधारणा, सदस्यको अधिकार तथा कर्तव्य, बचत तथा ऋण व्यवस्थापन लगायत विषयमा जानकारी प्राप्त गरेका थिए। कार्यक्रमले सदस्यहरूलाई सहकारी प्रति थप सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। शिक्षा उपसमितिका संयोजक केशव रिजालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गर्नुभएको थियो। र संघ सरकारले हिजो ल्याएको आर्थिक

0: 2083-84 को वार्षिक बजेटका बारेमा विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्। नेपाल सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो जेठ 15 गते संसदका दुवै सदनको संयुक्त बैठकमा 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक गर्नुभएको थियो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री भूमेश्वर ढकालले संघ सरकारले हिजो ल्याएको बजेट हेर्दा शब्दमा राम्रो जस्तो देखिए पनि बजेटका अन्तर्वस्तुले आम नागरिक मा उत्साह थप्ने काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। मन्त्री ढकालले दुई तिहाई नजिकको सरकारले आफ्नो अलगै पहिचान बनाउन नसकेको व्यवसायमा उत्साह थप्ने काम गर्न नसकेको बताउनुभयो। कर्मचारीको तलब बढ़ाएर कर्मचारी तन्त्रमा केही खुशी भइदिए पनि बजेटको आकार मात्रै बढ़ाउने काम गरेर पुरानै सरकारले थालेको कार्यक्रमको निरन्तरता र कर्मकाण्डी भएको बताउनु भएको छ। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाल,
8: दीपक गेट, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: Vianetco, buy one, gift one free offer. 3 महिनाको 125 MBPS internet. 2700 मा खरिद गर्दा. Free internet package. नया जडानको लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महिना free internet. Vianet, अब सबै connected.
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878893 र 9805912871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 9857771546
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
9: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
8: तालिममा दिइने विषयहरू
9: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
8: स्पेशल सेफ तालिम
9: जापानिज सुशी तालिम
8: र वेट्रेस
9: टुरिस्ट गाइड
8: हाम्रा विशेषताहरू
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
9: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
9: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
8: सम्पर्क मोबाइल 9841017099
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
3: यातायातको सुविधा भएको,
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियारदाङ।
4: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
4: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
5: छालामा बाघहरू आउने कपाल झर्ने,
4: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
5: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
4: बारम्बार गर्भपतन भएमा,
5: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
5: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
4: बिना कारण शरीरको तौल घटेमा,
5: ढाड दुखेमा, कम्मर दुखेमा,
4: गाउट तथा युरिक एसिडको समस्या,
5: बारम्बार आँखा रातो भएमा,
4: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
5: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
4: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
5: लामो समयदेखि छाला कडा भएमा,
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
5: युवा अवस्थामा पक्षघात भएमा,
4: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
5: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: फोन नम्बर 0825916077,
4: मोबाइल नम्बर 9858743123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: no, it like pro.
1: Rasita pa from True and Prasad.
2: So it's ma hamro patro.
3: Nepal ma sarvadhik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
4: Ghar ghar ani grihiniko sath. Hulasle banaudai cha pariwar ek sath.
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082-585-434 र 082-585-138।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू:
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
16: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक

0: कान तथा घाटीरोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू
2: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
8: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
9: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
8: डाक्टरद्वारा गरिने उपचारहरू
9: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
8: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
9: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
8: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
9: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
8: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
9: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
10: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
11: समय बिहान 9 बजेदेखि
12: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-477-93 र 98-128-89-028।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको,
14: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
15: तिहार सुसारको राम्रो व्यवस्था भएको,
14: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
15: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल घोराई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
17: खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847,
0: 082-5980-847।
19: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-5191-101, 591-102, 591-103, 591-104 र 591-105।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू
25: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
25: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
25: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू,
25: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
25: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
25: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
25: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
26: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
25: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
26: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5601-96 र मोबाइल नम्बर 98-4-78-26-001।
27: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ।
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
26: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
26: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
26: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
26: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
26: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
26: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
26: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
26: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
26: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
26: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
26: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
26: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
26: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथ रोग

0: 104 MHz।
1: मध्य पश्चिम जायन्ट च्याट, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: त्यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, मृतक सँगै गएका 6 जना प्रहरी नियन्त्रणमा।
1: दाङमा पत्रकारिताका लागि आजदेखि 3 दिने विज्ञान लेखन कार्यशाला शुरू। पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको वक्ताको भनाई।
0: राष्ट्रिय स्वतन्त्र पार्टी घोराही नगर अधिवेशनको उद्घाटन सत्र सकियो। नगर सभापति र सचिवमा कुरा नमिल्दा नेतृत्व चयनका लागि निर्वाचन हुँदै।
1: र 16 वर्षीय कवि सरहाना चौधरीको भाग्य कविता संग्रहको विमोचन।
0: अब खबर विस्तारमा।
1: दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बबई गाउँपालिका साथ बेलासपुर र कृष्णपुर घाट क्षेत्रमा आज बिहान माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका 4 हिरापुरका 47 वर्षीय भोजराज केसीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार भोजराज केसी सहित 7 जनाको टोलीले करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर लगिएको थियो। उपचारकै क्रममा बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा 2 जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा 5 जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा 6 जनालाई प्रहरीले नियन्त्रण लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका 4 का रामप्रसाद पाण्डे, 53 वर्षीय मेखलाल रेवले, 41 वर्षीय गणेश अधिकारी, 27 वर्षीय युवराज भण्डारी, 34 वर्षीय संगम पाउ तथा शान्तिनगर गाउँपालिका 3 का गोविन्द सुवेदी रहेका छन्। मृतक केसीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: विज्ञान तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गत प्लानेटोरियम, वैद्यशाला तथा विज्ञान संग्रहालयको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको समन्वयमा 3 दिने विज्ञान लेखन कार्यशाला आजदेखि दाङमा शुरू भएको छ। विज्ञानका विषयवस्तुलाई पत्रकारितामा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा कार्यशालामा व्यापक छलफल गरिनेछ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख आतिथ्यमा भएको कार्यशाला उद्घाटन समारोहमा प्रशिक्षक डाक्टर कुन्दन अरियालले अहिलेको पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको बताउनुभयो। प्रमुख अतिथि गौतमले अहिले गलत सूचनाका कारण आम नागरिकमा भ्रम उत्पन्न गर्ने काम भइरहेको भन्दै त्यसलाई रोकेर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो। कार्यशालामा दाङ जिल्लाका 80 पत्रकारको सहभागिता रहेको छ भने कार्यशालाको विज्ञका रूपमा डाक्टर कुन्दन अरियाल, डाक्टर सनत कुमार शर्मा, ऋषिकेश दाहाल र डाक्टर टंक प्रसाद उप्रेती रहनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी घोराईको प्रथम नगर अधिवेशनमा नयाँ नेतृत्वमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन

0: थालेको छ। नगर सभापतिमा मुनाल घिमिरे र खुशल राज सुवेदी दुवैजनाले दावी प्रस्तुत गरेपछि सर्वसम्मति हुन नसक्दा निर्वाचन हुन थालेको हो। त्यसै गरी नगर सचिव पदमा पनि निर्वाचन हुन थालेको छ। सचिव पदमा खेमराज भण्डारी र गिरिराज पोखरेलका बीचमा प्रतिस्पर्धा हुन थालेको छ भने अन्य पदमा सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ। प्रथम नगर अधिवेशनमा घोराई उपमहानगरपालिका 19 वडाबाट करिब 300 प्रतिनिधि सहभागी भएको घोराई 9 का वडा सभापति शरद गौतमले जानकारी दिनुभयो। यसअघि घोराई नगर सभापति शोभाराम खनालको सभापतित्व र केन्द्रीय सदस्य अनन्तराज घिमिरे तथा जिल्ला सभापति विनय घिमिरेको विशिष्ट आतिथ्यतामा प्रथम नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। घोराई 9 का वडा सभापति शरद गौतमको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री शीला केसी, दाङ जिल्ला सचिव असीम भूषाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले दाङ जिल्लामा पालिका स्तरीय अधिवेशन गरिरहेको छ।
1: दाङको घोराही स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज घोराहीमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थामा आबद्ध नयाँ शेयर सदस्यहरूलाई सहकारीको सिद्धान्त, उद्देश्य तथा संस्थाको गतिविधि बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारीमा बचतको महत्व, बचत तथा ऋण उपभोगको महत्व, बैंक तथा सहकारी बीचको भिन्नता, जोखिम न्यूनीकरणका उपायहरू लगायतका विषयमा जानकारी गराउनु भएको थियो। त्यसै गरी संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले संस्थाको स्थापना, उद्देश्य तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न बचत तथा ऋण कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो। सहकारी बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी पसलबाट सदस्यहरूले किनबेच गरेमा सदस्यहरूलाई नै त्यसको फाइदा पुग्ने भएकाले सबैलाई सहकारी पसलबाट किनमेल गर्न आग्रह गर्नुभयो। उहाँले सहकारी पसलमा अन्यत्र भन्दा गुणस्तरीय सामान पाइने र सदस्य सबैको साझा पसल भएकाले त्यसलाई प्रभावकारी रूपमा चलाउने काम पनि सदस्यहरूको भएको बताउनुभयो। कार्यक्रममा नयाँ शेयर सदस्यहरूले सहकारीको अवधारणा, सदस्यहरूको अधिकार तथा कर्तव्य, बचत तथा ऋण व्यवस्थापन लगायतका विषयमा जानकारी प्राप्त गरेका थिए। कार्यक्रमले सदस्यहरूलाई सहकारी प्रति थप सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। शिक्षा उपसमितिका संयोजक केशव रिचालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गर्नुभएको थियो।
0: संघ सरकारले हिजो ल्याएको आर्थिक वर्ष 2083-84 को वार्षिक बजेटका बारेमा विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्। नेपाल सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो जेठ 15 गते संसदका दुवै सदनको संयुक्त बैठकमा 21.24 अर्बको बजेट सार्वजनिक गर्नुभएको थियो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री भूमेश्वर ढकालले संघ सरकारले हिजो ल्याएको बजेट हेर्दा शब्दमा राम्रो जस्तो देखिए पनि बजेटका अन्तर्वस्तुले आम नागरिक मा उत्साह थप्ने काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। रेडियो मध्यपश्चिमसँग कुराकानी गर्दै मन्त्री ढकालले दुई तिहाई नजिकको सरकारले आफ्नो अलग्गै पहिचान बनाउन नसकेको, व्यवसायमा उत्साह थप्ने काम गर्न नसकेको बताउनुभयो। कर्मचारीको तलब बढ़ाएर कर्मचारी तन्त्रमा केही खुशी दिए पनि बजेटको आकार मात्रै बढ़ाउने काम गरेर पुरानै सरकारहरूले थालेका कार्यक्रमको निरन्तरता र कर्मकाण्डी भएको बताउनु भएको छ।
2: सरसरी सुन्दा र हेर्दा आकर्षक लाग्ने खालको देखिन्छ, तर यसको अन्तर्वस्तुलाई हेर्दाखेरि यो बजेट पुरानै धर्रामा यो बजेट आएको छ। बजेटले कुनै नयाँपन दिन सकेको छैन, बजेटले सेवाको वृद्धि गरेको छैन, नयाँ उद्योगको विकास गर्ने परिकल्पना गरेको छैन, पूँजीको विकास र व्यापारीहरूको चाहिँ उत्साह थप्ने काम गरेको छैन। यो बजेटले वास्तवमा नेपाली जनताहरूलाई निराशा बनाउने काम गरेको छ। यो बजेटले वास्तवमा आफ्नो अलग पहिचान दिन सकेन। दुई तिहाईको नजिक रहेको सरकारले ल्याउने बजेट जनताले थुप्रै आशा र अपेक्षा गरेका थिए, तर हरेक क्षेत्रमा, चाहे तपाईँले पूर्वाधारको क्षेत्रमा, चाहे पर्यटनको क्षेत्रमा, चाहे शिक्षाको क्षेत्रमा, चाहे अन्य क्षेत्रमा हेर्दाखेरि पनि पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिने बाहेक नयाँ कार्यक्रमहरू कुनै थप्न सकेको छैन। केही शिक्षक कर्मचारीको तलब बढेको छ, यसले थोरै त्यो सेक्टरलाई अलिकति उत्साह चाहिँ थपेको छ, तर बजेटलाई जुन करलाई को दायरालाई विस्तार गर्ने भन्दा पनि यो बजेटले करमा वृद्धि गर्ने काम गरेको छ। बजेटको आकार हिजोभन्दा ठूलो बनाइएको छ, तर यसका स्रोतहरू के हुन् भनेर चाहिँ स्पष्ट रूपमा किटान गरिएको छैन। विगतका दिनमा पनि कहिलेकाहीँ बजेट ठूलो ल्याउने तर कार्यान्वयनमा समस्या देखिएको थियो र यो बजेट पनि भोलि कार्यान्वयन हुन्छ कि हुन्न भनेर शंका र आशंका उत्पन्न गर्ने ठाउँ बजेटले प्रशस्तै गरेको छ र यो बजेट सुन्दा राम्रो तर परिणाममुखी छैन भन्ने मलाई लागेको छ।
1: अब बाँकी प्रसंगहरू। सर्वोदय वाचनालय तथा पुस्तकालयको आयोजनामा युवा लेखक सराहना चौधरीको कविता संग्रह भाग्य आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ। सर्वोदय वाचनालय तथा पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एसोसिएट प्रोफेसर डाक्टर नारायण सिंह गुरूङले कविता संग्रह भाग्यको विमोचन गर्नुभएको हो। बीएन पुस्तक संचार प्रणालीले प्रकाशन गरेको भाग्य कविता संग्रहमा विभिन्न विषयवस्तु समेटिएका 34 कविता संग्रही छन्। गोर्खा मावि घोराहीमा कक्षा 12 अध्ययनरत 16 कवि सराहनाको अंग्रेजी भाषामा लेखिएको कविता संग्रह भाग्यमा मानिसलाई भाग्यले कहाँ कहाँ कसरी पुर्याउँछ र कस्तो परिस्थितिसम्म पुर्याउँछ भन्ने कुरालाई कविताका माध्यमबाट व्यक्त गरिएको छ। सर्वोदय वाचनालय तथा पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कविता संग्रहको समीक्षा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक सुमन घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज नेउपाने र प्रसना बस्नेतले कवि सराहना चौधरीको पहिलो प्रयासमा प्रकाशन भएको कविता संग्रहका बारेमा शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य विसीले गर्नुभएको थियो।
0: दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै 9 ओडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि आज एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्र 16 महिनादेखि 23 महिनासम्म तथा 24 59 महिनासम्मका बाल बालिकालाई 15 महिनाभित्र लगाउनु पर्ने सम्पूर्ण खोप लगाइएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सेवा बाल बालिकाको स्वास्थ्य अधिकारसँग जोड़िएको अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो। पालिकाले सबै ओडामा प्रभावकारी रूपमा खोप सेवा पुर्याई राष्ट्रिय मापदण्ड अनुसारको कार्य सम्पन्न गरेकोमा प्रशंसा व्यक्त गर्दै यस्तो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। आगामी दिनमा अन्य स्वास्थ्य कार्यक्रमहरूमा पनि यस्तै प्रकारको समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यक्रममा स्वास्थ्य शाखा कार्यालय दाङका खोप फोकल प्रसन्न भानुज्योति ओलीले खोप कार्यक्रमको महत्व तथा यसको दिगोपनाका विषयमा जानकारी दिनुभएको थियो। सो अवसरमा गाउँपालिकाका 9 ओडालाई पूर्ण खोप सुनिश्चितताका प्रमाणपत्र प्रदान गरिएको थियो। साथै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै लालमटिया स्वास्थ्य चौकी भालुबाङका खोप फोकल प्रसन्न मुना खड्का र देवीकोट स्वास्थ्य इकाईका अहेब यज्ञ बहादुर कार्कीलाई कदर पत्र सहित सम्मान गरिएको थियो।
1: नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा 100 स्थानीय पालिकाको प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने भएको छ। कांग्रेस सभापति गगन थापाले आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो। नेपाल थारू संघको अधिवेशनमा पार्टी सभापति थापाले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढ़ाउने तयारी थालेको पनि बताउनुभयो। आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचनमा कम्तीमा पनि 753 पालिका मध्ये 100 पालिकामा नेपाली कांग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्ष पदका लागि महिलालाई उम्मेद्वार बनाउने गरी काम गरिरहेको र उम्मेद्वार छनौट तथा तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेर काम अगाडि बढ़ाइरहेको पार्टी सभापति थापाले बताउनुभयो।
0: भारतको उत्तर प्रदेश स्थित कुशी नगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलहैया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशी नगर पुगेर उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकाहरूलाई भारतको सुनौली हुँदै बेलहैया नाकाबाट भैरहवा ल्याइएको प्रहरीले जनाएको छ। रूपन्देहीका प्रहरी प्रमुख एसपी जनक बहादुर साईका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्ल को नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ। 8 भारतीय बसमा राखेर नेपाल ल्याइएका उनीहरूको विवरण संकलन तथा स्क्रीनिङ प्रक्रिया शुरू गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका मध्ये करिब आधा संख्या महिलाको रहेको एसपी शाहीले बताउनुभयो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू मध्ये केही अल्पत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत पुर्याई बन्धक बनाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाएर घर पठाइने प्रहरीले जनाएको छ।
1: सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रममा गम्भीर संकट तर्फ धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख गरिएको छ। जेठी 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछन्। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दावी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि सुविधा थैलीको परिवर्तन दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 बाल बालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयाका अनुसार 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्कने क्रम बढ़ेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र प्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 गाड़ी ठोक्किँदा 19 बाल बालिका सहित 78 जनाको ज्यान गएको थियो।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 गुमाएर भेट्टायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाई नेपालके रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2-2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी बिनी फ्रेड दुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनसँग 83 रनले हराउँदै फाइनल प्रवेश गरेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश नागरिक एसियाली खेलकुदमा छनौट हुनेछन्। थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदका लागि छनौट भएका छन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी छन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। दाङमा आज फाटफुट रूपमा पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 64% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, मृतक सँगै गएका 6 प्रहरी नियन्त्रणमा।
1: दाङमा पत्रकारहरूका लागि आजदेखि 3 दिने विज्ञान लेखन कार्यशाला शुरू। पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको वक्ताको भनाई।
0: राष्ट्रिय स्वतन्त्र पार्टी घोराई नगर अधिवेशनको उद्घाटन सत्र सकियो। नगर सभापति र सचिवमा कुरो नमिल्दा नेतृत्व चयनका लागि निर्वाचन हुँदै।
1: र 16 वर्षीय कवि सराहना चौधरीको भाग्य कविता संग्रहको विमोचन।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाङी तथा श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछ।
5: लाली बजार र मिज्यू
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
8: के टेन्सन लिएर
9: हामी जन्मदात नै सिकारी हुँ सिकारी पुरै डाइलेक्ट मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: really hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: आया आया मम्मी मम्मी दाँत दुख्यो.
3: मम्मी मेरो दाँत बाङ्गो आयो. साथीहरू सधैँ जिस्काइरहन्छन्. स्कुलमा जान लाज लाग्ने भइसक्यो.
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या.
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि. लौ हिँड.
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला.
6: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ.
7: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है. बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल.
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै.
9: सम्पर्क फोन नम्बर 0825902222.
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ. रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश.
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ.
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड.
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस.
10: हुलासले बनाउँदैछ परिवार एक साथ.
12: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो. बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन. अब त आश्रय मरिसक्यो.
13: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त. त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ. कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ.
12: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु.
14: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट. सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ. समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ. आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्.
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ. समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्.
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा. सम्पर्क मोबाइल 9848723572.
16: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो.
17: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू.
16: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
17: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
16: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
17: छालामा दागहरू आउने, कपाल झर्ने,
16: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
17: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
16: बारम्बार गर्भपतन भएमा,
17: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
16: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
17: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
16: बिना कारण शरीरको तौल घटेमा,
17: ढाड दुखेमा, कम्मर दुखेमा,
16: गाउट तथा युरिक एसिडको समस्या,
17: बारम्बार आँखा रातो भएमा,
16: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
17: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
16: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
17: लामो समयदेखि छाला कडा भएमा,
16: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
17: युवा अवस्थामा पक्षघात भएमा,
16: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ.
17: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
16: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
17: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
16: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
17: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: फोन नम्बर 0825916770,
16: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
0: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

आदरणीय श्रोता, दान सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज इनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माई आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो किरपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यो। श्रोता, आज हामी 2083 सातौं श्रृंखलामा छौं भने सिंगो कार्यक्रमको 994 श्रृंखलामा रहेका छौं। गत साता हामीले पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयका उत्कृष्ट अंक प्राप्त 3 भाइहरूसँग संवाद गरेका थियौं, विद्यार्थी भाइहरूसँग श्रीधर रिजाल, रमेश सापकोटा र सन्तोष भण्डारी। उहाँहरूका विचार हामीले यहाँहरूका माझमा पस्केका थियौं। आज हामीसँग कुनै अतिथि हुनुहुन्न, हामीले समसामयिक आलेख यहाँहरूको माझमा आज पस्कने जमर्को गर्दैछौ। यस मध्येमा यसरी ल्याउन सकिन्छ, सार्वजनिक शिक्षामा उथल उथल पुथल शीर्षकको एउटा आलेख छ, यसलाई विष्णु बेलवासेले तयार गर्नुभएको छ। यो आलेख यहाँहरूको माझमा म जस्ताको तस्तै पस्कन चाहन्छु। नेपालमा सार्वजनिक शिक्षाको विकासका लागि राज्यले दशकौंदेखि ठूलो लगानी गर्दै आएको छ। शिक्षा हरेक राजनीतिक दलको घोषणा पत्र, नीति तथा चुनावी एजेण्डाको प्रमुख विषय बन्ने गरेको पनि धेरै भइसकेको छ। अझ नेपालको संविधान 2072 धारा 31 शिक्षा सम्बन्धी हकलाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ, जसमा सबै नागरिकका लागि आधारभूत तहसम्मको शिक्षा निशुल्क तथा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरिएको छ। नेपालभर हाल करिब 36,000 भन्दा बढी सामुदायिक विद्यालय रहेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार कुल विद्यालय मध्ये झण्डै 74% सामुदायिक विद्यालय छन्। यिनमा अध्ययन गर्ने विद्यार्थी संख्या करिब 46,00,000 भन्दा बढ़ी रहेको छ भने करिब 188,000 शिक्षक शिक्षिका कार्यरत छन्। विद्यालय पहुँच विस्तार, साक्षरता वृद्धि तथा भर्ना दरमा उल्लेखनीय सुधार भएको छ, तर यति ठूलो नीतिगत प्रतिबद्धता, बजेट र संरचनात्मक सुधार हुँदाहुँदै पनि सार्वजनिक शिक्षाले अपेक्षित गुणस्तर हासिल गर्न सकेको छैन। एसई परीक्षाको पछिल्ला 10 औसत नतिजा हेर्दा अवस्था सन्तोषजनक देखिँदैन। एनजीपीए प्रणाली लागू भएपछि केही सुधार देखिए पनि औसत रूपमा करिब 40-50% विद्यार्थी मात्र सन्तोषजनक श्रेणीमा उत्तीर्ण हुने गरेका छन् भने ठूलो संख्या अझै न्यून उपलब्धिमा सीमित छ। निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिने प्रवृत्ति अझै कायम छ। लगानीतर्फ हेर्दा नेपाल सरकारले पछिल्लो दशकमा शिक्षा क्षेत्रमा निरन्तर बजेट वृद्धि गर्दै आएको छ। 10 अघि शिक्षा बजेट करिब 98 अर्ब रूपियाँ आसपास रहेकोमा अहिले यो 2 खर्ब रूपियाँ भन्दा माथि पुगेको छ। पछिल्ला 10 औसत शिक्षा बजेट करिब 1.5 खर्ब रूपियाँ हाराहारीमा रहेको अनुमान छ। तर शिक्षा बजेटको आकार बढे पनि राष्ट्रिय बजेटको अनुपातमा यसको हिस्सा अझै कमजोर छ। नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जीडीपीको करिब 5% वा कुल बजेटको करिब 20% शिक्षा क्षेत्रमा छुट्याउने प्रतिबद्धता जनाएको भए पनि त्यो लक्ष्य व्यवहारमा पूरा हुन सकेको छैन। यसले स्पष्ट देखाउँछ कि शिक्षा प्राथमिकतामा छ भन्ने राजनीतिक
भाषण र वास्तविक बजेट प्राथमिकता बीचको ठूलो अन्तर छ। लगानी बिना प्रतिफल आउँदैन भन्ने तथ्य यहाँ अझ गम्भीर रूपमा लागू हुन्छ। पर्याप्त लगानी, सक्षम शिक्षक र आवश्यक पूर्वाधार बिना शिक्षा सुधार सम्भव छैन। विष्णु बेलवासै अगाडि भन्नुहुन्छ, तीन तहको सरकार गठनपछि शिक्षा क्षेत्रमा लगानी उल्लेखनीय रूपमा बढेको छ। विद्यालय भवन, कम्प्युटर ल्याब, खाने पानी, शौचालय, घेराबार, दिवा खाजा तथा अन्य भौतिक पूर्वाधारमा धेरै सुधार भएका छन्। धेरै स्थानीय तहहरूले अतिरिक्त शिक्षक भर्ना, छात्रवृत्ति तथा प्राविधिक शिक्षामा समेत बजेट बढ़ाएका छन्। तर यति धेरै लगानी र संरचनात्मक विस्तार हुँदाहुँदै पनि अपेक्षित शैक्षिक गुणस्तर हासिल हुन सकेको छैन। यसको मुख्य कारण शिक्षामा दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयन बीचको दूरी हो। शिक्षक व्यवस्थापन, नियमित अनुगमन, सिकाएको गुणस्तर मूल्याङ्कन, विद्यार्थीको आधारभूत क्षमता विकास तथा उत्तरदायित्व प्रणाली कमजोर हुँदा भौतिक विकासले मात्र शैक्षिक उपलब्धि बढ़ाउन सकेको छैन। अझै पनि धेरै विद्यालयमा राजनीतिक प्रभाव, शिक्षक अभाव, कमजोर सिकाई वातावरण र अभिभावकको घट्दो विश्वास जस्ता समस्या कायम छन्। त्यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न भवन बनेको छ कि छैन भन्ने होइन, विद्यालयले कस्तो विद्यार्थी उत्पादन गरिरहेको छ भन्ने हो। वर्तमान अवस्थामा नेपाल जीवन स्तर सर्वेक्षण 2022-23 अनुसार साक्षरता दर 77.4% पुगेको छ भने राष्ट्रिय जनगणना 2078 अनुसार यो 76.2% रहेको छ। विद्यालय पहुँच देशका अधिकांश स्थानीय तहसम्म पुगेको छ, तर तथ्याङ्कले मात्र शिक्षाको वास्तविक अवस्था देखाउँदैन। विद्यालयमा भर्ना हुनु र गुणस्तरीय शिक्षा प्राप्त गर्नु फरक विषय हुन्। धेरै सामुदायिक विद्यालयमा अझै पर्याप्त भवन, प्रयोगशाला, पुस्तकालय, खाने पानी, शौचालय, इन्टरनेट तथा प्रविधि मैत्री शिक्षणको अभाव छ। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा विषयगत शिक्षकको कमी, शिक्षक दरबन्दी असन्तुलन, कमजोर अनुगमन तथा न्यून सिकाई वातावरण गम्भीर चुनौती बनेका छन्। पछिल्ला वर्षहरूमा निजी विद्यालयतर्फ विद्यार्थी आकर्षण तीव्र रूपमा बढेको छ। यसको प्रत्यक्ष असर सार्वजनिक विद्यालयमा परेको छ। धेरै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ भने कतिपय विद्यालय गाभिने वा बन्द हुने अवस्थामा पुगेका छन्। शहरी क्षेत्रमा सार्वजनिक शिक्षाको विश्वास कमजोर बन्दै गएको छ। अभिभावकहरू सरकारी विद्यालयलाई अन्तिम विकल्पका रूपमा हेर्न थालेका छन्। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा राष्ट्रिय शिक्षा नीति 2076 शिक्षा क्षेत्रलाई संघ, प्रदेश र स्थानीय तहको साझा जिम्मेवारीका रूपमा परिभाषित गरेका छन्। संघीय सरकारले नीति, कानून, मापदण्ड तथा पाठ्यक्रम निर्माण गर्ने जिम्मेवारी वहन गर्दछ भने प्रदेश सरकारले समन्वय, योजना निर्माण र गुणस्तर सुधारमा भूमिका निर्वाह गर्दछ। स्थानीय सरकारले विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्यहरूको जिम्मेवारी सम्हाल्छ। संहिता लागू भएपछि स्थानीय तहलाई विद्यालय व्यवस्थापनको अधिकार दिएको छ। यसले दिवा खाजा, स्मार्ट कक्षा, अंग्रेजी माध्यम, प्रारम्भिक बाल शिक्षा तथा छात्रवृत्ति जस्ता क्षेत्रमा सकारात्मक अभ्यासहरू देखिएका छन्। तर स्थानीय तहको क्षमता, शिक्षा बुझाइ र कार्यान्वयन दक्षतामा रहेको असमानताले परिणाम पनि फरक देखिएको छ। अब आवश्यकता स्थानीय तहलाई अझ अगाडि अधिकार र स्रोत सहित सक्षम बनाउनु हो। शिक्षा यस्तो क्षेत्र हो जहाँ नीति, स्रोत, दक्ष जनशक्ति, अभिभावक सहभागिता, विज्ञहरूको सुझाव र समुदायको विश्वास एकैसाथ आवश्यक पर्छ। त्यसैले स्थानीय तह, शिक्षक अभिभावक, शिक्षक शिक्षा विज्ञ तथा सरकारवाला बीच नियमित छलफल र साझा मूल्याङ्कन आवश्यक छ। तर अब सुधारको केन्द्र स्थानीय तहलाई अझ सशक्त बनाउनु, स्रोत परिचालनको अधिकार दिनु र विद्यालय व्यवस्थापनमा उनीहरूको निर्णायक भूमिका सुनिश्चित गर्नु हो। नेपालको सार्वजनिक शिक्षामा वास्तविक उथलपुथल ल्याउन सामान्य सुधार मात्र पर्याप्त हुँदैन, शिक्षा प्रणालीको सोच, संरचना र कार्यशैलीमै परिवर्तन आवश्यक छ। धेरै विद्यालयमा अझै पनि रटानमुखी शिक्षण, राजनीतिक प्रभाव, कमजोर अनुगमन र प्रमाणपत्रमुखी संस्कृतिको प्रभुत्व छ।
विद्यार्थीले व्यावहारिक समस्या समाधान क्षमता सृजनशीलता र रोजगारसँग जोडिएको ज्ञान पर्याप्त रूपमा प्राप्त गर्न सकेका छैनन्। पछिल्ला यसी नतिजाले पनि आधारभूत सिकाइमा कमजोर देखिएको छ। प्रमुख कारणहरूमा दक्ष शिक्षकको अभाव र तालिमको कमी, कमजोर अनुगमन प्रणाली, डिजिटल पहुँचमा असमानता, घरायसी र सामाजिक वातावरण, परीक्षा केन्द्रित शिक्षण प्रणाली तथा राजनीतिक हस्तक्षेप र नातावाद प्रमुख छन्। विष्णु बेलवासी अगाडि लेख्नुहुन्छ, आफ्नो लेखमा यसरी ल्याउन सकिन्छ, सार्वजनिक शिक्षामा उथल पुथल भन्ने लेखमा अगाडि भन्नुहुन्छ, शिक्षक नियुक्ति सरुवा बढुवा तथा विद्यालय व्यवस्थापन समितिमा हुने राजनीति हस्तक्षेपले शैक्षिक गुणस्तर कमजोर बनाएको छ। योग्यता भन्दा पहुँच र राजनीतिक निकटलाई प्राथमिकता दिने प्रवृत्तिले सार्वजनिक शिक्षामाथिको विश्वास घटाएको छ। शिक्षालाई प्राथमिकतामा राखिएको भनिए पनि व्यवस्थापकीय क्षमता कमजोर हुँदा धेरै स्थानीय तहको लगानी अपेक्षित नतिजामा रूपान्तरण हुन सकेको छैन। लुम्बिनी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको छ भने यसी उत्तीर्ण दरमा पनि सुधार देखिएको छ। तर शिक्षक अभाव, पूर्वाधारको कमजोरी र ग्रामीण शहरी असमानता अधिक कायम छ। दाङको राप्ती गाउँपालिकामा पनि मिश्रित अवस्था देखिन्छ। केही विद्यालय सुधार भए पनि धेरै ठाउँमा शिक्षक अभाव, कमजोर संरचना र सीमित डिजिटल पहुँच चुनौतीका रूपमा रहेका छन्। यस पटकको यसी नतिजामा संस्थागत विद्यालयको 58% र सामुदायिक विद्यालयको 38% नतिजा गम्भीर चिन्ताको विषय हो, जसले हाम्रो शिक्षा प्रणालीको वास्तविक अवस्था देखाउँछ। सार्वजनिक शिक्षा सुधारका लागि बहुआयामिक प्रयास आवश्यक छ। शिक्षक नियुक्ति सरुवा र मूल्याङ्कन पूर्ण रूपमा योग्यता र कार्य सम्पादनमा आधारित बनाउनु, शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु, विद्यालयलाई व्यावहारिक सिपमुखी र रोजगारसँग जोड्नु, डिजिटल कक्षा र प्रविधि मैत्री शिक्षण विस्तार गर्नु, स्थानीय पाठ्यक्रम विकास गर्नु, पारदर्शिता र कड़ा अनुगमन प्रणाली लागू गर्नु तथा छात्रवृत्ति पोषण र सहुलियत कार्यक्रम प्रभावकारी बनाउनु अहिलेको मुख्य आवश्यकता हो। अहिले नेपालको सार्वजनिक शिक्षाको सबैभन्दा ठूलो संकट विद्यालय संख्या होइन, सिकाइको गुणस्तर र अभिभावकको घट्दो विश्वास हो। विद्यालयमा विद्यार्थी उपस्थित हुनु मात्र पर्याप्त होइन, उनीहरूले आधारभूत पढ़ाई, लेखाई र गुणात्मक सिप कति सिकिसकेका छन् भन्ने प्रश्न अझ महत्वपूर्ण बनेको छ। शिक्षामा गरिएको लगानीको वास्तविक मूल्याङ्कन भवन र बजेटले होइन, दक्ष सृजनशील र जिम्मेवार नागरिक उत्पादनले निर्धारण गर्दछ। संघीय संरचनाले स्थानीय तहलाई अवसर दिएको छ, तर क्षमता र उत्तरदायित्वमा रहेको असमानताले शिक्षा सुधारको परिणाम पनि फरक देखिएको छ। नेपालमा शिक्षा पहुँच र साक्षरताका दृष्टिले अघि बढे पनि गुणस्तरको संकट गहिरिँदै गएको छ। यदि समयमै सुधार गर्न सकिएन भने सामाजिक असमानता अझ बढ्ने, निजी शिक्षाप्रतिको निर्भरता बढ्ने र ग्रामीण समुदाय थप पछि गर्ने पर्ने जोखिम हुन्छ। त्यसैले शिक्षा केवल नीति वा संरचनाको विषय होइन, यो राष्ट्र निर्माणको आधार हो र यसलाई दीर्घकालीन राष्ट्रिय परियोजनाका रूपमा लिनु आजको आवश्यकता हो। विष्णु बेलवासे वहाँ अर्थ राजनीतिक र समसामयिक विषयमा कलम चलाउने लेखक हुनुहुन्छ, उहाँलाई समाजशास्त्रीको रूपमा चिन्न सकिन्छ। श्रोता, हामीले यो आलेख युगबोध राष्ट्रिय दैनिकबाट लिएका हौ। विष्णु बेलवासेलाई हामी धन्यवाद टक्र्याउन चाहन्छौ। एउटा महत्वपूर्ण आलेख उहाँले चाहिँ सम्प्रेषण गर्नुभएकोमा। श्रोता, यसै गरी एउटा अर्को आलेख यहाँहरूको माझमा हामी पस्कन चाहेका छौ। यो आलेख केही समय अगाडि तयार गरिएको आलेख हो। यसलाई टीका भट्टराईले तयार गर्नुभएको छ र यसको शीर्षक रहेको छ नयाँ सरकारको शिक्षाको कार्यदिशा भन्ने। नयाँ सरकारको शिक्षाको कार्यदिशा उहाँको विचारमा कस्तो छ, यसलाई हामी सरसर्ती यहाँहरूको माझमा सम्प्रेषण गर्न चाहन्छौ। शिक्षा एक किसिमको विधि पनि हो। शिक्षित भन्नाले कुनै दृष्टिले
तौर तरिका जान्ने भनेर बुझ्न पनि सकिन्छ। यति बेला सरकार जनतालाई सेवा प्रवाह गर्न नयाँ कार्यसूची र कार्यदिशा प्रस्तुत गर्ने तर्खरमा छ। यसै आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार हुनेछ। अहिले सरकारले आफ्ना 100 कार्यसूची प्रस्तुत गरेको छ। यो लेख ती मध्येका शैक्षिक कार्यसूचीको सन्दर्भमा देशको शिक्षा क्षेत्रका प्राथमिकता र त्यसका आधारमा निर्माण गर्नतर्फ लक्षित छ। शिक्षाको सन्दर्भको कुरा गर्दा सर्वप्रथम सरकारले आफूलाई 5 वर्ष आवधिक भन्दा दीर्घकालीन दिशा दिने रूपमा सोच्नु जरूरी छ। अवश्य पनि नेपाली जनताले वर्तमान सरकारको कार्य प्रदर्शनलाई सम्बोधन गर्नेछन्। परिवर्तनको लागि प्रचण्ड बहुमत पाएको यो सरकारले शिक्षालाई प्राथमिकता दिनेछ भन्ने अपेक्षा गर्दा गर्दै पनि त्यसो नभएकाले सरकारको परिवर्तनको प्रतिबद्धतामा प्रश्न उठाएको छ। शिक्षाभित्रका विषयमा उपयुक्त कार्यबुदाहरू छानेर अलि धमिलो भएको आशालाई प्रतिस्थापित गर्ने अवसर अझै छ। यथार्थमा सरकारप्रतिको निराशा वृहत्त राजनीति र शासन भन्दा पनि उनीहरूले दैनिक रूपमा सामना गरिरहेका सेवा प्रवाहमा भएका ढिला सुस्ती, पैसा र भनसुन बिना करै तिर्ने जस्ता काममा पनि हुने अप्ठ्यारो शिक्षा राज्यले प्रदान गर्न प्रतिबद्धता गरेका तर जनताले राज्यले दिने सेवा नै हो भन्ने पनि अनुभूति नपाएको हो। शिक्षा क्षेत्रको अकर्मण्यता देशका विभिन्न तत्कालीन र दीर्घकालीन विसंगति र विद्रोहको कारक तत्व हो। यसरी टिका भट्टराई आफ्नो आलेखमा अगाडि भन्ने गर्नुहुन्छ। अहिले बेला बेला हामी गाउँ खाली भएकोमा चिन्ता गर्छौ, देशमा युवा बसेनन् भन्छौ, देशमा रोजगारी भएन भन्छौ, देशमा युवा विवेकी र सामाजिक भएनन् भनेर पारिवारिक तहमै गुनासो गर्छौ। यी सबैका पछाडि हाम्रो शिक्षा प्रणाली जिम्मेवार छ। यी यावत समस्या 10-15 वर्ष अगाडिदेखि शिक्षामा ध्यान नदिएका परिणाम हुन्। तर यावत असन्तुष्टि र निराशाका पछाडि शिक्षामा रहेको असमानता र शिक्षामा पहुँचको विभेद पनि हो। आउने दिशामा गरिने शिक्षा सेवा प्रवाहले माथिका प्रवृत्तिहरूलाई लठ्याउन सक्छ। ग्रामीण भेगका शैक्षिक संस्थाहरू खास गरी सार्वजनिक संस्थाहरूमा जनताको भरोसा नरहेकोले जनसाधारण शहर केन्द्रित महँगा निजी विद्यालयमा आफ्ना केटाकेटी भर्ना गर्ने दबावमा छन्। त्यो महँगी झेल्न उनीहरूले भ्रष्टाचार वा बढ़ी कमाई हुने अन्य पेसा रोज्न विकल्प छान्न पुग्दछन्। गाउँमा बसेर आफ्नो खेतीबारीमा खाना उब्जाउने व्यक्तिहरू शहरमा पस्दा उपभोक्तामा परिणत हुन्छन्। गाउँको घर खेत बाँझै बस्छ। उहाँ अगाडि भन्नुहुन्छ, आफ्ना केटाकेटी पढाउन शहर झरेको परिवारलाई खुवाउन देशले अन्न आयात गर्छ। आयातमा परिवर्तनीय विदेशी मुद्रा खर्च हुन्छ। शहरमा आवासको माग बढ्छ, आवास अनियोजित हुन्छ, फोहोर प्रदूषण बढ्छ, यातायातको माग बढ्छ, ध्वनि र वायु प्रदूषण बढ्छ। शहरमा हुने खाद्य देशमै उत्पादन हुने नै भए पनि उच्च मागका कारण अत्यधिक मल विषादी प्रयोग हुन्छ। यसले माटो र मानवीय स्वास्थ्य दुवैमा नकारात्मक असर पर्छ। धेरै जसो शहरहरू उर्वर समथर भूमिमा हुने गर्दछन्। भूमिको माग अत्यधिक हुने हुँदा कृषि योग्य जमिन अपरिवर्तनीय रूपमा कंक्रीटमा परिणत भएर दीर्घकालमा पनि खाद्यान्न उत्पादन गर्ने सम्भावना हराउँछ। एकदेखि अर्को ठाउँसम्म जानु पर्ने कारणले शहरमा हुने ट्राफिक जामको कुरा त छुट्टै छँदैछ। हुने खाने एक थरी र नहुने अर्को थरी शिक्षा पाएर समाजमा हुने सामाजिक विभेदको उत्पादन अझ चर्को किसिमले छलफलको विषय बनेको छ। यति कुरा गर्दा गर्दै शिक्षामा कहाँ प्राथमिकता दिनुपर्छ भन्ने कुरा स्पष्ट हुन्छ। यसबाट के देखिन्छ भने सबभन्दा पहिले ग्रामीण वा अर्ध ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूको गुणस्तर तत्काल बढ़ाउनु पर्ने आवश्यकता छ। पक्कै पनि शिक्षा क्षेत्र भित्र अनगिन्ती कामहरू छन्, तर अहिले सामुदायिक भनिने सरकारी विद्यालयहरूमा सिकाई बढ़ाउने मुख्य चुनौती छ। सिकाई उपलब्धि बढ़ाउने
एउटा चुनौतीको रूपमा उहाँ अगाडि देख्नुहुन्छ र यसको साथमा अभिभावकलाई सामुदायिक विद्यालयमा सिकाइ हुन्छ र त्यो सिकाइ काम लाग्ने हुन्छ भन्ने अनुभूति दिन पनि बाँकी छ, यो अनुभूति दिएको छैन भन्ने उहाँको तर्क रहेको छ। यसै गरी अर्को तर्क अगाडि सार्नुहुन्छ, परीक्षा पाठ्यक्रम तत्कालका लागि तपसिलका कुरा हुन्, यी अनवरत सुधार गरिरहनु पर्ने विषय हुन्, परीक्षा पनि सुधार गर्नुपर्छ पाठ्यक्रम पनि सुधार गर्दै लैजानुपर्छ, अनवरत रूपमा सुधार गरिरहनु पर्ने विषयहरू भनेर उहाँले जोड़ दिनुभएको छ। हाम्रो शिक्षा नयाँ प्रणाली पद्धति नभएर होइन, भएका प्रावधान कार्यान्वयन गर्ने मानसिकता र क्षमता दुवै नभएर हो, यसमा तात्विक फरक ल्याउन सक्ने शिक्षकहरू मात्र शिक्षक हुन्। पढ़ाई राम्रो नहुनु भनेको सेवा प्रवाह नहुनु वा तलब लिएर पनि नपढ़ाउनु एक किसिमको भ्रष्टाचार नै हो भनेर सरकार शिक्षक दुवैले बुझ्नु जरूरी छ। शिक्षकले सामूहिक तहमा पनि बुझ्नु पर्यो कामको कम सघनताको निजामती काम र त्यहाँबाट हुन सक्ने औपचारिक अनौपचारिक लाभको लोभ गर्दै नपाउँदा हीनता बोकेर बस्नु भ्रष्टाचार गैर जिम्मेवारी र लाचारी नै हो। यसलाई सरकारले आपूर्तिको धारबाट मात्र नहेरेर मागको धारबाट पनि हेर्नु पर्दछ। आधा दशक अगाडिदेखि सरकारले माग सुदृढीकरणमा काम गरेको छैन। माग सुदृढीकरण गर्नु भनेको अभिभावकलाई सुसूचित संगठित र सक्षम बनाउनु हो, अरू केही गर्नु नसक्दा पनि मन्त्रीले अभिभावकसँग असल शिक्षाको माग गर्न आह्वान गर्न र प्रशासनलाई उनीहरूप्रति जवाबदेही हुन निर्देशित गर्न सक्दछन्। शिक्षकका युनियन हावी हुनुमा राजनीतिक दलहरू त्यति होइनन् जति अभिभावकहरू। पढ़ाई नहुँदा शुरूमा रहरले र पछि सामाजिक र मनोवैज्ञानिक दबावले निजी विद्यालयमा आफ्ना केटाकेटी लैजान बाध्यता जिम्मेवार छ। यसले सरकारी विद्यालयमा हुनुपर्ने सुधारको दबाव निश्चित बनाएको छ। यसरी उहाँ आफ्नो विचार अगाडि लेख्नुहुन्छ। भट्टराईको आलेख अति सान्दर्भिक छ भन्न मन लाग्यो मलाई। उहाँ अगाडि भन्नुहुन्छ, निजी विद्यालयका शुल्क नियमन गर्ने जस्ता काम निजी विद्यालयकै पक्षमा काम हुन्। दिल से दिल मिले तो क्या करेगा हिन्दुस्तानको एउटा भनाई, जस्तै उहाँले निजीमा भर्ना गर्न ल्याउने ग्राहक भएसम्म शुल्क तिर्ने अनेक उपाय निस्किहाल्छ, त्योभन्दा सरकारले विद्यालयको सेवा क्षेत्र छुट्याई खास गरी शिक्षक तथा कर्मचारीलाई अनि आफ्ना सांसद र कार्यकर्ताहरूलाई आफ्ना बाल बालिका निर्धारित जोनको सार्वजनिक विद्यालयमा नै भर्ना गर्ने अनिवार्यता गर्ने हो भने विद्यालय एक रातमै अर्थात छोटो समयमै परिवर्तन हुन थाल्छन्। उहाँले जो शिक्षकले अथवा कर्मचारीले विद्यालयमा सेवा गर्ने गर्नुहुन्छ उहाँका बालबालिका विद्यालयमै अध्ययन गर्ने वातावरण मिलाउने हो भने यसले विद्यालयमा धेरै परिवर्तन हुन थाल्छ। उहाँ त एक रातमै भन्ने कुरा गर्नुभएको छ। साधारण नागरिकलाई छनौटको अधिकार दिने भने पनि लाभको पद दिनेलाई सरकारले यस्तो शर्त राख्न सक्छ, सरकारले निर्धारित गरेका बाहेकका विद्यालयमा उच्च शुल्क तिर्न चाहने अभिभावकको सरकारले यस विषयमा चिन्ता गरिरहनु पर्दैन, यसलाई कुनै संविधान वा ऐनले छेक्दैन, यसको जिम्मा पालिकालाई दिन सकिन्छ। निजी विद्यालय धेरै भएका शहरी क्षेत्रमा निश्चित विद्यालयको सेवा क्षेत्र भित्र बसेर शुल्क तिर्न नसक्ने अभिभावकलाई सरकारले शुल्क तिरिदिन सक्छ। यो काम अपूर्व शिक्षक संख्यामा घिसिपिटी विद्यालयहरू चलाउनु भन्दा दक्षतापूर्ण हुन जान्छ। सेवा क्षेत्रभित्रका विद्यार्थी आफ्ना विद्यालयमा ल्याउन नसक्ने विद्यालयका शिक्षकहरूलाई सरुवा गर्न वा अवधि पुगेका भए अवकाश दिने पनि गर्न सकिन्छ। नयाँ शिक्षकहरू शिक्षण पेसामा आकर्षित गर्न अरू सेवाका अतिरिक्त कृषि र पर्यटन लगायतका क्षेत्रलाई कर्जा प्रवाहका लागि प्राथमिकता तोकिए, जस्तै शिक्षकका सर सुविधाका लागि दिइने ऋणलाई प्राथमिकताको क्षेत्र तोक्न सक्छ। बैंकहरूका लागि पनि यो सुविधा सुरक्षित क्षेत्र हो। शिक्षकले घर जग्गा वाहन वा अन्य उपकरण किन्न सक्छन् वा उनीहरूका सन्तानको उच्च शिक्षाका लागि शैक्षिक कर्जा पाउन सक्छन्। उहाँ
अन्ततिर यसरी आफ्नो कलम बिसाउने चमर्को गर्नुभएको छ। ग्रामीण विद्यालय राम्ररी चल्न थाले भने तिनले सम्पूर्ण ग्रामीण अर्थतन्त्र चलायमान बनाउँछन्। विद्यालय राम्रा भयो भने ठूलो जनसंख्या गाउँ फर्कन सक्छ, बनेका पूर्वाधारहरूको उपयोगिता बढ्छ, शहरमा दबाव कम हुन्छ, बाँझो जमीन अपवाद हुन थाल्छन्, खाद्य आयात घट्छ, विक्षेपणको रकम उपभोगमा भन्दा पूँजी निर्माणमा खर्च हुन्छ, निर्माण तथा इन्धनका लागि पहिला जस्तो दाउरा र काठमा भर पर्नु पर्दैन, सम्पूर्ण मानव स्वास्थ्यमा सुधार आउँछ, शहरमा प्रदूषण घट्छ, नसर्ने रोगमा राज्य र जनसाधारणले हुने खर्च घट्छ, देशको आत्मनिर्भरता बढ्छ। यसका लागि सार्वजनिक शिक्षा सुधार्नुपर्छ, सरकारले सार्वजनिक शिक्षा सुधारमा काम गर्नुपर्छ, शिक्षा सरकारको प्राथमिकतामा पर्नुपर्छ। यसलाई एकपल्ट फेरि दोहोर्याउन मन लाग्यो श्रोता, सार्वजनिक शिक्षा सुध्रिनुपर्छ। उहाँले कस्तो एउटा मस्तिष्कलाई तरंगित बनाउने वाक्य राखिदिनुभयो। सरकारले सार्वजनिक शिक्षा सुधारमा काम गर्नुपर्छ, शिक्षा सरकारको प्राथमिकतामा पर्नुपर्छ। पहिले त प्राथमिकतामा पर्नु पर्यो, यो कुरा सरकारको प्राथमिकतामा नपरिकन शिक्षामा सुधार हुँदैन। शिक्षामा पनि यो सामुदायिक विद्यालय तर्फको शिक्षामा सुधार ल्याउनका निम्ति सरकारको नजर यसतर्फ लाग्नै पर्छ। नयाँ सरकारको शिक्षाको कार्यदिशा भन्ने शीर्षकमा टीका भट्टराईले आफ्नो विचार यसरी पस गर्नु भएको छ र यो विचारलाई हामीले शिक्षक मासिकबाट साभार गरेका हौ। श्रोता, हामीले यहाँहरूको माझमा दुईवटा आलेख पस्क्यौं, एउटा नयाँ सरकारको शिक्षाको कार्यदिशा भन्ने र अर्को यसरी ल्याउन सकिन्छ सार्वजनिक शिक्षामा उथल पुथल भन्ने कुरा। यी दुवै आलेख करिब करिब मिल्दो जुल्दो आकारमा रहेको हामीले पाएका छौं। श्रोता, आज हामी कार्यक्रमको अन्तमा पुग्यौं, विदा लिन पर्ने हुन्छ। हामी आज कुनै अतिथिसँग संवाद गर्न सकेनौ, आगामी दिनमा फेरि सम्भव भयो भने कुनै अतिथिसँग हामी संवाद गरौंला, शिक्षाको बारेमा बहस गरौंला, छलफल गरौंला र आफ्ना विचारहरू यहाँहरूको माझमा पस्कौंला। आजलाई विदा लिने समय भइसकेको छ। प्राविधिक मित्रले प्राविधिक कक्षबाट रातो बत्ती बालिदिनुभयो। विदा लिनु अघि रेडियो मध्य पश्चिमका प्राविधिक शालिग्राम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजका

0: गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर्स छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
6: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा
5: डाक्टरद्वारा गरिने उपचारहरू
6: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
5: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
6: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
5: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
6: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
5: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
6: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
7: बिरामी जाँच निमिति यही जेष्ठ 23 गते शनिबार
8: समय बिहान 9 बजेदेखि
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818890028
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने यो

0: चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
4: बिमा गराउन जाँदैछु।
3: बिमा किन गर्नु पर्यो सर? बिमा
4: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
3: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
4: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
3: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
5: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
3: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
4: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
3: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
6: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175951501 वा 0175951502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा बिसाडीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिताङमा
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
3: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
4: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान
5: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
6: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
5: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
6: ए हो र त्यसो भए म अहिले नै गइहाले
5: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
6: सम्पर्क मोबाइल नम्बर 9822964
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: होइन भाइला लखर लखर कहाँ हिँडिस्
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
11: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
12: सेत्री भेटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
13: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
14: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू:
14: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
14: जापानिज सुशी तालिम,
11: वेटर र वेट्रेस,
14: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू:
13: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
11: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
13: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
13: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
11: सम्पर्क मोबाइल 9841170909, 9841170909।
13: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
15: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
16: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
15: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
16: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
15: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
16: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847 57193 र 9818 2928।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने, उच्च स्तरीय भेटवार्ता पनि तय। प्रतिपक्षको साझा निशानामा सरकार, बजेट र शासन शैली दुवैमाथि प्रश्न।
1: जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा, त्यो उसको महत्वपूर्ण जुन एजेण्डा थियो, एजेण्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइ हो।
0: निजी शिक्षामा 3% कर प्रति असन्तुष्टि बढ़्दो, कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर, साना किसान जोखिममा, कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी।
2: बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो, कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
0: भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार, बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक।
3: प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्वयित ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
0: अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने, एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले न्यूनतम पारिश्रमिक 40,000 रूपियाँ तोके पनि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको छ। यसअघि तोकिएको न्यूनतम पारिश्रमिक समेत धेरै निजी क्षेत्रमा कागजमै सीमित रहनु श्रमिक अधिकार कार्यान्वयनको कमजोर पक्ष हो। नीति घोषणा मात्र नभई त्यसको कड़ाईका साथ सरकारले अनुगमन र नियमन गर्न आवश्यक छ, नत्र न्यूनतम पारिश्रमिक तोक्नु औपचारिकता मात्रै बन्नेछ। सरकार, रोजगारदाता र श्रमिक बीचको जिम्मेवार समन्वय बिना यो व्यवस्था सफल हुन सक्दैन। अब खबर सन्तोष गन्धर्वबाट।
5: आगामी आर्थिक वर्षका लागि सरकारले लिएको कृषि नीति र बजेटमा ठूलो अन्तर देखिएको छ। सरकारको नीति तथा कार्यक्रममा अर्ग्यानिक खेती प्रवर्धन, रैथानीय बिउ संरक्षण, माटोको उर्वरा शक्ति वृद्धि र जैविक कृषि विकास जस्ता विषय प्राथमिकतामा राखिए पनि बजेटमा ती कार्यक्रमका लागि आवश्यक स्रोत भने छैन। प्रांगणिक कृषि प्रवर्धनका लागि चालू आर्थिक वर्षको 40 करोड़ रूपियाँ बजेट घटेर 36 करोड़ रूपियाँमा झरेको छ। पहाड़ी क्षेत्रका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बदल आतंक नियन्त्रण नियन्त्रणका लागि पनि बजेटले ठोस कार्यक्रम ल्याएको छैन। सांसदहरूले बारम्बार उठाउँदै आएको वन्याकरण तथा अनुसन्धान कार्यक्रम बजेटमा समावेश गरिएको छैन भने चालू वर्ष सञ्चालन भएका साना किसान लक्षित धेरै कार्यक्रमहरू आगामी बजेटमा काटिएका छन्। तर सरकारले कम्तीमा 2 करोड़ रूपियाँ लगानी गर्ने व्यवसाय कृषि कृषकलाई 40% अनुदान दिने नयाँ व्यवस्था पनि ल्याएको छ। कृषि अर्थ विज्ञका अनुसार बजेटले कृषि क्षेत्रलाई साना किसान भन्दा ठूला लगानीकर्तामुखी बनाउने संकेत गरेको छ। देशका अधिकांश किसान साना तथा सीमान्तकृत वर्गका छन्, तर सरकारको नीतिले साना किसानलाई क्रमशः बाहिर धकेल्ने जोखिम रहेको विज्ञहरूको तर्क छ। कृषिमा लगानी नगरी देशको अर्थतन्त्र सुधार्न नसकिने वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: आईटी को क्षेत्रमा काम गर्ने, रिमोट वर्क गर्ने भन्ने कुरा सीमित व्यक्तिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित, खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
5: चैत्य धान उत्पादन वृद्धि कार्यक्रम, उच्च मूल्यका बाली प्रवर्धन कार्यक्रम, प्रांगणिक कृषि प्रवर्धनका विशेष कार्यक्रम जस्ता योजनाहरू हटाइएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसले बजेटलाई जहाँ भोट त्यही बजेटको नीति भएको आरोप लगाएको छ भने एमाले सरकारमाथि प्रतिशोध स्वेच्छाचारिता र अधिनायकवादी शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ। कांग्रेसले बजेटलाई आर्थिक रूपमा बोझिलो वितरणमुखी र उत्पादन विमुख दस्तावेज भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो। त्यस्तै एमाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तरपार्टी निर्देशिकामा सरकारले संविधान संसद राजनैतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सीआईएनलाई बताउनुभयो।
1: यो सरकारले अहिले जे जस्ता क्रियाकलापहरू गरिरहेको छ गतिविधि गरिरहेको छ त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेका छैन। अब समयक्रममा हामी त्यो भन्छौँ भन्नलाई तर अहिलेलाई हेर्दाखेरि प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा त्यो उसको महत्वपूर्ण जुन एजेन्डा थियो एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइयो।
5: यसैबीच एमाले सरकारका गतिविधिको भण्डाफोड़ गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा संघ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय संचालकहरूले सरकारको उक्त निर्णयले निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने बताएका हुन्। एन प्याप्सनका अध्यक्ष सुभाष न्यूपानेले चौमासिक रूपमा वितरण अध्यावधि गर्नुपर्ने विवरण अध्यावधि गर्नुपर्ने र नबुझाए 15% जरिवाना तिर्नुपर्ने व्यवस्थाले निजी शैक्षिक संस्था थप अप्ठ्यारोमा पर्ने बताउनुभयो। स्थानका महासचिव रामहरि सिलवालले शिक्षा क्षेत्रमा नयाँ कर लगाउनु निजी संस्थाको घाँटी निमुट्ने कदम भएको समेत टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्ने हुनुभएको छ। जेठ 21 गते भारतको लाजपतमा नेपाली सम्पर्क मंच भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम दिउँसो 3 बजे शुरू हुनेछ। लामिछानेले जेठ 18 गते भारत जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश मन्त्री एस जयशंकर लगायतका उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको हो। यसैबीच भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलरिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण संकलन तथा स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उद्धार गरिएका मध्ये धेरै जस्तो महिला रहेका छन्। प्रहरीका अनुसार केही व्यक्ति अल्पत्र परेका केही हराएका तथा कोहीलाई प्रलोभनमा पारेर भारत पुर्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देशका विभिन्न भेगमा बाढ़ी पहिरो र सड़क मर्मतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सड़क विभागका अनुसार 5 थरको याङवरक क्षेत्रमा बाढ़ी र पहिरोले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र संखुवा सभाका सड़क खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलेखानी फाकेल फर्पिङ सड़क खण्ड ढलानका कारण करिब 1 महिनाका लागि बन्द गरिएको छ। काभ्रे पलाञ्चोक स्थित बीपी राजमार्गको केही खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै म्याग्दीको बेनी जोमसुम सड़क र स्याङजा स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। हुम्लाको हिल्सा सिमिकोट सड़क खण्डमा भने पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई भन्नुभयो,
6: फाखेल र कुलेखानीको बीचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सड़क मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सो कार्य सम्पन्न नहुन्जेलसम्मको लागि चाहिँ सरखण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्पिङ सडक खण्डमा पनि साँझ 6 बजेदेखि बिहान 5 बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यसै गरी बीपी राजमार्ग पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चाहिँ बन्द गरिएको छ।
5: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनमा जोड़ दिने बताउनुभयो।
7: सुशासन, विकास, समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वच्छ खानेपानी आपूर्ति, दिगो तथा भरपर्दो सिंचाई प्रणाली, पर्यटन क्षेत्रको विकास, पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्वयित ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
5: साझा खबरमा अब विदेशका खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि पानीमुनि सञ्चालन हुने मानव विहीन ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा तीनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
0: व्यावसायिक आलु खेतीबाट बझाङका किसान लाखौंमा कमाउँदै
8: अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
9: घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
0: तर बर्खायामा आलु भण्डारण गर्न समस्या। सरकारको सहयोग कुर्दै किसान। रिपोर्टसँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
3: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
3: सम्पर्क मोबाइल नम्बर 9822-9964।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: 1 क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनु भयो। आलु खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
8: 1 क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो, 1 कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो, घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छ।
7: पहिले घराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
9: शुरू शुरूमा त यहाँ पहिलादेखि सामान्य आफूलाई तरकारी खान 1-2 गाडो लगाउँथे यहाँका किसानहरू होइन, र विगत 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बदाङको 50% लगानीमा र जय केदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
7: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हुन थालेपछि किसानहरू थप उत्साहित बनेका छन्।
10: विशेष गरी हाम्रो यहाँको बालीमा आलु, बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100%मा अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि, तरकारीहरू लाउँदाखेरि विशेष समस्या भनेको हाम्रो सिँचाईको समस्या छ।
7: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले भित्थरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
11: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयपृथ्वी नगरपालिकामा। सुरुमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले पहल गरिराख्नु भएको छ।
7: उत्पादनसँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्य आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN, रेडियो खप्तड आवाज, बझाङ।
12: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार।
13: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङ मलाई मन परेन भन्दी त राम्रो हो क्या। मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ, मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ।
12: मानसिक दबाव कति गहिरो, विशेष संवाद शनिवार विशेष बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
14: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
16: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
17: फोन नम्बर 082-563-479
16: मोबाइल नम्बर 98-494-67-487
18: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
19: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
18: यस्तो खुसीको बेला छ हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन
19: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
18: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
19: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50
22: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
12: र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबाव बारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ
13: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमै मलाई मन परेन भन्दिँदा राम्रो हो क्या मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ अरूहरूलाई के हुन्छ थाहा भएन तर मलाई चाहिँ साँच्चीकै चित्त दुख्छ म अहिलेसम्म मैले निगेटिभकोमा त्यति धेरै देखेको छैन एक दुईवटा तिम्रो एक्टिङ सुधार भन्ने चाहिँ होला नि सायद कता कता त्यो पनि देखेको छैन यदि आयो भने चाहिँ मलाई साँच्चीकै चित्त दुख्छ मैले एकचोटि चाहिँ मलाई एउटा कमेन्ट आएको थियो क्या इन्टरभ्यू लिँदै गर्दा हाम्रो पल्स आएको एउटा ऊ गराएको थिएँ क्या मैले एउटा समाचार बनाएको थिएँ त्यतिखेर चाहिँ मलाई भुखै थरेर गाली गर्नुभएको थियो कि म रात पनि सुतिनँ निदाउनै सकिनँ भगवान् के भयो कहाँ आएछु किन आएछु टाइपको भयो अनि बिहानखेरि गएँ म सुत्दै नसुत्रै खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न पठाएको मलाई चाहिँ साँच्चीकै त्यो अति नै मन दुख्छ मलाई निगेटिभ कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु गाउँ समाज सम्झिन्छु वरिपरि साथी सङ्गी सम्झिन्छु अनि मैले भोलि आज जिइरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोच्छु के थाहा पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यसो आउँथ्यो त नै त के हो र होइन एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त अहिले पो हामी जोस छ जागर छ हिम्मत छ रूप छ रङ्ग छ सबै छ नि त यो सधैँ रहने कुरा त हुँदै होइन कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ सत्य भनेकै मृत्यु हो भन्छ हामी बाँचेर नै म पनि पर्दिन मृत्यु त हाम्रो अवश्य नै छ भनेपछि त्यो कमेन्टले गएर त्यो प्रतिक्रियाले गएर साँच्चीकै भोलि बिहान त्यो महिलामाथि ठूलो किसिमको झट्का लाग्छ क्या घरको परिवारले त बुझ्ला नि आफ्नो माइती घरको परिवारले बुझ्ला नि तर घरका परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जस्तो लाग्छ मलाई त्यस्तो लाग्दैन है
23: यो सामाजिक सञ्जालमै आएर अब त्यस्तो जथाभावी लेखिदिनुहुन्छ अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन यो एउटा विकृति नै हो
13: मैले अस्ति भर्खरै अब भन्न मन लागिहाल्यो होइन लाइभमा गएको थिएँ एकजना साथी र म गेम खेलिरहेको थियौँ एकजना बहिनी र म त्यसमा आउनुभयो उहाँको किस्टमा आउनुभयो, माथि नै आउनु भएको छ, आफ्नो अनुहार पनि देखाइराख्नु भएको छ, डरै छैन क्या, कस्तो जोस हो उहाँलाई होइन, डरै छैन। अनि मलाई डटडट के कमेन्ट भन्नुभयो, तिमी पनि त्यस्तो भयो भनेर त्यहाँको कमेन्ट गर्नुभयो। अनि मलाई त्यो शब्दले लास पिरोल्यो, मैले उहाँलाई म केही पनि छोइनँ, तल झार है बहिनी भने, उसले तल झार्यो होइन, एकैछिनमा म लाइ बसिरहेको स्किन सर्ट गरेर उहाँले यति नराम्रो त्यो नामै सुन्न भन्न लाग्छ होइन, त्यो नामैले उल्लेख दिनुभयो क्या, आइडी बनाइदिनु भयो सरस्वती खत्री, अनि निकनेकमा त्यस्तो गलत, अनि फोटो मेरो, आइडी खोलिदिनु भयो ठाउँको ठाउँ एक मिनटमा। कस्तो सोचको मान्छे छन्, कस्तो सोचको मान्छे, मैले भने त अगाडि पनि क्षेत्र गलत होइन क्या, कुनै पनि क्षेत्र गलत होइन, त्यो सोच गलत हो, सोचले मान्छेलाई गलत बनाउँछ। कहिलेकाहीँ धेरै पैसा कमाउने मान्छेहरू पनि गलत भइदिन सक्छन् नि, कहिलेकाहीँ एकदमै धेरै गरिब मान्छे पनि गलत भइदिन सक्छ नि, गलत भन्ने को चाहिँ सही भन्ने कुरा कसैले पनि छुट्याउन सक्दैन। त्यसैले आफ्नो सोच परिवर्तन गरौं, छोरी मान्छेलाई आफूले के तरिकाले हेर्ने, कुन नजरमा हेर्ने, त्यसरी यो गलत कमेन्ट गर्ने काम चाहिँ कसैले पनि नगरौं। कसैलाई सच्याउने कुराहरू भन्नुहोस्, मन परेको छैन भन्नुहोस्, त्यो गलत हो कि, त्यो पनि गलत हो नि त, त्यसरी गलत लिनुहुन्छ भने हामी सजिलो हिसाबले लगेर सच्याउने तरिकाले जान्छौं, तर चित्तै दुख्ने, घरभरै टुट्ने होइन, त्यो आफ्ना आफ्ना फ्यामिलीलाई गाली गरिसकेपछि त्यो आफूले पचाउन नसकेका हुन्छ नि, त्यस्तो टाइपले मान्छेलाई दुश्मनी तरिकाले चाहिँ नहेरिदिनुहोस् भन्छु म चाहिँ, कसैको जिन्दगी बर्बाद हुन सक्छ त्यो कुराले गर्दा।
23: तपाईँको पर्सनल म्यासेजमा यस्ता कुराहरू कति आउँछ नि?
13: मलाई त्यही अस्ति पहिलोचोटि मेरो भिडियोहरूको प्रतिक्रियाहरूमा अह देखेको छैन, मलाई मेरो नामै कमेन्ट गरेर पनि कतिले कमेन्ट गर्नुहुन्छ, तर राम्रो भन्नुभएको छ मेरो भिडियो। अहिले तपाईँलाई थाहा छ मैले भिडियोहरू त्यस्तो छाडै खालको होइन, समाजले पचाउनै नसक्ने गरेकै छैन, रेलकै बाटो,
23: रेलको बाटो,
13: हजुर।
23: के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन, त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
13: भाव चाहिँ अब त्यहाँको त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन, त्यहाँ बिरामी पर्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनु पर्यो, प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो, त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या, त्यही हो त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ, त्यही रमाइलो छ उहाँहरूको लागि, तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको हो।
0: रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ। प्रतिपक्षको साझा निशानामा सरकार बजेट र शासनशैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन्। निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ़दो देखिएको छ। कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन्। कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ। भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ। बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन् र अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ, थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश

0: गर्ने इजरायलको आदेश
1: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग दुई विकेटले पराजित च्याम्पियन्स लीगको उपाधिका लागि आज आर्सेनल र पीएसजी भिड्दै
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा सरकारले सार्वजनिक गरेको बजेटको विपक्षी दलले विरोध गरेका छन् सरकारले 21 अर्ब 24 करोड़को बजेट सार्वजनिक गरेको भोलिपल्ट प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसले बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ सभापति गगन थापाले नै बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ उहाँले सरकार गरीबी हटाउँछु भन्नुपर्ने ठाउँमा गरीब मास्नतिर लागेको बताउनुभयो
3: म गरिबी हटाउँछु होइन म गरिबलाई हटाइदिन्छु मेरो अगाडि जो गरिब पर्छ त्यसलाई माफ दिन्छु हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट ग्रसित छ हिजोको बजेटमा पनि हामीले कुरा गर्छौँ
0: सभापति थापाले आर्थिक मन्दी र बढ़दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला उनीहरूप्रति सरकार उदासीन देखिएको टिप्पणी गर्नुभयो सरकारका कतिपय निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको बताउनुभयो
3: कतै गएर बोल्दै गर्दा गाली खाइन्छ भने तर्सेर भाग्ने पनि हाम्रो ड्युटी छ हामी अपोजिसन सरकारले संविधान मास्छ काङ्ग्रेस उभिन्छ सरकार कानूनका विरूद्धमा बोल्छ काङ्ग्रेस उभिन्छ सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन उसले त्यसको नीति स्रोत साधन नियम कानून त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले कुरा प्राप्त गर्नुपर्छ भने त्यहाँ काङ्ग्रेस उभिन्छ यो अपोजिसनको ड्युटी
1: कांग्रेस संसदीय दलका नेता भीष्मराज आन्दिम्बेले संसदमा संख्या भन्दा उठाइने मुद्दा र विचार महत्वपूर्ण हुने बताउनु भएको छ आज नेपाल थारू संघको अधिवेशन

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।

0: सिद्धान्त र नीति नरहेको टिप्पणी गर्नुभयो।
1: संसार छाड्न पनि कुनै योगदान दिया छैन, राजतन्त्रको विरुद्ध पनि लडेको कुनै योजना कुनै भूमिका छैन। त्यो आज अहिले देशको प्रधानमन्त्री मन्त्री संसद सबै ठाउँमा जिम्मा लिएर बसेका छन्। उनीहरूलाई यो आन्दोलन हामीले रगत बगाएको लडेको दुःख गरेको भूमिगत बसेको अप्ठ्यारा भोगेको जनयुद्ध जनआन्दोलन लडेको कुनै अनुभव छैन र उनीहरूलाई त्यो माया पनि छैन।
2: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटका विषयमा संचारकर्मीसँग अन्तर्क्रिया गर्नु हुने भएको छ। अर्थ मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त अन्तर्क्रिया कार्यक्रम भोलि दिउँसो 3 बजे अर्थ मन्त्रालय स्थित सुमडा हलमा हुनेछ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व तथा व्यय व्यवस्थापन लगायत समसामयिक विषयमा अर्थमन्त्री वाग्लेले संचारकर्मीहरूसँग छलफल गर्नुहुने जनाइएको छ। अर्थ मन्त्रालयले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण संचार माध्यम तथा संचारकर्मीहरूलाई अनुरोध गरेको छ।
0: सरकारले निजी क्षेत्रबाट

0: बेला पनि 5% शुल्क लगाउने प्रस्ताव आएको तर कार्यान्वयनमा कठिनाई भएको स्मरण गर्दै अहिलेको 3% शुल्क कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो। उहाँले केही दिनभित्रै संस्थाको आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो।
1: यो विषयमा चाहिँ अब त्यहाँ अभिभावकसँग लिनु भएको क्षेत्र पनि अभिभावकको विषय पनि छ, त्यसले चाहिँ अभिभावकले कसरी लिनुहुन्छ, विद्यालयहरूले कसरी लिन्छन्, अनि हामीसँग फेरि स्टेक होल्डरहरू ताप्सन निकासन हिसान फेरि हाम्रै ताप्सन जस्तै हामी छलफलमा छौँ केही दिनमा त्यसलाई कसरी गर्न सकिन्छ या सकिँदैन भन्ने विषयमा हामी सार्वजनिक गर्छौँ।
0: शिक्षाविद मिन बहादुर साईले शिक्षा समता शुल्कको भार अन्ततः अभिभावकमै पर्ने टिप्पणी गर्नुभएको छ। उहाँले अभिभावकमाथि प्रत्यक्ष शुल्क थप्नुको सट्टा संस्थागत विद्यालयलाई अन्य नीतिगत व्यवस्था मार्फत नियमन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो।
2: अभ्यास गरेर फेरि उहाँ ब्याक भनिसकेको केस नै थियो।

मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843530653।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
1: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825166683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
8: मैले प्रस्ताव गरेको, मैले जुन भनेको ट्र्याक छ त्यो ट्र्याक खोलेर रारा जाने हो भनेपछि लगभग तपाईँको दूरीको हिसाबले केही नभए पनि 80-90 किलोमिटर चाहिँ कम पर्ने, त्यो बाटो चाहिँ पल्दै हुन्थ्यो भन्ने हो। अब हिजो चाहिँ बजेट त्यो आएन, होइन त्यो थप अब के छ मन्त्रालयले कुरा गरेर त्यसलाई चाहिँ जोड्न सकिन्छ भन्ने त्यो चाहिँ आएन कि भन्ने हो।
9: कर्णालीबाट प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसदहरूले त झन् चित्त बुझाउने कुरै भएन। नेपाली काँग्रेस प्रमुख सचेतक समेत रहनु भएकी दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापाले अक्षरमा कर्णाली शब्द समेटे पनि अंकमा हराएको टिप्पणी गर्नुभएको छ।
10: शब्दमा भन्यो नि, अङ्कमा चाहिँ केही छैन क्या, भन्नलाई त कर्णाली कर्णाली भनेर चाहिँ हेर्दाखेरि चाहिँ छैन। त्यत्रो बजेट ल्याइराख्दाखेरि हजुरको जम्मा 4 अरब छुट्याइयो छ कर्णालीलाई, कि सबैभन्दा पिछडिएको ठाउँ यसलाई अगाडि बढाउनु पर्छ। यो चाहिँ अब स्वयं यो जो अर्थमन्त्री हुनुहुन्छ उहाँ ज्ञान भएको अर्थ विशेषज्ञ भएको कारणले अलिकति नयाँ आउँछ कि भन्ने ठुलो आशा चाहिँ हामीले पनि राखेको थियौँ। भनेको जस्तो सोचेको जस्तो चाहिँ आएन। अब कर्णालीले 4 अरब अलि अगाडि एउटा सुने पनि थियौँ, सांसदै हुनुहुन्न होइन, त्यहाँ हामीले विशेष तरिकाले हेरिरहेको भन्नुभएको थियो। सुनेर चाहिँ ए होला, जसले हेरे पनि जो संसद नभए पनि कर्णालीलाई हेर्ने विशेष तरिका छ होला उहाँको भन्ने हामीले त्यो एउटा आकांक्षा ल्याएको थियौँ, सोचिरहेको थियौँ, त्यो पनि भएन।
9: जुम्लाबाट दोस्रो पटक चुनाव जित्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञान बहादुर शाही भने आक्रोशित देखिनु भएको छ। अहिलेसम्मका सबै अर्थमन्त्रीले कर्णालीलाई हेपिरहेको भन्दै उहाँले अर्थमन्त्रीहरूले नै धनीका लागि मात्रै बजेट ल्याउने गरेको बताउनुभयो।
11: अहिले अर्थमन्त्रीजीलाई धेरै मान्छेलाई के लाग्छ भने अर्थमन्त्री पढेका हुन् जस्तो लाग्छ। नेपालमा जहिले पनि अर्थमन्त्री पढेकै भएको छ है, डाक्टर रामशरण महत, डाक्टर प्रकाश शरण महत, डाक्टर प्रकाश चन्द्र लोनी, उहाँहरूको एउटा विद्यार्थी मात्रै हो स्वयंले है, धेरै विद्वान त्यस्तो केही पनि होइन। उहाँ जुन हिसाबमा बाहिर प्रचार गरिएको छ नि त, उहाँ राष्ट्रिय योजना आयोगमा बस्दाखेरि नेपाल धराशयी भएको सबैलाई थाहा छ, बुझ्नुभयो। सेवा हुनाले अहिले के हो भने यो कुनै अब उहाँले सैद्धान्तिक रूपमा उहाँले के गर्नुभयो, इन्सुरेन्स रोकिदिनुभयो प्राइभेट अस्पतालको। मलाई भन्नुहोस् यो कहाँसम्मको विद्यता, यो चाहिँ कस्तो छ भने मध्यम वर्गीय र अझ ठुला वर्गका लागि चाहिँ यो बजेट सही हो, धनी मानीका लागि चाहिँ यो बजेट ठिक छ।
9: नेपाल परिवेशमा दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
13: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवन
16: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
17: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
18: यस वर्षको मनसूनबाट देशभर करिब 51,668 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले केही दिन अघि सार्वजनिक मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय योजना 2083 सो क्षतिको अनुमान गरिएको जानकारी दिनुभयो।
19: करिब 51,000 घरधुरी चाहिँ प्रभावित हुने भन्ने छ भने 2,26,000 चाहिँ जनसंख्या चाहिँ प्रभावित हुने भन्ने छ र त्यो चाहिँ तुलनात्मक रूपमा पोहोरको भन्ने अलिकति कम पनि हो र यो वर्ष मनसूनको आउटलुकमा पनि केही सरदर भन्दा अलिकति कम पानी पर्ने भनिएको भएर पनि केसलोडहरूलाई चाहिँ अलिकति व्यवस्थित रूपमा पहिलेको भन्दा थप व्यवस्थित रूपमा चाहिँ अध्ययन र फोरकास्ट गरिएको भएर अहिले चाहिँ अलिक पोहोरको भन्दा अलिकति कम पनि छ अनुमान भने।
18: मनसूनको 4 महिनाको अवधिमा प्राकृतिक विपदका घटनाबाट क्षति र नोक्सानी हुने गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहने गरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो।
19: भएसम्म हामीले एकजना पनि व्यक्तिको मृत्यु नहोस् र अर्को भौतिक सम्बन्धदेखि लिएर कुनै पनि विपदबाट चाहिँ कुनै क्षति नहोस् भन्ने नै हुन्छ हाम्रो प्रयत्न। त्यसको लागि चाहिँ हामीले पूर्व तयारी स्वरूप सबै निकायहरूको चाहिँ 3 भएका सरकारी निकाय, गैर सरकारी संस्थादेखि लिएर सबै नागरिक समाज र समुदायसम्मको जिम्मेवारीहरू के हुने, कसले के कुन बेला खटिने भन्ने विषयहरू, जस्तो अब हामीले लाइन मिनिस्ट्रीहरूले चाहिँ स्वास्थ्य, शिक्षा, विद्युतका लगायतका कुराहरू, पूर्वाधारका विषयहरू होइन, कुन कुन ठाउँमा कुन कुन क्षेत्रहरू चाहिँ अग्रसर भएर काम गर्ने भन्ने विषयहरू छन् भने, त्यसै गरी विपद सम्बन्ध हाम्रो गृह मन्त्रालय हामी प्राधिकरण पनि भयो, त्यसै प्रदेश सरकार स्थानीय पालिकाहरूको पनि आफ्नै भूमिकाहरू उल्लेख गरेको छ र सहयोगी निकायहरू पनि त्यसरी लिएको छ भने, सँगसँगै अब मनसुनमा अवधि सुरु भएपछि त्यसमा खटिने हाम्रो सुरक्षाकर्मीहरू के कति खटिने उहाँहरूलाई तालिमसहित चाहिँ पूर्व तयारी अवस्थामा राखेको छ।
18: मनसूनजन्य विपदबाट कसरी जोगिने भनेर नमूना अभ्यासहरू पनि गरेको प्राधिकरणले जनाएको छ। त्यस्तै सामाजिक सञ्जाल मार्फत पनि जनचेतनाका सामग्रीहरू प्रचार प्रसार गरिएको छ। नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ अन्तिममा शुरू भएर अक्टोबर 2 समाप्त हुन्छ, तर यस वर्ष भने नेपालको पूर्वी भागबाट जेठ मध्यतिर नै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। यस वर्षको मनसून विस्तारै भारत हुँदै आउने क्रम रहेको विभागले जनाएको छ। अहिलेको वर्ष भने मनसूनको वर्षा नभए भएको मौसमविद वरूण पौडेलले बताउनुभयो।
20: यो जेठको अन्तिम साता असारको पहिलो हप्ताभित्रमा चाहिँ हुने हो सिमाना र बिस्तारै अब इन्डिया आउने क्रम छ। मनसुनको एक्टिभिटिजहरू अब उडिएको भूभागमा पहिला चाहिँ सक्रिय रहन्छ, त्यसपछि बिस्तारै चाहिँ नेपालतिर प्रवेश गर्छ। जसले अब अहिले मनसुन चाहिँ भएन, अहिलेको वर्षा भनेको स्थानीय वायुभाव पनि छ, साथसाथै पश्चिम वायुको प्रभावले गर्दाखेरि पनि अलिकति देशका विभिन्न स्थानमा चाहिँ वर्षा भएको अवस्था छ अहिले, त्यसरी बुझ्न सकिन्छ। महावर्षा चाहिँ होइन, प्री मनसुनकै अवस्थामा छौँ अहिले चाहिँ, उहाँले मनसुनको लागि चाहिँ अझै केही समय कुर्नुपर्ने देखिन्छ।
18: पछिल्लो 2 दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको छ। देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा पर्सा जिल्लाको ठोरीमा 191.2 मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा नजिक हो।
17: नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ। सरकारले बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट लगाउने जनाएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले उक्त निर्णय आम उपभोक्ताको हित विपरीत भएको बताउनु भएको छ।
18: खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। विभागले चीनको प्राविधिक टोलीसँगको सहकारीमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोट टेल्युरिक सर्वे र जीओ केमिकल स्याम्पलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ।
17: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
21: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त, दङ्गाली सु मेटेरियल सेन्टर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
21: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 082-565-775।
21: सम्पर्क नम्बर 98-478-26873।
26: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
27: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
28: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-565-509 र मोबाइल 98-453-0653।
17: यस्तै सप्तरीमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। हनुमान नगर कंकालिनी नगरपालिका एक भारदहमा आज केरा बगानमा करेन्ट लागेर स्थानीय 48 वर्षीय सहदेव लौगीको मृत्यु भएको प्रहरीले जनाएको छ। यता झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ। दमक नगरपालिका 10 सेतुमाडी स्थित रतुवा खोलामा आज प्लास्टिकको बोरामा युवतीको शव भेटिएको हो।
18: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु भएको छ। लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार दाज दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा तीनजनाको मृत्यु भएको हो भने केही मानिस घाइते भएका छन्। टायर शहरको एक घरमा भएको हवाई आक्रमणमा एक पुरूष र उनको छोराको मृत्यु भएको छ। परिवारका अन्य सात सदस्य पनि घाइते भएका छन्। इजरायली सेनाले शरीफा हब्बुस नवातीह सड़कमा गरेको आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना गम्भीर घाइते भएका छन्। यसैबीच इजरायलले लेबनानको तीन क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। इजरायलले दक्षिणी लेबनानको नवातीह जिल्लाका मेफादुन चौकिन र जेदहिन शहर र गाउँका बासिन्दाहरूलाई खाली गर्न आदेश दिएको हो। इजरायली सेनाले सबैलाई नागरिकलाई तुरन्तै आफ्नो घर छोडेर जहारानी नदीको उत्तरतिर सर्न आग्रह गरेको छ। यो क्षेत्र इजरायल लेबनान सीमाबाट लगभग 40 किलोमिटर टाढा रहेको छ।

0: बिहारमा ट्रक पल्टिँदा 18 जनाको मृत्यु भएको छ। पूर्वी अफगानिस्तानमा ट्रक पल्टिँदा 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको एएफपीले जनाएको छ। लगवान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार सवार थिए। 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको मृत्यु पुष्टि गर्दै 29 जना घाइते भएको प्रवक्ता मलिक नियाजयले बताउनुभयो। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा ट्रक दुर्घटनामा परेको थियो।
1: नेपाल परिवेशमा अब खेल समाचार। महिला एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाली टोली मलेसियासँग 2 विकेटले पराजित भएको छ। नेपालले दिएको 127 रनको लक्ष्य मलेसियाले 18 ओभर 4 बलमा 8 विकेट गुमाएर पूरा गरेको हो। मलेसियाको जीतमा एल्सा हन्टरले सर्वाधिक 48 रन बनाइन्, धनुश्री महुननले 21, आइन्न हमिजहा हामिसले 18 रन थपिन्, नेपालकी रिया शर्माले 3, मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। यसअघि मलेसियाको बायोमास क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 126 रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले 46 रनको अभिजित इनिङ्स खेलिन्, कविता कुमारले 33 रन जोड़िन्, रूबी पोदार 17 तथा पूजा महतो 15 रनमा आउट भइन्। मलेसियाका लागि ब्रिन्फार्ड दुराई सिंघमले 2 तथा माहिरा इस्माली र आइसा एलिसाले समान 1-1 विकेट आफ्नो नाममा गरे। जितसँगै मलेसिया यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनौट भएको छ।
0: यूईएफए च्याम्पियन्स लीगको फाइनलमा आज आर्सेनल र पेरिस सेन्ट जर्मेन पीएसजी आमने सामने हुँदैछन्। हंगेरीको बुडापेस्टमा हुन लागेको खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। आर्सेनल 2006 पछि पहिलो पटक च्याम्पियन लीगको फाइनलमा पुगेको हो। आर्सेनल प्रिमियर लीग उपाधि जितिसकेको आत्मविश्वासका साथ फाइनलमा उत्रदैछ। पीएससी पनि लगातार दोस्रो उपाधि जित्ने दाउमा छ। यो सिजन प्रतियोगितामा पीएससीले सर्वाधिक 44 गोल गरेको छ भने आर्सेनलले सबैभन्दा कम केवल 6 गोल मात्रै खाएको छ। त्यसैले आक्रमण र रक्षा बीचको यो भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बजेटले आम नागरिकले नछोएको विपक्षी दलको टिप्पणी, सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी,
0: 3% शिक्षा समता शुल्क लगाउने घोषणाको विरोध, बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको सत्ता पक्षकै सांसदको गुनासो,
1: यो वर्षमा करिब 51,000 घरधुरी प्रभावित हुने प्रक्षेपण, पछिल्लो 24 घण्टामा वर्षाको ठोरीमा 191.2 मिलिमिटर वर्षा,
0: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु, लेबनानको 3 क्षेत्र खाली गर्ने इजरायलको आदेश,
1: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित, च्याम्पियन्स लीगको उपाधिका लागि आज आर्सेनल र पीएससी भिड्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराहीदाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
5: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
15: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
16: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
17: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
15: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
17: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
15: पाठेघरमा मासु पलाउने,
17: निसन्तान महिलाको चेक जाँच,
15: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
18: बिरामी जाँच निमिति यही जेष्ठ 29 गते शुक्रबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
18: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू:
18: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
25: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
28: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बबई गाउँपालिका साथ बेलबासपुर र कृष्णपुर खार क्षेत्रमा आज बिहान माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका चार हिरापुरका 47 वर्षीय फोसराज केसीलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार फोसराज केसी सहित 7 जनाको टोलीले करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोश भएका थिए। उनीलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती पारदर्शिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारकै क्रममा बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल चेन्चुरीको नेतृत्वमा 2 जना तथा इलाका प्रहरी कार्यालय खितलपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा 5 जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा शान्तिनगर गाउँपालिका 4 का रामप्रसाद पाण्डे, 53 वर्षीय मेखलाल रेउले, 41 वर्षीय गणेश अधिकारी र 27 वर्ष

भएको छ। विज्ञानका विषय वस्तुलाई पत्रकारितामा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा कार्यशालामा व्यापक छलफल गरिनेछ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमको प्रमुख अतिथितामा भएको कार्यशाला उद्घाटन समारोहमा प्रशिक्षण डाक्टर कुन्दन अर्यालले अहिलेको पत्रकारितामा विज्ञान प्रविधिका विषयवस्तु अपरिहार्य रहेको बताउनुभयो। प्रमुख अतिथि गौतमले अहिले कलह सूचनाका कारण आम नागरिकमा भ्रम उत्पन्न हुने काम भइरहेको भन्दै त्यसलाई रोकेर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा दाङ जिल्लाका 80 पत्रकारहरूको सहभागिता रहेको छ भने कार्यशालाको विज्ञका रूपमा डाक्टर कुन्दन अर्याल, डाक्टर सन्त कुमार शर्मा, ऋषिकेश दाहाल र डाक्टर टंक प्रसाद उप्रेदी सहनु भएको छ। दाङको खुराही स्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज खुराहीमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थामा आबद्ध नयाँ शेर सदस्यहरूलाई सहकारीको सिद्धान्त, उद्देश्य तथा संस्थाको गतिविधि बारे जानकारी गराउने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको हो। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले सहकारीमा बचतको महत्व, बचत तथा ऋण उपभोगको महत्व, बैंक तथा सहकारी बीचको भिन्नता, जोखिम न्यूनीकरणका उपायहरू लगायतका विषयमा जानकारी गराउनु भएको थियो। त्यसै गरी संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले संस्थाको स्थापना उद्देश्य तथा संस्थाले सञ्चालन गरिरहेका विभिन्न बचत र ऋण कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो। सहकारी बचत परियोजना प्रमुख कमल थपलियाले सहकारी पसलबाट सदस्यहरूले किनबेच गरेमा सदस्यहरूलाई नै त्यसको फाइदा पुग्ने भएकाले सबैलाई सहकारी पसलबाट किनमेल गर्न आग्रह गर्नुभयो। उहाँले सहकारी पसलमा अन्यत्र भन्दा गुणस्तरीय सामान पाइने र सदस्य सबैको साझा पसल भएकाले त्यसलाई प्रभावकारी रूपमा चलाउने काम पनि सदस्यको नै भएको बताउनुभयो। कार्यक्रममा सहभागी नयाँ शेर सदस्यहरूले सहकारीको अवधारणा, सदस्यको अधिकार तथा कर्तव्य, बचत तथा ऋण व्यवस्थापन लगायत विषयमा जानकारी प्राप्त गरिएका थिए। कार्यक्रमले सदस्यहरूलाई सहकारी प्रति थप सचेत र जिम्मेवारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। शिक्षा उपसमितिका संयोजक केशव रिजालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव विमल योगीले खोल्नु भएको थियो। हौसलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98 4 77 9 77
9: र 98 5 78 30 6 8 9।

0: चरण को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाया नेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98453-0653।
7: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: hello, let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 3 varsha ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
2: मरेको के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स आयो एम्बुलेन्स आयो ल ल ल उठाउ त उठाउ लगिहालो लगिहालो यो
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
1: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
0: लाली बजार,
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
3: के टेन्सन लिएर
4: जहाँ
5: हिँडेको

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: खै जन्मदर्ता दिनुहोस् त।
9: जन्मदर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
9: ए, पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड,
14: मध्यपश्चिम टाइम चेक। यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। संघ सरकारले हिजो ल्याएको आर्थिक वर्ष 2083-84 वार्षिक बजेटका बारेमा विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्। नेपाल सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले हिजो जेठ 15 गते संसदका सबै सदनको संयुक्त बैठकमा 21.24 अर्बको बजेट सार्वजनिक गर्नु भएको थियो। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा सूचना मन्त्री भूमेश्वर ठक्कालले संघ सरकारले हिजो ल्याएको बजेट हेर्दा शब्द मा राम्रो जस्तो देखिए पनि बजेटका अन्तर्वस्तुले आम नागरिकमा उत्साह थप्ने काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। रेडियो मध्यपश्चिमसँग कुराकानी गर्दै मन्त्री ढकालले दुई तिहाई नजिकको सरकारले आफ्नो अलग्गै पहिचान बनाउन नसकेको, व्यवसायमा उत्साह थप्ने काम गर्न नसकेको बताउनुभयो। कर्मचारीको तलब बढ़ाएर कर्मचारी तन्त्रमा केही खुशी दिए पनि बजेटको आकार मात्रै बढ़ाउने काम गरेर पुरानै सरकारहरूले थालेका कार्यक्रमको निरन्तरता र कर्मकाण्डी भएको बताउनु भएको छ। सर्वोदय वाचनालय तथा पुस्तकालयको आयोजनामा युवा लेखक सराहना चौधरीको कविता संग्रह भाग्य आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ। सर्वोदय वाचनालय तथा पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एसोसिएट प्रोफेसर डाक्टर नारायण सिंह गुरूङले कविता संग्रह भाग्यको विमोचन गर्नुभएको हो। बीएन पुस्तक संचार प्रणालीले प्रकाशन गरेको भाग्य कविता संग्रहमा विभिन्न विषयवस्तु समेटिएका 34 कविता संग्रहित छन्। गोर्खा मावि खोराहीमा कक्षा 12 अध्ययनरत 16 वर्षीय कविता सहाराणाको अंग्रेजी भाषामा लेखिएको कविता संग्रह भाग्यमा मानिसलाई भाग्यले कहाँ कहाँ पुरा

कार्यक्रमको सहजीकर अध्यक्ष मंसदाङका अध्यक्ष सूर्य विसीले खोल्नु भएको थियो। दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै 9 वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि आज एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार गाउँपालिकाभित्र 16 महिनादेखि 23 महिनासम्म तथा 24 देखि 59 महिनासम्मका बाल बालिकालाई 15 महिनाभित्र लगाउनु पर्ने सम्पूर्ण खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सेवा बाल बालिकाको स्वास्थ्य अधिकारसँग जोडिएको अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो। उहाँले गाउँपालिकाले सबै वडामा प्रभावकारी रूपमा खोप सेवा पुर्याई राष्ट्रिय मापदण्ड अनुसारको कार्य सम्पन्न गरेकोमा प्रशंसा व्यक्त गर्दै यस्तो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। आगामी दिनमा अन्य स्वास्थ्य कार्यक्रमहरूमा पनि यस्तै प्रकारको समन्वय र सहकारी आवश्यक रहेको बताउनु भएको थियो। त्यसै गरी गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पूर्ण खोप सुनिश्चितता घोषणा कुनै एक व्यक्ति वा संस्थाको प्रयासको परिणाम नभई सम्पूर्ण समुदाय स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका अभिभावक तथा सरकारवाला निकायहरूको साझा मेहनत समर्पण र प्रतिबद्धताको प्रतिफल भएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानु ज्योति ओलीले खोप कार्यक्रमको महत्व तथा यसको दिगोपनाका विषयमा जानकारी दिनुभएको थियो। सो अवसरमा गाउँपालिकाका 9 वडालाई पूर्ण खोप सुनिश्चितताका प्रमाण पत्र प्रदान गरिएको थियो। साथै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै लालमटिया स्वास्थ्य चौकी फालुबाङका खोप फोकल पर्सन मुना खड्गा र देवीकोट स्वास्थ्य इकाईका अहेब यज्ञ बहादुर कार्कीलाई कदरपत्र सहित सम्मान गरिएको थियो। र सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकिलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित भएको थियो। सूचनामा आजदेखि अर्को निर्णय नआएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्दै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका संयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बकेउता तिर्न बाँकी छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारको स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दावी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवा कराई मार्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि सुविधा थैलीको परिवर्तित दर रेट पनि आजैदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि औषधिजन्य सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो।
हौस त लिलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार।

अनुभव प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। वाग्मती सरिता श्रेष्ठा, वाग्मती मोक्षदायिनी, गति शैव मुमुक्षुणाम, वाग्मती लोकपावनी। नदीहरूमा उत्तम मानिएकी मोक्षदायिनी, लोकलाई पवित्र पार्ने वाग्मती नदी मोक्ष चाहनेलाई एकमात्र गति गंगा हुन्, आधार धारा हुन्। हिमवत खण्डको अध्याय 87-57 श्लोक। नमस्कार। कैलाश रूपी शिवपुरीमा निवासी शिवको वाणी वाग्धारा भई बगेकी वाग्मती नदीको वन्दना गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि उपस्थित भएका छौं। आजको प्रस्तुतिमा हामी नदी जस्तै शुद्ध र पर्वत जस्तै सिद्ध व्यक्तित्व सोझो मान्छेका बारेमा शब्द समर्पण गर्नेछौ। आरम्भमा भने यो गीति गंगाको प्रभाव।

सोझो मान्छे। सोझालाई दुःख पर्छ तर उल्टो पर्दैन, यो लोकोक्ति छ, उखान छ। आत्मरीतमा हिँड्नेलाई विपरीत पर्दैन, आत्मवञ्चनाबाट जोगिनेलाई विश्वमा व्यवधान पर्दैन। सोझो लड्छ एक बलड्याङ, बाठो लड्छ तीन बलड्याङ भन्ने पनि बुढापाकाबाट सुनिन्छ। दौडेर चाँडो र बोलेर बाठो भइदैन भन्ने पनि सुनिन्छ। यसबाट सोझो मान्छेको चरित्र कस्तो हुन्छ भन्ने मेलो पाउन पनि सकिन्छ। संकेतका शब्द यिनीहरू बोलिरहेछन्। सोझो मान्छे सत्य बोल्छ, त्यो सत्यले कसैलाई पोल्छ भने, बिझाउँछ भने वा तितो लाग्छ भने ऊ त्यो नबोलेर पनि बस्न सक्छ। सहनशीलता वा दुःख आफै पचाएर बाँच्ने पनि सोझो मान्छेको स्वभाव हो। ऊ आफूलाई आफ्नै नियन्त्रणमा राख्ने शास्ता पनि हो। सहनेले जित्छ भन्ने सामाजिक सिद्धान्त छ। यो सिद्धान्त सोझो मान्छेले चरितार्थ गरेको हुन्छ। सोझा मान्छेलाई कसैले देउता भन्छन्, कसैले ज्ञानी भन्छन्, कसैले गाई जस्तो सुधो भन्छन्, कसैले सन्त भन्छन्, कसैले सज्जन भन्छन्, कसैले भलाद्मी भन्छन्, कसैले त आँखामा हाले पनि नबिझाउने मान्छे भनेर माया गर्छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भलाद्मी मान्छेका सम्बन्धमा निबन्ध लेखेका छन्। यसले पनि सोझो मान्छेतर्फै संकेत गरेको पाइन्छ। सोझो मान्छेलाई कसैले सताउन सक्ला, रुवाउन सक्ला, तर जित्न सक्दैन, किनकि सोझाले सबै दुःख सहन सक्छ, पचाउन सक्छ। कुनै साहसी, कुनै वीर बलवान, कुनै पठित बाठो चतुर व्यक्तिले सोझो मान्छेलाई जित्न सक्दैन। सोझो मान्छे सत्यमा यसरी स्थिर र स्थित भइदिन्छ, उसलाई कुनै हावा हुरी वेग बलले हल्लाउन सक्दैन, डगाउन सक्दैन। ऊ सत्यको मूर्त रूप हो, सत्यको अवतार हो, सत्यमेव जयतेको जन्म रूप हो, ज्वलन्त दृष्टान्त हो। माण्डव्य ऋषिलाई कसैले साधनाबाट हल्लाउन सकेन, सुदामालाई कसैले थप दुःख दिन सकेन, विश्व जित्छु भन्ने सिकन्दरले पनि एकजना साधुलाई जित्न सकेन। बरू उनकै चेला बनेर सिकन्दरले मृत्युपछि खाली हात आफूलाई श्मशान लैजान आदेश गरे वा साधुकै शिष्य बनेर मरे। सिकन्दर वा अलेक्जेन्डर द ग्रेटले विश्व विजयको अभियान चलाए पनि उनी सफल भएनन्, बरु विश्व विजयी बन्ने उनको अभिलाषामाथि विजय प्राप्त गर्ने साधुले नै उनीमाथि जीत प्राप्त गरे। जसले कुनै आशा, इच्छा, कामना, अभिमान गर्दैन ऊ नै विश्व विजयी बन्छ। सोझो मान्छेले संसार नघुमी संसार

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरेदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
3: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
4: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
5: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
6: मेरो FM 93.5 मेगाहर्जमा।
7: यस कार्यक्रमका प्रायोजक टफी, वाट अफ डव, महिन्द्रा TUV 3W।
8: नेपाली समाजमा आज यस्ता कैयौं सोझा मान्छे छन् जसले आफ्नै गाउँठाउँमा बसेर आफ्नो कर्तव्य गरेर स्वान्त सुखाएको जीवन जिएर विश्वको कुनै रहर राग नराखी विश्व विजयी बनेका छन्। सोझो मान्छे भनेको अशक्त, सुसुप्त, अरूले जे भन्यो त्यही मान्ने, अर्काको लही लहीमा लागेर काम बिगारी रमिता पार्ने, हँसाउने, जिस्क्याउने खालको व्यक्ति होइन। भित्रबाट आफ्नै बुद्धिले पाकेको, स्वाध्ययन गरेको, आफ्नै विचार विश्लेषण गरेर निधो गर्ने, सो दृष्टिमा चल्ने कर्मशील, सो संस्कृतिमा अडिग, अरूलाई मद्दत परोपकार गर्ने, आत्मा दोष नभएको, हरि भएको व्यक्ति नै सोझो मान्छे हो। आफू जन्मेको भूमिमा नै सम्पूर्णता पाउने र विश्वका अनेक सभ्यता र संस्कृतिको शुरूआत यही हो भनेर आफ्नो माटो र विश्वको माटोलाई समान ठान्ने देवता समान मान्छे नै सोझो हो। देवता भगवान भगवत तत्वको दासता स्वीकार गर्ने तर दोषी मानिसको आदेश स्वीकार नगर्ने, बरु भोक भोकै बस्ने, थोत्रा कन्था लगाउने, छाप्रामा नै सुत्ने रमाउने, तर अर्काको पछि नलाग्ने, अरूको बुद्धिमा नहिँड्ने, अर्काको बुद्धिमा हिँडेर राजा हुनु भन्दा आफ्नै बुद्धिले भिखारी हुन ठिक ठान्ने दृढ़ स्वभावी व्यक्ति नै सोझो मान्छे हो। पिता पुर्खाले गर्दै आएको परम्परा धर्म संस्कृतिमै रमाउने, स्वदेशमै आफ्नो बल बुद्धि भय लगाउने, स्पष्ट वक्ता प्रष्ट विचार भएको समाज सदस्य नै सोझो मान्छे। यो कुरा गरेरै छाड्छु, त्यो नभए त्यो नपाई, उठ्दै उठ्दिन, मान्दै मान्दिन, खाँदा पनि खान्न, लगाउँदा पनि लगाउन्न भनेर अड्डी कस्ने, अनसन बस्ने, तर्क विचार र बुद्धिले भन्दा जिद्दीले जित्न खोज्ने व्यक्ति पनि सोझो मान्छे होइन। त्यस्ता कट्टरपन्थीले पनि सोझो मान्छेको अभिनय गर्छन्, सादा जीवन उच्च विचार भनेर एक धरो वस्त्र लगाउँछन्, कम खान्छन्, स्वदेशी खाद्यमा मात्र बल गर्छन्, तर सो धारणालाई विजयी बनाउन एकहोरो ढिपी गरिरहन्छन्, ती सोझा मान्छे होइनन्। यस्ता अनसनी अभियानी व्यक्तिलाई कतिले सोझो मान्छे, सन्त मान्छे, बडो आत्मा भएको मान्छे भनेर पनि प्रचार गरेको पाइन्छ। तर त्यो सोझो मान्छे होइन, त्यो आसक्त हो। आसक्तिमा सत्यको मार्ग कहाँ, कसैको पक्षमा अति बल गर्ने वा कसैको विरोधमा ज्यानै फाल्ने गरी अरमरिने व्यक्ति सोझो मान्छे हुन सक्दैन। अरूमाथि विजय प्राप्त गर्न आफ्नै आत्मा र शरीरलाई दुःख दिने दाउमा राख्ने मान्छे सत्मार्गी हुन सक्दैन। सहनको नाममा सो जलन सत्मार्ग होइन, त्यो त सोघात हो। सहजताले स्वीकार्ने वा अस्वीकार गर्ने हल्का फुल्का सरल शान्त सजिलो मान्छे नै सोझो मान्छे हो। हसमुख पनि छ, सो चिन्तन पनि छ, तर कट्टरताको कठोरताको कोक्याइ छैन। हुनै पर्छ, हुनै हुन्न भन्ने आग्रहको आगो छैन, परजितको पीड़ाले जलेको छैन। बडो दानी सहयोग गर्ने, मेला पर्वमा केरा कुराउने, बाँड्ने, धर्मशाला थापेर शर्बत रंगीन रस खुवाउने, अनि साँझ मैले त 4-4 लाखको 84 व्यञ्जन बाँडे भनेर आफै चर्चा गर्ने, अमीरीको अहंकार गर्ने, कतै साधु सन्तको भेष धर्ने, धर्म ग्रन्थको भाषण गर्ने, लोकलाई कर्णप्रिय कुरा गरेर लट्ठ पार्ने, दवाई मूलो बाँड्ने, बेच्ने, ग्रह शान्ति गराउने, भागवत भैलो खेलेर चन्दा उठाउने, चमत्कारी शक्ति देखाउने, बड़ा चर्चित भएको भनेर चिया पसलसम्म पनि चिनिएका व्यक्तिलाई पनि कतिले सत्यवादी, साधु, सन्त, ज्ञानी भनेर सोझो मान्छेको कोटीमा राख्न खोज्छन्। तर त्यस्ता व्यक्ति सोझा मान्छे होइनन्। पुरानो शैलीमा वस्त्र लगाउने, गाउँबाट आउने, परम्परा पछ्याउने मान्छेलाई पनि सोझा मान्छे भन्न खोजिएको ठानिएको पाइन्छ। त्यो पनि सोझाको सत्य लक्षण हो। सोझा मान्छे गाउँमा मात्र छन्, जंगल नजिकको मंगलमयी बस्तीमा छन् भन्ने पनि होइन। शहरको घना बस्तीमा पनि सोझा मान्छे छन्। शहरी हो हल्ला र साँघुरा गल्लीमा पनि सोझा मान्छे भेटिन्छन्। अशान्त समाजमा पनि शान्त र सोझो वृत्ति गरेर मानिस बसेको हुन्छ। काम गर्दा गर्दै, आफ्नो पेसा गर्दा गर्दै, सो धर्ममा चल्दा चल्दै गरेको सत्पथको साथी नै सोझो मान्छे हो। ऊ जहाँ पनि भेटिन सक्छ, जुनसुकै पेशा, व्यवसाय, धर्म, परम्परा, समाजमा सोझो मान्छे हुन सक्छ। सोझो मान्छे जन्मिने, जन्माउने कुनै निश्चित निकाय, स्थान र समाज सभ्यता छैन। ऊ जहाँ पनि जन्मन सक्छ र समाजलाई सुख शान्तिको सन्देश बन्न सक्छ, दिन सक्छ, प्रेरक पुरूष बन्न सक्छ। सोझो मान्छे यो हो त्यो होइन, यसो गर्नु उसो नगर्नु, यो ठिक त्यो बेठिक भनेर भाषण गरी सुनाउँदै हिँड्दैन। ऊ लिखित शास्त्रमा उल्लिखित वाक्यको व्याख्याता पनि बन्दैन। भगवानले भनेको कुरा मैले जानेको छु, मैले भगवानै भेटेको छु वा भेटेर आएको छु भनेर भने जस्तो गरी भगवानको भनाईमा रिपोर्टिङ गर्ने, देव देवताको पक्षमा वकालत गर्ने बानी सोझो मान्छेमा हुँदैन। ऊ आफूलाई जान्दछ, आफू भित्रको अनुभूति बोल्दछ। भगवानले भनेको यही हो भनेर ठोकुवा गर्दैन, ऊ आफूलाई त्यसको ठेकेदार ठान्दैन। आफूलाई सत्य लागेको विषय अरूलाई पनि त्यस्तै हुनुपर्छ भन्ने आग्रह उसमा छैन। सत्यको अनुभव त प्रत्येकको आफ्नै हुन्छ। आफूले जानेको, आफूले मानेको, आफूले ठानेको कुरा अरूलाई पनि हुनै पर्छ भन्नेमा उसले मिल्न सक्छ, तर त्यसै हुन्छ भनेर सोझो मान्छेले आफ्नो जस्तै कुरा अरूमा लाद्न खोज्दैन। आफ्ना लागि आफैले जान्ने, अरूले जान्यो भनेर आफूलाई हुँदैन। अरूको लाभले आफूलाई प्राप्ति हुँदैन। आफै नमरी स्वर्ग गइदैन भने झैं सोझो मान्छे आफ्नै धुनमा सत्यको साधना गरिरहन्छ। ऊ अरूले चपाई दिएर खाने मान्छे होइन, अरूले हो भनेर मान्दैन, चुक त नुनिलोपो भएछ भनेर विश्वास गर्दैन, चाखेर मात्र पत्याउँछ।
9: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
9: हाम्रा सेवाहरू
10: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
9: अर्डर अनुसार खाली बोतलको उत्पादन,
10: 20 लिटर जारमा होम डेलिभरी सेवा।
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
10: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
11: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
12: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
18: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
17: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829954555।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
22: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
21: हाम्रा विशेषताहरू
22: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
21: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
22: शान्त तथा पारिवारिक वातावरण भएको,
21: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
22: तिहार सुसारको राम्रो व्यवस्था भएको,
21: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
22: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
24: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
25: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
26: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
25: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
26: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
25: तालिममा दिइने विषयहरू
26: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
25: स्पेशल सेफ तालिम,
26: जापानिज सुशी तालिम,
25: र वेट्रेस,
26: टुरिस्ट गाइड।
25: हाम्रा विशेषताहरू
26: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
25: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
26: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
25: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
26: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
25: सम्पर्क मोबाइल 9841170909
26: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848826001
4: आकाश गंगाको अवतरण हिमाली जलधाराको आकर्षण जनदैलामा ज्ञान धाराको प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषणका शिखरहरू खोजका गल्छीहरू र यात्राका पाइलाहरू कार्यक्रम त्रिवेणी
5: मेरो एफएम 93.5 मेगाहर्जमा
6: यस कार्यक्रमका प्रायोजक टफी वाटरस्टर महिन्द्रा टीयूभी 300
7: तर आजको समाज सोझो मान्छेलाई चिन्दैन लिएर हिँड्दैन आजका चतुरहरूले सोझो मान्छेलाई शत्रु मानेका छन् सोझो मान्छेले निहित स्वार्थ बोल्दैन हो हो भन्दै हल्लाखोर गर्दैन पिछलग्गु भएर संख्या थप्दैन अरूको बुद्धिमा दगुर्दैन अनि त ऊ आजको हुल बलमा अट्न सक्दैन समाजका सोझा मान्छे आज दलको दैलाबाट बाहिरै छन् कति सोझा मान्छे विगतमा दैलाभित्र भए पनि आज दैला बाहिर निस्किएर बसेका छन् सर संगठनको नेतृत्वबाट परै छन् पेशा व्यवसायमा पनि पछि नै छन् हाकिम साहुजीको सेवा भन्दा पेशागत धर्ममा मात्र मन दिने हुँदा सोझा मान्छे निजी कम्पनी कारखानामा पनि अवसरबाट वञ्चितै छन् सोझाले सोचेको रचेको बनाएको वस्तुलाई मेरो सिर्जना भनेर बाठाले बोसलाई विश्वस्त पारेका छन् सोलाभको पल्ला भारी बनाएका छन् सोझाको बुई चढेर बाठाले अग्लो भई आँप टिपेको छ तर सोझो मान्छे अठिएको अठिएई छ भर्याङ मात्र भइरहेछ सोझा मान्छेलाई भर्याङ बनाएर केही बाठाले आज मिठो खाए पनि त्यो चोखो छैन चतुरहरूले आज बठ्याई गरेर केही चाखे पनि त्यो सधैं पाउने पुग्ने उपाय होइन एक दिन चाखेर के गर्नु नित्य जिउने निधि पाएको बल्ल त्यो लक्ष्मी लाभ होला नत्र त्यो चौथी खेलेको चाल होला चतुरहरूले चौथी खेले भन्दैमा सोझाहरू सुर्ताउँदैनन् किनकि त्यो कर्म स्थायी होइन देशमा चतुरहरूले चौथी खेलेर आफू उच्च स्थानमा पुगेको ठान्लान् तर त्यो उचाइ नित्य छैन सत्य होइन बरु त्यो एक दिनको चखाइ र उचाइले भोलि भडखालोमा पार्नेछ अधिकार बाहिर गएर लिइएको लाभले विलापमा पुर्याउँछ हेर्नुहोस् आज मौका पर्दा राजस्वमा चौथी खेल्नेको चाला हिजोको सम्मान समेत सुहा पार्ने गरी त्यो लाभले खानेको छ देवस्व राजस्व तथा पितृस्वमा लोभ गर्नु पाप हो त्यसले पोल्न थाल्छ जनताले बडो दुःख गरेर पसिना बगाएर आँसु पिएर तिरेको हुन्छ राजस्व त्यो रकम राज्यले सर्व कल्याणमा लगाई लोकको हित गर्नुपर्ने हुन्छ राज्य चलाएर न्याय गर्नुपर्छ त्यसो भएमा राजस्वको सदुपयोग भई धर्म यज्ञ समान हुन जान्छ होइन भने त्यसको दुरुपयोग भएमा मनपरी खर्च हुने गरेमा सक्नेले लैजाने चलाउनेले हात पार्ने गरेर त्यो राजस्व अपचलन भयो भने त्यसले अवश्य ताप दिनेछ सन्ताप ल्याइदिनेछ मति बिगार्नेछ मैले त मौका पाए भनेर परिधि भन्दा पर गई त्यो चाख्ने चीज होइन राज्यले तोकेको भन्दा बढ्ता लिने लोभ गर्दा त्यसले लाभ गर्दैन यो काममा बाठाहरू रमाए पनि सोझाहरू शरीक हुँदैन सोझाहरू त आफैले श्रम गरी नित्य देवस्व पितृस्व र राजस्व तिरेर नागरिक कर्म गरेका छन् यसरी उनीहरूले सन्तानको धर्म धानेका छन् देव सम्मानको संस्कृतिलाई निरन्तर अघि लगाइरहेका छन् श्रमले नसमेटेको सम्पत्तिमा उनीहरू कहिले आश गर्दैनन् हात हाल्दैन सोझा मान्छेको संख्या समाजमा सानो हुन्छ ती दलबल हुलको शक्तिमा कमजोर देखिन्छन् श्रम नै कलीको शक्ति हो भनिए पनि उनीहरूको उपस्थिति त्यसमा हुँदैन तर अन्त्यमा तिनकै जय हुन्छ सोझाले सोचेको सत्यले सधैँ सम्मान पाउँछ स्थान पाउँछ त्यही नै स्थापित हुन्छ एक्लो बृहस्पति झुटो भनिए पनि त्यो क्षणिक हुन्छ शाश्वत सत्य आगो जस्तो शक्तिशाली नभएर पनि त्यो उज्यालो दिन्छ सतत वर्तमान हुन्छ र विद्यमान हुन्छ यो प्रभाव पूर्वबाट पश्चिम युनान तर्फ पुगेर फैलिँदा सुकरातले पनि सिकेका थिए र उनले एकले देखेको सत्य सत्य हुन सक्छ दलबलले बोलेको मात्र सत्य हुन सक्दैन भनेका थिए।

सोझा सम्यक पुरुषको आज कहाँ सम्मान छैन। सभामा शान्त रहनुहोस्, एकछिनमा तपाईँकै शोधनी हुन्छ, पर बसेको भए नजिक ल्याइन्छ। सो कर्ममा नित्य निमग्न हुनुहोस्, एक दिन सम्मानले सोध्न आइपुग्नेछ, घरमै आउनेछ सम्मान। कुनै समाजमा आज चोरी सम्मानित छैन, हिंसा प्रशंसित छैन, वेश्यावृत्ति वन्दनीय छैन, भ्रष्टाचार विभूषित छैन, ठगी चोरी लोभानी पापानी पूजित छैन, हुन पनि सक्दैन। आज अज्ञानतावश श्रम र स्रोत बिनाका सम्पत्ति कमाउने, छिटो रातारात धनाढ्य बन्ने व्यक्तिलाई सम्मान गरिएको स्वाङ भए पनि भित्र भित्रै त्यो भाव पाइँदैन। दरिद्र समाजमा द्रव्य वीरलाई केही क्षण कदर गरिएको भए पनि भोलि त्यो रहनेवाला छैन, किनकि सत्कर्म बिनाको सम्पत्तिले सधैँ साथ दिँदैन रहिरहँदैन। दुष्कर्मीको घरमा सदा लक्ष्मीको वास हुँदैन, त्यस्तो घरको धनले शोभा दिँदैन, दानको दैलो खुला नभएको घरमा रहेको दौलतले दिव्यता दिँदैन। यो मार्ग सोझो बाटो पनि होइन, यसमा सोझा मानिसको सत्ता पनि हुँदैन, तर सोझाले साथ दिएको राज्य सत्ता मात्र दिगो हुने गर्दछ, सत्य सम्मत हुने गर्दछ। चतुरले राज्य सत्ता चाँडो पाए पनि त्यसको चिरायु देखिँदैन। सोझा मान्छे नै सत्ता समाज र सभ्यताका जग हुन्, यिनीहरूको साथ बिना सत्ता सतही हुन्छ, हल्का ढक्का हावा हुरीले पनि त्यो सत्ता फेरिन सक्छ, भत्किन सक्छ, फेरि अर्को चतुरले हत्याउन खोज्छ। यो क्रमले आजित भएपछि देश दुनिया दीर्घकालीन व्यवस्थाका लागि सोझा मान्छेकै शरणमा जान्छ। सोझाको दिन एक दिन आउँछ आउँछ, बाँचिरहे देख्न पाइन्छ, पर्खिरहे भोग्न पाइन्छ भन्ने चर्चामा सोझा मान्छे समाजमा तपस्वी चाहिँ तपस्यारत छन् र तिनको पालो आउँछ भन्ने बुझिन्छ। तिनलाई चिन्ने सुन्ने र मान्ने गर्नु छ, यो नै सत्यको विजय हो, सत्यको विजय अवश्यम भावी छ। यो देशको सभ्यता सोझा मान्छेको मतिले शिक्षित सिंचित समाज हो, यहाँ बाठाले जानेको बुद्धिमा हिँडेर युद्ध मारकाट छलछाम गरेको सुहाउँदैन, यो त सिद्ध शुद्ध बुद्ध तथा मुक्त मानिसको देश हो। यहाँ यस्तै सोझो चिताउने भलो चिताउने सत्य बोल्ने रीत भाषी मानिसको वास हुन्छ। झट्ट हेर्दा सोझो मानिस एक्लो जस्तो होला, कमजोर होला, तर सत्यको सातत्य सोझोमा नै रहिरहन्छ। यहाँ सोझाले नै समाज चलाएका हुन्। जनक बुद्ध जन्मेको देशमा सोझा मान्छे सत्तामा नपुगेको धेरै भइसकेको छ, वा सोझाको मतिमा देशले गति नपाएको धेरै भइसकेको छ। एउटा सोझो मान्छे सत्तामा पुग्यो भने देशले सबैलाई कल्याण दिनेछ, राष्ट्रको बाङ्गिएको बागडोर समेत उसले सोझ्याउनेछ। असल चरित्र भएको एकै शासकले देश बनाउने हो, गर्ने एकै जनाले हो, तर त्यो सोझो होस्, सत्य पारायण होस्, सबैको जय गर्ने होस्, भवन्तु सर्वमंगलको कामना युक्त